नमस्कार श्रोता, शुभ प्रभात। मीडियम वेबको 213.67 मिटर तदनुसार 1404 किलो हर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई मोबाइल एप न्यूज अन एआईआरमा पनि सुनिरहनु भएको छ। श्रोता, विक्रम सम्मत 2083 साल असार महिनाको 19 गते साथै ईस्वी सम्मत 2026 जुलाई महिनाको 3 तारीक आज हो शुक्रबार। श्रोता, समय हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 6:32 भइसकेको छ र आकाशवाणी गान्तोक सुनिरहनुभएका श्रोतागणलाई न्यानो स्वागत जनाउँदै शुरू गर्दछौ आजको हाम्रो बिहानी प्रसारण सेवा यो मंगलध्वनीबाट।

श्रोता महात्मा गान्धी भन्नुहुन्छ, पुस्तक र मोतीमा यति मात्र फरक छ कि मोती बाहिर चम्कन्छ अनि पुस्तक अन्तस्करणमा। हजुर श्रोता, यसै भनाइको साथमा प्रस्तुत छ कार्यक्रम भक्ति प्रभात।

श्रोता, जीवन यात्राको पथमा कहिले दुःख अधिक आउँदा आत्तिने गरिन्छ त कहिले खुशी अधिक हुँदा दिशा भट्कने गरिन्छ, जसको कारणले जीवनमा सन्तुलन कायम गर्न गाह्रो पर्दछ। श्रोता, भक्ति एउटा यस्तो माध्यम हो जसले मानव मस्तिष्कमा सकारात्मक विचार जागृत गराउँछ र जीवनलाई सन्तुलित बनाउन धेरै सहायता निर्वाह गर्दछ। हजुर श्रोता, कार्यक्रम भक्ति प्रभात अन्तर्गत आज यहाँलाई सुनाउनेछौ कलाकार विमल राईका आवाजमा सजिएका विभिन्न भक्तिमय भजनहरू। त श्रोता, कार्यक्रमको पहिलो भजन सुनौं।

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले कार्यक्रम भक्ति प्रभात अन्तर्गत सुन्दै हुनुहुन्छ कलाकार विमल राईका आवाजमा भक्तिमय भजनहरू। त श्रोता, कार्यक्रमको अघिल्लो भजन सुनौं।

हस्त श्रोता कलाकार विमल राईका आवाजमा सजिएको यसै भक्तिमय भजनसँगै आजको हाम्रो भक्ति प्रभात कार्यक्रम यही पूरा हुन्छ। श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, समय हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6:53 भइसकेको छ र श्रोता अब यो सुन्नुहोस् आज बिहानको 10:30 प्रसारण गरिने कार्यक्रम सम्बन्धी जानकारी। यस जानकारीको लगत्तै पछि 6:55 अनि 7 बजे यहाँलाई आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमैले संस्कृत अनि हिन्दी समाचार। यसै गरी 7:05 श्रोताहरूमा प्रस्तुत गर्नेछौ कार्यक्रम गान्धी कथा। यसै गरी 7:25 यहाँलाई आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ नेपाली समाचार। 7:35 श्रोताहरूमा प्रस्तुत गर्नेछौ सूचना अनि विविध कार्यक्रम प्रणाम सिक्किम। बिहानको 8 बजे अनि 8:15 यहाँलाई आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजी समाचार। त्यसै गरी 8:30 यहाँलाई आकाशवाणीको उत्तर पूर्वी सेवा सिलोङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ अंग्रेजी समाचार। 8:40 श्रोताहरूमा आज प्रस्तुत गर्नेछौ आधुनिक नेपाली गीतहरूको कार्यक्रम गीतिमाला। यसरी नै 9 बजे प्रस्तुत गर्नेछौ मुख्य समाचार। 9:02 प्रस्तुत गर्नेछौ पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्राञ्जली। यसै गरी 9:30 प्रस्तुत गर्नेछौ कार्यक्रम नेपाली लोकगीत। यसरी नै 10 बजे श्रोताहरूमा प्रस्तुत गर्नेछौ आजको मुख्य समाचार भने 10:02 श्रोताहरूमा प्रस्तुत गर्नेछौ आधुनिक हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजेतरानी। श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौ। समय हाम्रो स्टुडियो घडी अनुसार बिहानको 6:55 हुन लागिरहेको छ र अबको केही क्षणमा यहाँलाई आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुन्नेछौ क्रमैले संस्कृत अनि हिन्दी समाचार।

0: 1917 महात्मा गान्धीको नेतृत्वमा बिहारको चम्पारणमा भएको आन्दोलन भारतका स्वतन्त्रता संग्रामका इतिहासमा एउटा स्वर्णिम र युगन्तकारी मोड थियो। यो आन्दोलन केवल बेलायती शासकहरू विरूद्धको सामान्य विरोध मात्र थिएन, बरु यसले भारतीय राजनीतिमा गान्धीजीको औपचारिक प्रवेशको संकेत गरेको थियो। दक्षिण अफ्रिकामा रंगभेद विरूद्ध सफल प्रयोग गरिएको सत्याग्रहको दर्शनलाई भारतीय भूमिमा पहिलो पटक व्यावहारिक रूपमा परीक्षण गर्ने माध्यम यही चम्पारण बन्यो। चम्पारण आन्दोलनले शताब्दीदेखि आर्थिक, सामाजिक र मानसिक रूपमा थिचिएका गरीब किसानहरूको अधिकारको लागि लड्ने एउटा नयाँ बाटो देखाएको छ। यस आन्दोलनले तत्कालीन समयमा सुतिरहेको भारतीय समाजलाई बिउजाउने काम गर्यो र सम्पूर्ण देशमा अभूतपूर्व सामाजिक तथा राजनीतिक जागरूकताको लहर ल्याइदियो। गान्धीजीको अद्वितीय र चमत्कारिक नेतृत्वमा यस आन्दोलनले एउटा यस्तो नयाँ युगको शुरूआत गर्यो जसले भारतका स्वतन्त्रता संग्रामको परम्परागत दिशा र स्वरूपलाई सधैँका लागि परिवर्तन गरिदियो। बिहारको एउटा ऐतिहासिक जिल्ला चम्पारण प्राकृतिक रूपमा उर्वर भए तापनि त्यहाँको किसानहरूको अवस्था अत्यन्त दयनीय थियो। यो क्षेत्र विशेष नीलको खेतीको लागि प्रसिद्ध थियो, जसको युरोपेली बजारमा अत्यधिक माग थियो। ब्रिटिस थकालिवा प्लान्टरहरूले स्थानीय किसानहरूमाथि एउटा अत्यन्त शोषक र बाध्यकारी व्यवस्था लादेका थिए, जसलाई तीन कठिया प्रणाली भनिन्थ्यो। यस प्रणाली अन्तर्गत प्रत्येक किसानले आफ्नो स्वामित्वमा रहेको जग्गाको प्रत्येक एक बिघा मध्ये तीन कठा जग्गामा अनिवार्य रूपमा नीलको खेती गर्नुपर्ने कानूनी बाध्यता थियो। नीलको खेतीले जग्गाको उर्वरता शक्तिलाई बिस्तारै नष्ट गरिदिन्थ्यो र किसानहरूले आफ्ना लागि खाद्यान्न उब्जाउन पाउँदैनथे। यसका साथै 19औं शताब्दीको अन्त्यतिर जर्मनीले रासायनिक र कृत्रिम रंगको आविष्कार गरेपछि अन्तर्राष्ट्रिय बजारमा प्राकृतिक नीलको माग र मूल्य वात्तै घट्यो। यस्तो अवस्थामा पनि ब्रिटिस प्लान्टरहरूले किसानहरूलाई घाटा सहेर खेती गर्न बाध्य पारिरहे वा नील खेतीबाट मुक्त हुनको लागि अत्याधिक र गैर कानूनी कर असुली गर्न थाले। यस चरम अन्याय र निरन्तरको शोषणले चम्पारणमा व्यापक गरिबी, अनिकाल र असन्तुष्टिको डढेलो सल्कियो। कानूनी र प्रशासनिक रूपमा असहाय बनेका यी गरीब किसानहरूले अन्तत यस भयानक परिस्थितिबाट मुक्ति पाउनको लागि कुनै बलियो सहारा वा नेतृत्वको खोजी गरिरहेका थिए, जसले उनीहरूलाई महात्मा गान्धीको शरणमा पुग्न बाध्य बनायो। गान्धीजी भारत फर्केपछि देशको वास्तविक अवस्था बुझ्न विभिन्न क्षेत्रको भ्रमण गरिरहेका थिए। सन् 1916 लखनऊ कंग्रेस अधिवेशनमा चम्पारणका एक जुझारू र पीड़ित स्थानीय किसान राजकुमार शुक्लले गान्धीजीलाई भेटे। शुक्लले गान्धीजीलाई चम्पारणका हजारौं किसानहरूले भोग्नु परेको असह्य दुःख, अत्याचार र तीनकठिया प्रणालीको कालो करतूतका बारेमा विस्तृत जानकारी दिए र चम्पारण आए नेतृत्व सम्हाल्ने बारम्बार आग्रह गरे। राजकुमार शुक्लको निरन्तरको प्रयास र पुकारलाई स्वीकार गर्दै महात्मा गान्धी अप्रेल 1917 चम्पारण पुगे। गान्धीजीको आगमनको मुख्य उद्देश्य कुनै राजनीतिक दलको प्रचार गर्नु थिएन, बरु चम्पारणको वास्तविक स्थितिको निष्पक्ष जाँच गर्नु र किसानहरूलाई न्याय दिलाउने सहयोग गर्नु थियो। उनले आफ्ना दक्षिण अफ्रिकाका अमूल्य अनुभवहरू र त्यहाँ विकास गरिएको सत्याग्रहको अभूतपूर्व ज्ञानलाई पहिलो पटक चम्पारणमा लागू गर्ने दृढ निर्णय गरे। गान्धीजीको पाइला चम्पारणमा पढ्नु नै त्यहाँको शोषित किसानहरूको जीवनमा एउटा नयाँ आशा, ऊर्जा र चेतनाको सूर्योदय हुनु थियो। चम्पारण पुग्ने बित्तिकै गान्धीजीले हतारमा कुनै आन्दोलन घोषणा गरेनन्। उनको कार्यशैली वैज्ञानिक र व्यवस्थित थियो। उनले राजेन्द्र प्रसाद, अनुग्रह नारायण सिन्हा, ब्रजकिशोर प्रसाद र मजरूल हक जस्ता युवा तथा शिक्षित अधिवक्ताहरूको एउटा टोली बनाएर गाउँ गाउँमा गई स्थितिको गम्भीर जाँच गर्न थाले। गान्धीजी र उनको टोलीले हजारौं किसानहरूसँग प्रत्यक्ष कुराकानी गरे, उनीहरूको बयान लिपिबद्ध गरे र ब्रिटिस अत्याचारको अकाट्य प्रमाणहरू संकलन गरे। गान्धीजीको यो बढ्दो प्रभाव र सक्रियताबाट ब्रिटिस प्रशासन र प्लान्टरहरू अतालिए। चम्पारणका जिल्ला म्याजिस्ट्रेटले गान्धीजीलाई तत्काल जिल्ला छोड्न र शान्ति भंग नगर्न कडा कानूनी नोटिस जारी गरे, तर गान्धीजीले सो नोटिसलाई विनम्रतापूर्वक र दृढताका साथ अस्वीकार गरिदिए। उनले स्पष्ट पारे कि उनी आफ्नै देशका नागरिकको दुःख बुझ्न आएका हुन् र यसका लागि जस्तो सुकै कानूनी सजाय भोग्न तयार छन्। यो भारतीय इतिहासमा सविनय अवज्ञाको पहिलो ठूलो र सफल उदाहरण बन्यो। गान्धीजीले किसानहरूलाई ब्रिटिस प्लान्टरहरूको विरूद्ध एकजुट हुन र आफ्नो मनबाट भय त्याग्न आग्रह गरे। उनले हिंसाको बदला हिंसा नभई पूर्ण रूपमा अहिंसक प्रतिरोध र शान्तिपूर्ण धरनाको माध्यमबाट शोषण विरूद्ध लड्ने रणनीति अपनाए। यसले आन्दोलनलाई अत्यन्त मजबूत बनायो। गान्धीजीले सरकारी आदेश उल्लंघन गरेपछि उनलाई पक्राउ गरियो र मोतिहारी अदालतमा हाजिर गराइयो। ब्रिटिश अधिकारीहरूले सोचेका थिए कि गान्धीलाई पक्रेपछि आन्दोलन स्वतः साम्य हुनेछ, तर परिणाम उनीहरूको अनुमान विपरीत आयो। गान्धीजीको गिरफ्तारीको खबर डढेलो जस्तै फैल्यो। अदालत बाहिर र चम्पारणका सड़कहरूमा हजारौंका संख्यामा स्थानीय जनता, गरीब किसान, विद्यार्थी, बुद्धिजीवीहरू स्वतः स्फूर्त रूपमा गान्धीजीको समर्थनमा प्रदर्शन गर्न उत्रिए। जनताको यो अभूतपूर्व र विशाल लावालस्कर देखेर ब्रिटिश प्रशासनको सातो गयो। अदालतको भीड़लाई नियन्त्रण गर्न सरकारी संयन्त्र पूर्ण रूपमा असफल भयो। गान्धीजीले आफै अगाडि बढेर भीड़लाई शान्त र संयमित रहन अपील गरे। यस घटनाले स्पष्ट रूपमा गान्धीजीको अद्भुत नेतृत्व क्षमता, उनको नैतिक शक्ति र जनमानसमा उनको बढ़दो लोकप्रियतालाई उजागर गर्यो। ब्रिटिश सरकारले बाध्य भएर गान्धीजी विरूद्धको मुद्दा फिर्ता लियो र उनलाई बिना शर्त रिहा गर्यो। यस घटनाले गान्धीजीलाई एउटा क्षेत्रीय नेताबाट रातारात सम्पूर्ण भारतको सर्वमान्य राष्ट्रिय नेताको रूपमा स्थापित गरिदियो। सड़क र अदालत दुवै मोर्चामा पराजित भएपछि र आन्दोलनले उग्र रूप लिन सक्ने भएले गर्दा ब्रिटिश सरकारले आफ्नो कठोर नीति परिवर्तन गर्नु पर्यो। किसानहरूको दशकौं पुरानो गुनासो र शोषणको निष्पक्ष जाँच गर्नका लागि सरकारले एउटा उच्च स्तरीय समितिको गठन गर्यो, जसको नाम चम्पारण कृषि जाँच समिति राखियो। यस समितिको सबैभन्दा महत्वपूर्ण र ऐतिहासिक पक्ष के थियो भने ब्रिटिश सरकारले महात्मा गान्धीलाई स्वयं किसानहरूको प्रतिनिधि र आवाजको रूपमा यस समितिको सदस्य नियुक्त गर्न बाध्य हुनु पर्यो। गान्धीजीले समितिभित्र रहेर पनि प्लान्टरहरूको विरूद्ध गाउँ गाउँबाट संकलन गरिएका अकाट्य प्रमाणहरू प्रस्तुत गरे, जसलाई अस्वीकार गर्न सरकारी सदस्यहरू असमर्थ भए। यस समितिको गठन र कानूनी प्रक्रियाले आन्दोलनलाई कानूनी र राजनीतिक मान्यता दिलायो, जसका कारण किसानहरूको हक र अधिकारका लागि कानूनी लड़ाई जित्न सजिलो भयो। चम्पारण कृषि जाँच समितिले आफ्नो विस्तृत प्रतिवेदन बुझाएपछि आन्दोलनले एउटा ऐतिहासिक र अभूतपूर्व विजय हासिल गर्यो। यसको दूरगामी परिणाम र उपलब्धिहरू निम्नलिखित थिए। समितिको मुख्य सिफारिशको आधारमा चम्पारणमा शताब्दीदेखि लादिएको शोषक र बाध्यकारी तीनकठिया प्रणालीलाई कानूनद्वारा पूर्ण रूपमा उन्मूलन गरियो। अब किसानहरू आफ्नो इच्छा अनुसार जुनसुकै बाली उब्जाउनु स्वतन्त्र भए। यसरी नै ब्रिटिश प्लान्टरहरूले विगतमा किसानहरूबाट गैर कानूनी रूपमा असुल गरेको कुल रकमको 25% रकम किसानहरूलाई नै फिर्ता गर्न सरकार सहमत भयो। यो रकमको मात्रा भन्दा पनि ब्रिटिशहरूले आफ्नो गल्ती स्वीकार गरी आत्मसमर्पण गर्नु ठूलो विजय थियो। अनि यस ऐतिहासिक विजयले महात्मा गान्धीको राजनैतिक र नैतिक प्रतिष्ठालाई उच्च बनाइदियो। यो भारतको स्वतन्त्रता संग्राममा एउटा महत्वपूर्ण र निर्णायक मोड साबित भयो। किसानहरूले राहत महसुस गरे र गान्धीजीको नेतृत्वमा अटुट विश्वास प्रकट गरे। चम्पारणको सफलताले सिद्ध गरिदियो कि सत्य र न्यायका लागि लड़िने सत्याग्रहको प्रभावकारिता कति बलियो हुन्छ, जसले भारतका स्वतन्त्रता संग्रामलाई एउटा नयाँ र निश्चित दिशा प्रदान गर्यो। चम्पारण आन्दोलनमा गान्धीजीको दृष्टिकोणले उनको अहिंसा, सहानुभूति र दृढताको अद्भुत मिश्रण देखायो। उनले स्थानीय नेताहरूलाई प्रशिक्षित गरी आत्मनिर्भर र सामूहिक क्रियाकलापको शक्ति प्रदर्शन गर्न सिकाए। गान्धीजीले बुझेका थिए कि किसानहरूको वास्तविक मुक्तिका लागि उनीहरूको सामाजिक र आर्थिक अवधारणा सुधार ल्याउनु उत्तिकै आवश्यक छ। त्यसैले आन्दोलनको क्रममा र त्यसपछि पनि गान्धीजीले चम्पारणमा एउटा वृहत सामाजिक सुधार कार्यक्रम सञ्चालन गरे। उनले आफ्नी पत्नी कस्तूरबा गान्धी र अन्य स्वयं सेवकहरूको सहयोगमा चम्पारणमा विभिन्न गाउँहरूमा प्राथमिक विद्यालयहरू खोलेर बाल बालिकाहरूलाई आधारभूत शिक्षा र संस्कार दिने व्यवस्था गरे। साथै गाउँहरूमा व्याप्त फोहोर र रोग व्याधिलाई हटाउनु सरसफाई अभियान चलाइयो र मानिसहरूलाई व्यक्तिगत स्वच्छता र स्वास्थ्य रक्षाको बारेमा शिक्षित गरियो। चम्पारण आन्दोलनको सफलताको गुञ्जन केवल बिहारमा मात्र सीमित रहेन, यसले देशव्यापी रूपमा दूरगामी प्रभाव पार्यो। चम्पारण आन्दोलन भारतभरि यस्तै आन्दोलनहरूको लागि ठूलो प्रेरणाको स्रोत बन्यो र यसले गान्धीजीलाई राष्ट्रिय नेताको रूपमा स्थापित गर्यो। यसले किसानहरूको दुःख र कृषि सुधारको आवश्यकतालाई पहिलो पटक राष्ट्रिय राजनैतिक केन्द्रमा ल्याइदियो। चम्पारण आन्दोलनकै सफल प्रयोग र प्रेरणाबाट पछि गुजरातमा खेरा आन्दोलन र अन्य सत्याग्रह आन्दोलनहरू शुरू भए जसले भारतीय स्वतन्त्रता संग्रामलाई अझ मजबूत र व्यापक बनायो। चम्पारण आन्दोलनमा गान्धीजीको भूमिका भारतको स्वतन्त्रता संग्रामको एक निर्णायक र ऐतिहासिक क्षण थियो। उनको नेतृत्व र दर्शनले विश्वभरका सामाजिक आन्दोलनहरूलाई प्रेरित गर्दछ। गान्धीजीको सत्याग्रहको अवधारणा आज पनि सामाजिक न्याय र समानताको लागि उत्तिकै प्रेरणाको स्रोत बनेर रहेको छ, जसले उनलाई आधुनिक भारतको निर्माता बनायो। चम्पारण आन्दोलन वास्तवमै महात्मा गान्धीको नेतृत्वमा एउटा यस्तो नयाँ युगको शुरूआत थियो, जसले भारतको इतिहास र नियतिलाई सधैँको लागि गौरवशाली रूपमा बदलिदियो।
1: रघुपति राघव राजा राम सीता पावन सीता।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौँ र अबको केही क्षणमा यहाँहरूलाई आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरिसक्नेछौँ नेपाली समाचार।

यो आकाशवाणी हो, समाचार प्रवेश राईबाट सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी अनि जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले आतंकवाद अनि हिंसक उग्रवादको सबै रूपको कड़ा निन्दा गरेको छ। श्री अमरनाथ जी यात्रा आज जम्मू अनि कश्मीरको पहलगाम अनि बालताल मार्गहरूबाट शुरू भइरहेको छ। पञ्चायती राज मन्त्रालयले आज नयाँ दिल्लीमा राज्यहरूको पञ्चायती राज मन्त्रीहरूको राष्ट्रिय कार्यशाला आयोजना गर्नेछ। युक्रेनको राजधानी किबमा रूसको ड्रोन अनि मिसाइल हमलामा 27 जना मारिएको छ। अनि फिफा विश्वकपमा स्पेनले राउण्ड अफ 32 को म्याचमा अस्ट्रियालाई 3-0 पराजित गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी अनि जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले आतंकवाद अनि हिंसक उग्रवादको सबै रूपको कड़ा निन्दा गरेको छ, जसमा पाकिस्तानबाट संचालित सीमापार आतंकवाद पनि सामेल छ। नयाँ दिल्लीमा हिजो भारत जापान वार्षिक शिखर सम्मेलनपछि संयुक्त वक्तव्यमा दुई नेताहरूले पछिल्लो वर्ष 22 अप्रेलमा जम्मू कश्मीरको पहलगाम आतंकी हमलाको घोर निन्दा गरेको छ। दुई नेताहरूले पछिल्लो वर्ष 10 नोभेम्बरको दिन दिल्लीमा भएको आतंकी घटनाको पनि निन्दा गरेको छ। दुई देशले यस निन्दनीय कृत्यहरू अपराधीहरू आयोजकहरू अनि वित्त पोषकहरूलाई बिना कुनै ढिलाई सजाय दिलाउने आह्वान गरे। श्री मोदी अनि सुश्री ताकाइचीले अलकायदा, इस्लामिक स्टेट, लश्करे ताइबा, जैश ए मोहम्मद सहित संयुक्त राष्ट्रमा सूचीबद्ध सबै आतंकी समूहहरू तथा संस्थाहरू विरूद्ध समन्वित कार्यवाहीको आह्वान गरे। दुई नेताहरूले आतंकीहरूको सुरक्षित स्थानहरू जराबाट समाप्त गर्ने, आतंकी वित्त पोषण गर्ने च्यानलहरू तथा आतंकीहरूको सीमापार आवाजाही रोक्न कड़ा कार्यवाहीको आह्वान गरे। दुई प्रधानमन्त्रीहरूले सुगम अनि समृद्ध हिन्द प्रशान्त क्षेत्रको साझा लक्ष्यका लागि समान विचारधारा भएका देशहरूबीच सहयोग बढ़ाउने प्रतिबद्धता दोहोर्याए। दुई नेताहरूले क्वाट ढाँचा अन्तर्गत भएको निरन्तर प्रगतिको स्वागत गर्दै व्यवहारिक सहयोग बढ़ाउने साझा प्रतिबद्धता व्यक्त गरे। दुई नेताहरूले यी क्षेत्रहरूमा बढ़दो द्विपक्षीय सहयोगले क्वाटको प्रयासहरूलाई अझ मजबूती प्राप्त हुनेछ। भारत अनि जापानले भारत जापान विशेष रणनीतिक अनि वैश्विक साझेदारीको रूपमा आर्थिक सुरक्षाको महत्व उल्लेख गरेको छ। आर्थिक सुरक्षा सहयोगमा भारत जापान संयुक्त घोषणा पत्रमा भनिएको छ, आर्थिक सुरक्षा साझेदारी एक अर्कामा विश्वास, साझा मूल्यहरू अनि आपसी हितहरूमा आधारित छ। घोषणा पत्र अनुसार दुई देश बीच समृद्धि, सुरक्षा अनि आर्थिक भविष्य एक अर्कामा गहिरोसँग जोड़िएको छ। यो घोषणा पत्रले यस कुरालाई मान्यता दिन्छ। स्वतन्त्र हिन्द प्रशान्त क्षेत्र अनि अन्तर क्षेत्रीय सुरक्षा अनि विकासका लागि आपसी अनि समग्र उन्नति महासागर परिकल्पना बीच तालमेल दुवै पक्षलाई आर्थिक सुरक्षा सहयोग बढ़ाउन प्रोत्साहित गर्दछ। दुई देशले 5 प्रमुख क्षेत्रहरू सेमी कन्डक्टर, महत्वपूर्ण खनिज, सूचना अनि संचार प्रौद्योगिकी, स्वच्छ ऊर्जा तथा औषधि क्षेत्रहरूमा द्विपक्षीय सहयोग मजबूत गर्नेछ। श्री अमरनाथ जी यात्रा आज जम्मू अनि कश्मीरको पहलगाम अनि बालताल मार्गहरूबाट शुरू भइरहेको छ। सम्पूर्ण देशबाट लाखौं श्रद्धालु 57 दिनको तीर्थयात्रा अवधि पवित्र अमरनाथ गुफा मन्दिरको दर्शन गर्नेछन्। श्रद्धालु लगभग 3,888 मिटरको उचाइमा स्थित पवित्र अमरनाथ गुफामा भगवान शिवको आशीर्वाद लिने अनि प्राकृतिक रूपले निर्मित बरफको शिवलिङ दर्शन गर्नका लागि जाने गर्दछन्। यो यात्रा 28 अगस्त रक्षाबन्धनको दिन समाप्त हुनेछ। श्रद्धालुहरूको पहिलो जत्था हिजो कड़ा सुरक्षा बीच अनन्तनाग जिल्लाको नुनवान अनि गान्दरबल जिल्लाको बालतार स्थित दोहोरो बेस क्याम्प पुगेको छ।

श्रद्धालुहरूको पहिलो जत्थालाई हिजो बिहान उपराज्यपाल मनोज सिन्हाले जम्मूको भगवती नगर यात्री निवासबाट प्रस्थान गराउनुभयो। पहिलो जत्थामा 4,822 यात्री छन्, जसमा 2,510 पहलगाम मार्गबाट अनि 2,312 बाल्टार मार्गबाट यात्रा गर्नेछन्। यात्रा सुचारू अनि सुरक्षित सञ्चालनलाई सुनिश्चित गर्न दुई मार्गहरूमा व्यापक सुरक्षा व्यवस्था गरिएको छ। दुवै मार्गहरूमा विश्राम स्थल, भोजनालय, स्वास्थ्य सेवा अनि बचाव दल जस्ता आवश्यक सुविधाहरू उपलब्ध गराइएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। पञ्चायती राज मन्त्रालयले आज नयाँ दिल्लीमा राज्यहरूको पञ्चायती राज मन्त्रीहरूको राष्ट्रिय कार्यशाला आयोजना गर्नेछ, जसमा 16 वित्त आयोगको सिफारिशहरूमा चर्चा गरिनेछ। कार्यशालाको अध्यक्षता केन्द्रीय पञ्चायती राज मन्त्री राजीव रञ्जन सिंहले गर्नुहुनेछ अनि केन्द्रीय राज्य मन्त्री प्रोफेसर एसपी सिंह बघेल पनि यस अवसरमा उपस्थित रहनुहुनेछ। कार्यशाला अवधि वित्त मन्त्रालयको व्यय विभागद्वारा जारी 16 वित्त आयोगको ग्रामीण स्थानीय निकाय अनुदानलाई लागू गर्ने दिशानिर्देशहरूमा चर्चा हुनेछ। कार्यशालामा पञ्चायती राज संस्थाहरूको वित्तीय स्थिरतालाई सुदृढ गर्नेमा विशेष जोड़ दिइनेछ, जसका लागि स्वयं सृजित राजस्व जुटाउनलाई बढ़ावा दिइनेछ। यो कार्यशालाले राज्यहरू अनि केन्द्रशासित प्रदेशहरूलाई सर्वोत्तम पद्धतिलाई साझा गर्ने, कार्यान्वयन चुनौतीहरूमा चर्चा गर्ने अनि वित्त आयोगको अनुदानहरूको प्रभावी उपयोगका लागि व्यवहारिक रणनीतिहरूको आदान प्रदान गर्ने मञ्च पनि प्रदान गर्नेछ। लोकसभा अध्यक्ष ओम बिरलाले आज कलकत्तामा पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि दुई दिनको संसदीय अनि विधायी कार्यसँग सम्बन्धित कार्यक्रमको उद्घाटन गर्नुहुनेछ। यसको उद्देश्य नवनिर्वाचित सदस्यहरूलाई संसदीय अनि विधायी कार्यको विभिन्न आयामहरूसित परिचित गराउनु हो, जसमा समिति प्रणाली, वित्तीय निगरानी, संसदीय विशेषाधिकार अनि विधानसभाहरूमा उदाउदो डिजिटल पहल सामेल छ। लोकसभा सचिवालयले बताए अनुसार कार्यक्रममा विधायकहरू, पीठासीन अधिकारीहरू अनि संसदीय विशेषज्ञहरू बीच संवाद अनि अनुभवहरूको आदान प्रदान हुनेछ। यस अवधि विधायी कार्यको प्रमुख आयामहरूलाई सामेल गर्न कैयौं तकनिकी सत्रहरूको आयोजना गरिनेछ, जसमा एक प्रभावी विधायक कसरी बन्ने, सदस्यहरूका लागि रीतिरिवाज, परम्परा र शिष्टाचार आदि सामेल छ। युक्रेनको राजधानी किवमा रूसको ड्रोन अनि मिसाइल हमलामा 27 जना मारिएको छ भने 90 जना घाइते भएको छ। किवमा 30 स्थानहरूमा मुख्य रूपले आवश्यक भवन अनि नागरिक सुविधाहरूमा नोक्सान भएको छ। रूसको रक्षा मन्त्रालयले भनेको छ बुधबार राति भएको यो घातक बमबारी युक्रेनको तर्फबाट रूसमा नागरिक ठेगानाहरूमा गरिएको लामो दूरीको हमलाको जवाबमा थियो। रूसमाथि गरिएको लगातार हमलालाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले 40 दिनको एकपछि अर्को हमला बताउनु भएको छ। यी हमलाहरूमा मुख्य रूपले तेल रिफाइनेरीलाई निशाना बनाइएको थियो। यसकारण युक्रेन अनि रूसबीच युद्ध शुरू भएको 4 वर्षभन्दा अधिक समयपछि रूसमा इन्धन संकट उत्पन्न भएको छ। थाइल्याण्डको उत्तर पूर्वी मुगदाहान प्रान्तमा तीर्थ यात्रामा गइरहेको 9 भिक्षुहरूको एक दुर्घटनामा मृत्यु भएको छ। सूत्र अनुसार 11 वर्षको एक बालक ले पिकअप ट्रकबाट यी भिक्षुहरूलाई टक्कर मारेका हुन्। अधिकारीका अनुसार मुगदाहान प्रान्तका 35 भिक्षु तीर्थयात्रामा थिए। 5 जना साधु भक्तजनको घटनास्थलमै र 4 जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। फिफा विश्वकपमा स्पेनले राउण्ड अफ 32 को म्याचमा अस्ट्रियालाई 3-0 पराजित गरेर राउण्ड अफ 16 आफ्नो स्थान सुनिश्चित गरेको छ। अब अन्तिम 16 स्पेनको सामना पोर्तुगलसित हुनेछ। पोर्तुगलले पनि क्रोएसियालाई 2-1 अन्तरले पराजित गरेको छ। यो समाचार युट्युबमा @AIR Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी अनि जापानकी प्रधानमन्त्री सनाया ताए काइचीले आतंकवाद अनि हिंसक उग्रवादको सबै रूपको कड़ा निन्दा गरेको छ। श्री अमरनाथजी यात्रा आज जम्मू अनि काश्मीरको पहलगाम अनि बाल्तार मार्गहरूबाट शुरू भइरहेको छ। पञ्चायत

0: राज मन्त्रालयले आज नयाँ दिल्लीमा राज्यहरूको पञ्चायती राज मन्त्रीहरूको राष्ट्रिय कार्यशाला आयोजना गर्नेछ। युक्रेनले राजधानी किबमा रूसको ड्रोन अनि मिसाइल हमलामा 27 जना मारिएको छ अनि फिफा विश्वकपमा स्पेनले राउण्ड अफ 32 को म्याचमा अस्ट्रियालाई 3-0 पराजित गरेको छ। समाचार अहिलेलाई पूरा भयो। 9 बजे मुख्य समाचारको साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: मिडियम वेभको 213.67 मिटर तदनुसार 1400 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बुढ़िरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई मोबाइल एप न्यूज अन एआईआरमा पनि सुनिरहनु भएको छ। श्रोता समय हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 7:35 भइसकेको छ र भने श्रोताहरूमाझ प्रस्तुत छ सूचना अनि विविध कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं। आज परे खुशबु,
1: आज परे 3 तारीक जुलाई,
0: हजुर, रमाइलो कार्यक्रम फेरि लिएर आइपुगेका छौं। प्रणाम सिक्किम, आज हामीले हाम्रो यो प्रणाम सिक्किम कार्यक्रममा छोटो जानकारी राख्न लागिरहेका छौं मानसिक रोगबारे, र यसै कारण चाहिँ आज हामीले डाक्टर सीएल प्रधानलाई निम्ति आएका छौं। त आउनुहोस् जानकारी लिउँ मानसिक रोगबारे।
2: सबभन्दा पहिला सामान्य तौरमा पाउने ठूलै उमेर सानो उमेर जुनै पनि उमेरमा हुने चाहिँ एन्जाइटी भन्छ कि,
0: हजुर,
2: जस्तै त्रास सम्बन्धी, डर सम्बन्धी बिमारी, डर भए त्रास अफसोस भन्ने कुरा त मान्छेलाई डे टु डेमा हुन्छ नि, तर त्यही चाहिँ बेसी भयो र उसको व्यक्तिगत काममा असर पर्दैछ, उसलाई बाधा पर्दैछ र उसको खानपिन लुवाई र काम गराइमा बाधा पर्दैछ भने त्यसलाई हामीले एन्जाइटी डिसर भन्छौँ। हेर्नुहोस् है, जस्तै अब कसैलाई अचानक मुटु ढुकढुकी भएर आउने है, पसिना खलखली हुने, भित्रबाट डर, छाती भारी हुने, मुटुको ढुकढुकी बढ्ने, चक्कर लागे जस्तो हुने, सासै थुन्नेला जस्तो हुने, त्यहाँदेखि चक्कर लागेर कोही बेला लड्ने, अन्त बाहिर एक्लै जानु कहीँ आँट नआउने, जिउमा शारीरिक थकावटी महसुस हुने, कमजोरी महसुस हुने, हात खुट्टा काम्ने, चक्कर लाग, यसलाई चाहिँ भन्छ एन्जाइटी डिसर। अब हाम्रो मानिसले, जनसाधारणले के बुझ्छ भन्दाखेरि चाहिँ मुटु ढुकढुकी भयो, चक्कर लागे जस्तो भयो, ढुकढुकी सासै अड्केला जस्तो भयो, सास थुन्नेला भयो भने सबभन्दा पहिला चाहिँ यो एन्जाइटी भनेर चाहिँ कसैले पनि सोच्दैन। सबभन्दा पहिला उनीहरूले के सोच्छ भने यो चाहिँ मुटुकै बिमारी हो भनेर कार्डियोलोजिस्टमा जान्छ। अनि अब कार्डियोलोजिस्टमा गएपछि चाहिँ त्यहाँको डाक्टरले भनिदिनु पर्यो कि मुटुको बिमारी हो होइन त हामीले हाम्रो सामा सर्दम लगाएर बुझेर छामछुम गरेर हामी पत्ता गरिहाल्छौँ, तर त्यति गर्दाखेरि चाहिँ मुटुको बिमारी छैन भने चाहिँ यो चाहिँ एन्जाइटी डिसर हो, यो डर भए त्रास सम्बन्धी बिमारी हो है, त्यसले तुरन्तै न्युरोसाइकेट्री स्नायु तथा मनोचिकित्सकमा पठाउनु भयो भने चाहिँ हामी काउन्सिलिङ पनि गर्छौँ, किनभने कुनै पनि परिस्थितिमा एउटा समस्या परिस्थितिले उसलाई त्यो खालको एन्जाइटी प्रोभोक गरेको हुन्छ, तनावले प्रोभोक गरेको हुन्छ, त्यसलाई हामीले एउटा काउन्सिलिङ कसरी त्यो सिचुएसनमा फेस गर्नुपर्ने भन्ने बुझाउँछौँ। र दबाई पानी निस्केको छ, दबाई पानी नियमित रूपले इभन स्टुडेन्ट नानीले खान सक्छ, गर्भवती अवस्थामा पनि खानु सक्छ, 100 इयर्स या 100 वर्ष पुगेको बुढापाकाले खानु सक्छ है, केही समय केही महिना दबाई खाँदाखेरि यो जाति भइहाल्छ। अब अर्को बिमारी चाहिँ डिप्रेसन भन्ने बिमारी हामी हेरौँ, सेकेन्ड दोस्रो चाहिँ सो सामान्य भएको बिमारी चाहिँ डिप्रेसन भन्ने बिमारी हो। डिप्रेसन भनेको चाहिँ उदासीनताको बिमारी, मैले अघि भनिहालेँ दिनौ मन उदासी हुनु, 2-3 हप्ताभन्दा कन्टिन्युसली मन दुखी हुनु, बिहानी पक्क छिट्टो निन्द्रालाई छोड्नु, कुनै काममा रुचि नहुनु, हरेस लागेर आउनु, जिउ शारीरिक थकावटी हुनु, केही कारणले बेगर चिचिरापन हुनु, टाउको दुख्नु, चक्कर लाग्नु, भोक कमी लाग्नु है, काममा रुचि नहुनु र आफैले आफैलाई नोक्सान गर्ने प्रवृत्ति देखाउनु र भावना आउनु, यो इत्यादि चाहिँ एउटा डिप्रेसनको लक्षण हो। अब डिप्रेसन भन्ने बिमारी भन्ने कुरा यो कुनै पनि बिमारी नानीलाई पनि हुन्छ, एडल्टलाई पनि हुन्छ, बुढापाकालाई पनि,
0: सबै उमेरका
2: हुन्छ। अनि अब यो बिमारी चाहिँ अब आफूले आफूलाई थाहा हुन्छ कि मलाई त यो बिमारी हो, पहिला जस्तो पढ्न सकेको छुइनँ, कन्सन्ट्रेसन दिनु सकेको छुइनँ, मन दुखी, केही न केही चाहिँ मलाई गडबडी छ भनेर अरूलाई भन्नु पनि लजाउनु हुँदैन कि, तर म्याक्सिमम चाहिँ अरूलाई भन्नु लजाउँछ, किनभने यो मानसिक रोग भन्ने बित्तिकै मान्छेले चाहिँ एउटा सामाजिक कलङ्क छ नि,
0: एउटा
2: अब मानसिक रोगमा चाहिँ एउटा के द मोस्ट फियर्ड सब्जेक्ट भन्छ कि, डराउने सब्जेक्ट भन्छ नि मान्छेले, के भन्छ मान्छेले पहिलाको जमानामा भन्थ्यो नि के अरे मर्नु भन्दा त बौलाउनु निको भन्छ नि, तर आजकल त जमाना बदल्यो, बौलाउनु टाम लाउँदैन, मर्नु बेसी टोल, बौलाउनु भन्दा बरु मर्नै निको भनेर मान्छेले बेसी मात्रामा आत्महत्या गर्दैछ। अनि यस्तो बिमारी त शत्रुलाई पनि नलागोस् भन्छ है, हेर्नुहोस् यति साह्रो कलङ्किक हामीले सोच्छौँ तर त्यस्तो होइन नि, जस्तै मान्छेलाई शारीरिक रोग छ नि, जस्तै डायबिटिजको बिमारी कमन छ, के अरे प्रेसरको बिमारी, रक्तचापको बिमारी कमन भएको छ, जसरी कम्मर दुख्ने, ज्वाइन्ट दुख्ने, रुगाखोकी मार्की, टिबी जस्तै कमन, त्यस्तै कमन बिमारी एउटा शारीरिक रोग जस्तै हो नि, यो अब मानसिक रोग चाहिँ दैविक शक्तिले गर्दा भएको होइन कि, आफ्नो घरको कुलदेवता बिग्रेर भएको होइन कि, कसैले सरापेर भएको होइन, आफ्नो बाबुबाजेले पुरानो जमाना के पाप काम गरेर अहिले भएको पनि होइन, यो चाहिँ के हो भन्दाखेरि चाहिँ सजिलो प्रकारले बताउनु पर्दाखेरि चाहिँ हाम्रो यो मान्छेको जस्तै अब डायबिटिजको बिमारी इन्सुलिन भन्छ एउटा तरल पदार्थ जिउले बनाउनु पर्ने, सफिसियन्ट मात्रामा नबनाउँदाखेरि सुगर बढ्यो जिउमा, त्यसलाई डायबिटिज भन्छ। त्यस्तै प्रकारले हाम्रो स्मरण शक्तिदेखि लिएर जति पनि क्रिएटिभिटी प्रोडक्टिभिटी, हाम्रो ब्रेन चाहिँ पावर हाउस अफ नलेज हो नि त, यो हाम्रो दिमागभित्रै मन, विचार, भावना, व्यवहार, व्यक्तित्व, स्मरण शक्तिदेखि लिएर सबै मान्छेले उब्जनी गर्ने जति चिज छ मान्छेले क्रिएटिभिटी प्रोडक्ट, यो त दिमागमा छ नि, यो के चिजले चल्छ भन्दाखेरि चाहिँ न्युरोकेमिकल भन्छ तरल पदार्थ, जबसम्म यो तरल पदार्थ सामान्य तौरमा बगिरहेको हुन्छ उसको व्यवहार, विचार, मन सबै सामान्य हुन्छ, नर्मल हुन्छ, तर कथङ्कल यो न्युरोकेमिकल तरल

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता, र अब कुरा गरौं भारतको प्रसंगमा। आजको दिन विगतमा के कस्ता घटनाहरू घटेका थिए। 1908 आजको दिन भारतीय स्वतन्त्रता संग्रामी बाल गंगाधर तिलक पक्रा परेका थिए। 1941 आजको दिन एडोर गोपाल कृष्णन सिनेमाटोग्राफरको जन्म भएको थियो भने 1979 आजको दिन दोस्रो हावडा ब्रिज विद्यासागर सेतुको निर्माण शुरू भएको थियो।
1: हजुर, मृत्युको कुरा गरौं। 1948 मोहम्मद उस्मान भारतीय सेनाको उच्च अधिकारी, भारत पाकिस्तानको प्रथम युद्ध जो 1947 48 भएको थियो यसैमा उनी शहीद भएका थिए। 1996 हिन्दी फिल्मी अभिनेता राज कपूरको मृत्यु भएको थियो। 1999 परमवीर चक्रद्वारा सम्मानित मनोज कुमार पाण्डेयको पनि मृत्यु भएको थियो। यसरी नै 2015 भारतको सर्वोच्च न्यायालयको 36 भूतपूर्व मुख्य न्यायाधीश योगेश कुमार सबरवालको मृत्यु भएको थियो।
0: 2005 आजको दिन गुजरातमा आएको बाढ़को कारण 132 जना मारिएका थिए अनि हजारौं घरबार विहीन भएका थिए।
1: श्रोता, भारतको इतिहासको कुरा गर्दा 3 जुलाई 2017 दिन अचल कुमार ज्योति भारतको मुख्य चुनाव आयुक्त नियुक्त भएका थिए।
0: भारतकै प्रसंगमा इतिहास बारे कुरा गर्दा श्रोता, अब कुरा गरौं सुदर्शन अग्रवाल बारे। हजुर, सुदर्शन अग्रवालको जन्म 19 जून 1931 लुधियाना पंजाबमा भएको थियो अनि उहाँको मृत्यु आजको दिन अर्थात 3 जुलाईको दिन 2019 भएको हो। उहाँको औ सुदर्शन अग्रवालको प्रसंग किन उठाएको भन्दा श्रोता, उहाँ 2003 लिएर 2007 उत्तराखण्ड अनि 2007 लिएर 2008 सिक्किमको 15 राज्यपालको रूपमा आसीन हुनुहुन्थ्यो। सुदर्शन अग्रवाल 3 वर्षको लागि नेशनल ह्युमन राइट्स कमिशनमा संलग्न हुनुहुन्थ्यो भने 1981 लिएर 1993 राज्यसभाका सेक्रेटरी जेनरल रहनु भएको थियो भने 25 अक्टोबर 2007 सुदर्शन अग्रवालले सिक्किमको 15 राज्यपालको रूपमा शपथ लिनु भएको थियो र उहाँको निधन आजकै दिन 3 जुलाई 2019 88 वर्षको उमेरमा नयाँ दिल्लीमा भएको थियो। हामी उहाँलाई श्रद्धांजलि अर्पण गर्न चाहन्छौं। श्रोता, 1971 भारत पाक युद्धपछि भारतको सिमलामा एउटा सन्धिमा हस्ताक्षर भएको थियो, यसैलाई सिमला सम्झौता भनिन्छ। यसमा भारतको तर्फबाट

0: तर्फबाट इन्दिरा गान्धी अनि पाकिस्तानको तर्फबाट जुल्फिकर अली भुट्टोले हस्ताक्षर गरेका थिए। हुन त श्रोता, यो सम्झौता 2 जुलाईको मध्यरातमा नै हिमाचलको राजधानी सिमलामा भएको थियो। यसैर आजको दिन 3 जुलाईको दिन हरेक वर्ष सिमला सम्झौताको शतवार्षिकीको रूपमा पालन गरिन्छ। जुल्फिकर अली भुट्टोले 20 दिसम्बर 1971 पाकिस्तानको राष्ट्रपतिको पदभार सम्हालेका थिए, जुन बेला पाकिस्तानको स्थिति साम्य थिएन, युद्धग्रस्त बनेका थिए पाकिस्तान। यसो हुँदा जुल्फिकरले पुनः बांगलादेश पाकिस्तानमा मिलाउने वाचा गर्दै पाकिस्तानको हारमा सेनाका कतिपय अधिकारीहरूलाई उत्तरदायी ठहर गर्दै उनीहरूलाई सेनाबाट बर्खास्त गरिदिएका थिए। यस्तै राजनैतिक उतार चढ़ाव बीच 1972 जून महिनाको अन्त्यतिर सिमलामा भारत पाक शिखर बैठक भएको थियो र विस्तृत चर्चा परिचर्चा र समस्या समाधानका मार्गहरू खोजी निकालिएका थिए। तीमध्ये केही प्रमुख विषयहरू थिए: युद्धबन्दीहरूको मुक्ति, पाकिस्तानद्वारा बांगलादेशको मान्यता, सामान्य सम्बन्ध पुनः स्थापित गर्नु अनि काश्मीरमा नियन्त्रण रेखा स्थापित गर्नु आदि आदि। धेरै लामो वाद विवादपछि दुवै देश बीचमा सहमति भएपछि सिमला सम्झौतामा आजको दिन हस्ताक्षर भएको थियो। यसैले आजको दिनलाई सिमला सम्झौताको वार्षिक उत्सवको रूपमा पालन गरिन्छ। अब कुरा गरौं जन्मको।
1: हजुर, 1616 शाह सुजाको जन्म भएको थियो। उनी मुगल सम्राट शाहजहाँका पुत्र थिए। 1897 हंस मेहताको जन्म भएको हो। उनी एक समाजसेवी, स्वतन्त्रता सेनानी र शिक्षाविदको रूपमा भारतमा धेरै प्रसिद्ध रहिन्। उनी शिक्षा आर्जनको निम्ति इंग्ल्याण्ड गएकी थिइन्। इंग्ल्याण्डबाट भारत आइन र देशको सेवाको निम्ति साइमन कमिशनको बहिष्कारमा अघि बढ़ेर भाग लिए र सविनय अवज्ञा आन्दोलनमा रक्सी र विदेशी वस्त्रहरूको दोकानहरूमा धरना दिने महिलाहरूको नेतृत्व गरेकी थिइन्। समाजलाई अघि ल्याउनको निम्ति महिलाहरूको नेतृत्वलाई नेतृत्व गरेकी कारण विदेशी सरकारले 1930 र 1932 जेलमा बन्द गरिदिएको थियो। यसबाहेक 1941 1958 बरोडा विश्वविद्यालयको भाइस चान्सलरको रूपमा उनले शिक्षा जगतमा पनि आफ्नो छाप छोडेकी छिन्। 1941 प्रसिद्ध भारतीय फिल्म निर्देशक, पटकथा लेखक र निर्माता अन्दुर गोपाल कृष्णनको जन्म भएको हो। उनलाई 1984 पद्मश्री र 2004 दादासाहेब फाल्के पुरस्कार र 2006 पद्मविभूषणले सम्मान जनाइसकेको छ। 1962 हलिउडका प्रसिद्ध अमेरिकी अभिनेता, लेखक, निर्देशक, निर्माता टम क्रूजको जन्म भएको हो। उनले हलिउडमा कैयौं बहुचर्चित चलचित्र रेनम्यान, मिशन इम्पोसिबल, द लास्ट समुराई लगायत अन्य विभिन्न चलचित्रहरूमा आफ्नो अभिनयात्मक भूमिका निभाएका छन्। 1883 20 शताब्दीका एक सांस्कृतिक रूपमा प्रभावशाली लघुकथा र उपन्यासको जर्मन लेखक फ्रान्स काफ्काको जन्म भएको हो। 1980 जन्मेका हुन् भारतीय क्रिकेट खेलाड़ी हरभजन सिंह। उनले टेस्ट र ओडीआईको शुरूआत 1998 गरेका हुन्। उनले अहिलेसम्म जम्मा गरेर 317 क्रिकेट म्याच खेलिसकेका छन्। जन्मकै कुरा गर्दा 1952 भारतीय पार्श्व गायक, अभिनेता, फिल्म निर्देशक र संगीत निर्देशक अमित कुमारको जन्म भएको हो। उनी महान गायक किशोर कुमारका छोरा हुन्। उनले थुप्रै बलिउड र क्षेत्रीय भाषाका गीतहरू गाएका छनृ।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। अब कुरा गरौं आजकै दिन विश्वमा घटेका केही घटनाहरू बारे।
1: हजुर, 1819 आजकै दिन अमेरिकामा पहिलो बचत ब्याङ्क ब्याङ्क अफ सेभिङ्स इन न्यूयोर्क शुरू भएको।
0: 1886 अटोमोबाइल इन्जिनियर अनि आविष्कारक कार्ल बेन्चले जर्मनीमा आजकै दिन विश्वमा प्रथम अटोमोबाइल ड्राइभ गरेका थिए। 1890 आजकै दिन अडाहो युएसका 43 राज्य बनेका थिए। 1928 आजकै दिन जोन लेगी बेयर्डले प्रथमपल्ट लन्डनमा कलर टेलिभिजन ट्रान्समिशनको डेमोन्स्ट्रेशन गरेका थिए।
1: 1962 फ्रान्सका राष्ट्रपतिले अल्जेरियाको स्वतन्त्रताको घोषणा गरेका थिए।
0: 1929 आजकै दिन डोनाल्ड लोटक्सले फोम रबरको निर्माण गरेका थिए।
1: हजुर, 1989 सोभियत संघको पूर्व राष्ट्रपति आन्द्रे ग्रोमीको निधन भएको थियो।
0: 1988 आजकै दिन टर्कीको इस्तनबुलमा अवस्थित द फते सुल्तान मेहमेट ब्रिजको निर्माण पूरा भएपछि यसले दुईवटा महादेश युरोप र एसियालाई जोड्ने अर्को मार्ग बोस्पोरस तयार पारिदिएको थियो।
1: 1999 आजकै दिनमा कुवेतमा 50 सदस्यीय संसदीय चुनाव सम्पन्न भएको थियो।
0: 1986 150 फिट

0: लो स्टैच्यू अफ लिबर्टी को सुरक्षा पुनर्निर्माण र संरक्षण को निम्ति एउटा आयोग गठन गरिसकेपछि तत्कालीन राष्ट्रपति रोनाल्ड रेगन द्वारा नयाँ पुनर्निर्मित स्टैच्यू अफ लिबर्टी को भव्य अनावरण समारोह सम्पन्न भएको थियो।
1: 1992 आजकै दिन रियो डी जेनेरियोमा पृथ्वी सम्मेलनको शुरूआत भएको थियो।
0: 1992 आजकै दिन 31 वर्षको बहिष्कारपछि दक्षिण अफ्रिका पुनः फिफाका सदस्य देश बनेका थिए।
1: 2004 रूसको मारिया सारापोभा महिला विम्बल्डन च्याम्पियन बनेकी थिइन्।
0: 2005 आजको दिनदेखि स्पेनमा समलैंगिकहरूको विवाहलाई वैध ठहर गरिएको थियो।
1: 2005 महेश भूपति र मेरी पियर्सले विम्बल्डन टेनिसको मिश्रित युगल खिताब जितेका थिए भने 2006 क्यारिबियन आइल्याण्डमा 35 वर्ष पश्चात भारतीय क्रिकेट टीमले पहिलो पल्ट जीत प्राप्त गरेको थियो।
0: हजुर, 2006 आजको दिन चीनको नयाँ रेल बेजिङदेखि टिबेट लासाको पुरानो राजधानीसम्म आइपुगेका थिए। 2014 आजको दिन जर्मनीले राष्ट्रिय स्तरमा न्यूनतम ज्याला 8.5 युरो तय गरेका थिए। इतिहासकै कुरा गर्दा श्रोता, 2018 आजकै दिन मलेसियाको पूर्व प्रधानमन्त्री नाजिब रजाक स्टेट डेभलपमेन्ट फण्डको करप्सनको आरोपमा पक्रा परेका थिए। 2018 आजकै दिन कार्डीबी यूएस बिलबर्ट हिट्सको रेटिङमा प्रथम महिला ऱ्यापर बनेकी थिइन् भने 2019 अत्यधिक वर्षाको कारण मुम्बई महाराष्ट्र लगायत वरपरका क्षेत्रहरूमा जनजीवन अस्तव्यस्त भएको थियो अनि 43 जनाको ज्यान गएको थियो। यसरी नै 2019 आजकै दिन इटलीका डेभिड मारिया सासोलीलाई नयाँ यूरोपीय प्रेसिडेन्ट छनौट गरिएको थियो।
2: यसैगरी श्रोता, 3 जुलाई 2024 दिन उत्तर प्रदेशको हाथरसमा एउटा धार्मिक कार्यक्रममा मचिएको भगदड़पछि कम्तीमा पनि 116 जना व्यक्तिहरूले ज्यान गुमाएका थिए। 3 जुलाई 2024 दिन भारतको डीआरडीओले प्रथम पटक स्वदेश निर्मित एन्टी रेडिएशन मिसाइल रुद्रम 1 को सफल परीक्षण गरेको थियो।
1: हजुर, यी त थिए आजकै दिन देश विदेशमा घटेका केही घटनाहरूबारे छोटो जानकारी।
2: यसैगरी श्रोता, आजको दिनलाई इन्टरनेशनल सिंगल यूज प्लास्टिक ब्याग फ्री डेको रूपमा पनि पालन गरिन्छ। श्रोता, सिंगल यूज प्लास्टिक ब्याग अर्थात त्यस्ता प्लास्टिकका झोलाहरू जो एकपटक प्रयोग गरी फ्याँकिने गरिन्छ, त्यस्तो प्लास्टिकका झोलाहरू प्रयोग नगर्न भन्ने जागरूकता विश्वका नागरिकहरूमाझ जगाउन यो दिवस पालन गरिन्छ। यस्ता प्लास्टिकका झोलाहरू पर्यावरणको दृष्टिकोणले अति नै हानिकारक हुने गर्छ। यस्ता प्लास्टिकका झोलाहरू वा एकपटक प्रयोग गरिएका प्लास्टिकका सामग्रीहरू जथाभावी फ्याँकिएमा विभिन्न प्रकारका प्रदूषण उत्पन्न हुने गर्छ। प्लास्टिक यस्तो पदार्थ हो जो सजिलै नष्ट हुँदैन। यसलाई जलाइएमा यसले वायु प्रदूषण गर्ने गर्छ। नालीमा पसी थुप्रिएर नाली जाम भएमा वर्षाको बेला पानी जमेपछि बाढ़को स्थिति उत्पन्न हुन सक्छ। माटोमा गाडिए उल्टै माटोको उर्वरा शक्तिलाई नोक्सान पुर्याउन सक्छ भने नदी समुद्रमा वा अन्यत्र फ्याँकिएमा पशुहरूले वा जलीय जीवहरूले जस्तै माछा कछुवा आदिले सेवन गरेमा पशु प्राणीको जीवनमाथि संकट पनि उत्पन्न हुन सक्छ। तसर्थ पर्यावरणलाई जोगाउन भनी यस्ता सिंगल यूज प्लास्टिकका झोलाहरूमाथि प्रतिबन्ध लगाइनुपर्छ तथा आम नागरिकहरूले यस्ता प्लास्टिकको प्रयोगले गर्दा उत्पन्न हुन सक्ने पर्यावरणीय संकटलाई बुझ्नुपर्छ। एक रिपोर्टको अनुसार विश्वमा उत्पादन हुने सिंगल यूज प्लास्टिकहरूमा 79% प्लास्टिकहरू हाम्रो पर्यावरणमा मैलाको रूपमा थुप्रिँदै गइरहेको छ भने 12% प्लास्टिकहरूलाई जलाइने गरिन्छ। भारतमा लगभग 30 लाख मेट्रिक टन प्लास्टिकका मैलाहरू प्रत्येक वर्ष निस्कने गर्छ। यसै पर्यावरणमा थुप्रिएका प्लास्टिकहरू नदी नालामा पुगी समुद्रसम्म पुगिसकेको छ, जसले गर्दा जलीय जीवहरूको अस्तित्वमाथि संकट उत्पन्न भइसकेको छ। एक आँकडा अनुसार 80 लाख टन भारका प्लास्टिकका मैलाहरू प्रत्येक वर्ष समुद्रमा थुप्रिँदै गइरहेको छ। यस्ता नदीबाट समुद्रमा पुग्ने प्लास्टिकहरूमा सबैभन्दा बेसी प्लास्टिकका मैला चाइनाको याङजे नदीबाट लगभग 10 लाख टन प्लास्टिकको मैला समुद्रमा पुग्ने गर्छ भने भारतको ब्रह्मपुत्र अनि गंगा नदीबाट लगभग 70,000 टन प्लास्टिकका मैलाहरू समुद्रमा थुप्रिरहेको छ। यसको दुष्परिणाम यस्तो रहेको छ कि 10 लाख सी बर्ड्स अर्थात समुद्री पक्षी तथा 1 लाख जलीय जीवहरूको मृत्यु प्रत्येक वर्ष यी प्लास्टिकका वस्तुहरू सेवन गर्नाले भइरहेको छ। यसरी पर्यावरणलाई प्लास्टिकको दुष्परिणामबाट जोगाउन यो इन्टरनेशनल सिंगल यूज प्लास्टिक ब्याग फ्री डेको रूपमा पालन गरिन्छ। हजुर श्रोता, हामी यदि पर्यावरणलाई जोगाउन चाहन्छौं भने प्लास्टिकका झोलाहरू प्रयोग गर्नुबाट जोगिनुपर्छ। घरबाटै कपड़ाको झोलाहरू लिएर सामान किन्न जानुपर्छ अनि मात्र हामी हाम्रा पर्यावरणको संरक्षण गर्न सक्छौ। श्रोता, यो त थियो आज पालन गरिने इन्टरनेशनल सिंगल यूज प्लास्टिक ब्याग फ्री डे बारे छोटो जानकारी।

0: श्रोता, आजको हाम्रो समय पनि सकिएको छ र भोलि बिहान यस्तै रोचक जानकारीहरूसितै प्रणाम सिक्किम कार्यक्रमको एक नवीनतम अङ्क बोकेर हजुरको सेवामा आउनेछौ। तबसम्मको लागि बिदा चाहन्छौ।
1: नमस्कार।

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौँ। श्रोता, समय हाम्रो स्टुडियो घडी अनुसार बिहानको 8 बज्न लागिरहेको छ र अब केही क्षणमा यहाँहरूलाई आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरिसक्नेछौँ। क्रमैले हिन्दी अनि अंग्रेजी समाचार

0: एचआईभी एड्ससित सम्बन्धित प्रश्नहरूको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, समय हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 8:40 भइसकेको छ र सधैँ चाहिँ आज पनि यहाँहरूलाई मनोरञ्जन गराउन पनि उपस्थित भइसकेका छौं आधुनिक नेपाली गीतहरूको कार्यक्रम गीतिमाला लिएर। आकाशवाणी गान्तोक सुनिरहनु भएका श्रोतागणलाई म कार्यक्रम संचालक महेश दाहाल कार्यक्रम गीतिमालामा न्यानो स्वागत जनाउँदछु। श्रोता, कार्यक्रम गीतिमाला अन्तर्गत आज यहाँहरूलाई सुनाउनेछौ कलाकार कुमार सानु अनि अनुराधा पौडवालको आवाजमा सजिएका विभिन्न आधुनिक नेपाली गीतहरू। त श्रोता, कार्यक्रमको पहिलो गीत सुनौ कलाकार कुमार सानुको आवाजमा।

श्रोता जीवनमा कतिपय मानिसहरू यति धेरै प्रिय हुन्छन् कि जसलाई सधैँभरिको गीत बनाउन मन लाग्छ, जिन्दगीको प्रीत बनाउन मन लाग्छ। श्रोताहरूले कार्यक्रम गीतिमाला अन्तर्गत सुन्दै हुनुहुन्छ विभिन्न आधुनिक नेपाली गीतहरू। श्रोताहरूले भर्खरै सुन्नुभयो कलाकार कुमार सानुको आवाजमा सजिएको नेपाली आधुनिक गीत भने, त्यो श्रोता कार्यक्रमको अघिल्लो गीत सुनौ उनै कलाकार कुमार सानुको आवाजमा।

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आज साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ उपभोक्ताहरूका सन्तुष्टि नै ग्वालाको सबैभन्दा ठूलो पुँजी हो। भनिन्छ विश्वास जिते दूधले समृद्ध जोडिन्छ ग्वालाको घरले। त श्रोताहरू यसबारे अधिक जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मिल्क युनियनका म्यानेजिङ डिरेक्टर डाक्टर तिलक घतानी। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 अर्थात 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आज 6:05 अनि फोन नम्बर छ 03592201171 03592201171। सूचना पूरा भयो।

श्रोता, मायालाई कुनै वस्तुले बाँध्न सक्दैन, मायालाई कुनै यन्त्रले छेक्न सक्दैन। माया त यस्तो पवित्र बन्धन हो जसलाई यो तनको आँखाले देख्न सक्दैन। हस्त श्रोता, कलाकार अनुराधा पौडवालको आवाजमा रहेको यसै आधुनिक नेपाली गीतसँगै आजको हाम्रो गीतिमाला कार्यक्रम यही पूरा हुन्छ। श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, समय हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 9 बज्न लागिरहेको छ र अबको केही क्षणमै श्रोताहरूमाझ प्रस्तुत गर्नेछौ आजको मुख्य समाचार।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् मुख्य समाचार। केन्द्रीय ग्रामीण विकास तथा कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आन्ध्र प्रदेशको तिरुपति जिल्लाबाट राष्ट्रिय स्तरमा शुभारम्भ गर्नुभएको विकसित भारत रोजगार तथा जीविकोपार्जन प्रत्याभूति अभियान अर्थात भीभीजी रामजीको राज्य स्तरीय जनसम्मेलन कार्यक्रमको राज्य स्तरीय उद्घाटन शिक्षा मन्त्री राजु बस्नेतले गर्नुभयो। यो कार्यक्रम हिजो पाकिम जिल्ला सामुदायिक भवनमा सम्पन्न भएको हो। सिक्किम राज्य सहकारी संघ सिकन र सिक्किम सरकारको सहकारिता विभाग गान्तोक जिल्लाको संयुक्त आयोजनामा हिजो आसामलिङ्जी स्थित सिकन सम्मेलन कक्षामा सहकारिता विभाग अन्तर्गत क्षेत्रीय कर्मचारीहरूको भूमिका अधिकार र जिम्मेवारी विषयमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। राज्यमा जारी पर्यावरण पर्व 2026 दोस्रो दिन हिजो जंगुको पासिङदाङ प्राथमिक स्वास्थ्य केन्द्रमा वनमन्त्री पिन्सो नामगेल लेप्चाको उपस्थितिबीच वृक्षारोपण सरसफाई अभियान पर्यावरण संरक्षण सम्बन्धी जनचेतना तथा सिक्किम शिशु समृद्ध योजना अन्तर्गत लाभ वितरण कार्यक्रम सम्पन्न भयो। यो पर्व राज्यका अन्य भागमा पनि पालन गरियो। मंगन जिल्ला अस्पतालमा सिक्किम सरकार प्यारामेडिकल संघ र जिल्ला अस्पताल मंगनको संयुक्त आयोजनामा हिजो हिमालयन फ्री चर्च श्री सत्य साई सेवा संगठन मंगन समिति र अन्यको सहकार्यमा स्वैच्छिक रक्तदान शिविर सम्पन्न भयो। चुङथाङ र मंगन क्लस्टरका निमित्त आदित्य प्रभा ग्राम परियोजना कार्यान्वयन सम्बन्धी सरकारवालाहरूको बैठक हिजो मंगन जिल्ला प्रशासनिक केन्द्रमा मंगनका महकुमा अधिकारी सन्दीप कुमारको अध्यक्षतामा सम्पन्न भयो। वाणिज्य तथा उद्योग विभाग अन्तर्गत गेजिङ जिल्ला उद्योग केन्द्र र भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गत उद्योग तथा आन्तरिक व्यापार प्रवर्धन विभागको संयुक्त आयोजनामा हिजो पेलिङको याङथाङ फार्ममा उन्नति 2024 सम्बन्धी एक दिने क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भयो। कृषि भूभाग र भू राजस्व तथा आपदा प्रबन्धन विभागको संयुक्त आयोजनामा हिजो एग्रिस्टेक डिजिटल कृषि पहलको कार्यान्वयन बारे सम्बन्धित अधिकारी तथा सरकारवालाहरूलाई जानकारी गराउनका साथै किसान तथा भूमि उल्लेखको समग्र तथ्याङ्क तयार गर्न अन्तर्विभागीय समन्वयलाई सुदृढ बनाउने उद्देश्यले गेजिङ स्थित केभीके ग्याबामा एक दिने कार्यशाला सम्पन्न भयो। यो कार्यक्रम हिजो पाकिम जिल्लामा पनि सम्पन्न भयो। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो।

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता समय हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 9:03 भइसकेको छ र सधैँ चाहिँ आज पनि यहाँहरूलाई मनोरञ्जन गराउन भने उपस्थित भइसकेका छौं पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्राञ्जली लिएर। आकाशवाणी गान्तोक सुनिरहनुभएका श्रोतागणलाई कार्यक्रम चित्राञ्जलीमा म कार्यक्रम सञ्चालक महेश दाहाल न्यानो स्वागत जनाउँदछु। श्रोता कार्यक्रम चित्राञ्जली अन्तर्गत रहेको पहिलो गीत विषय कुरा गर्नुपर्दा गीत रहेको छ चलचित्र खिलाड़ीबाट भने कलाकार रहनुभएको छ अभिजित र अलका याग्निक। त श्रोता सुनौ यसै चलचित्रबाट कार्यक्रमको पहिलो गीत।

श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आज साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौं लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ उपभोक्ताहरूका सन्तुष्टि नै ग्वालाको सबैभन्दा ठूलो पूँजी हो। भनिन्छ, विश्वास जिते दूधले समृद्ध जोडिन्छ ग्वालाको घरले। त श्रोताहरू, यसबारे अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मिल्क युनियनका म्यानेजिङ डिरेक्टर डाक्टर तिलक घतानी। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 अर्थात 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आज साँझ 6:05 अनि फोन नम्बर छ 03592201171 अर्थात 03592201171। सूचना पूरा भयो।

श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौँ। श्रोताहरूले कार्यक्रम चित्रांजलि अन्तर्गत सुन्दै हुनुहुन्छ विभिन्न पुराना हिन्दी चलचित्रका गीतहरू। श्रोताहरूले भर्खरै सुन्नुभयो चलचित्र हर दिल जो प्यार करेगाबाट कलाकार अनु मल्लिकको आवाजमा गीत। त श्रोता, कार्यक्रमको अघिल्लो गीत सुनौ, चलचित्र कहुना प्यार हैबाट कलाकार बबुल सुप्रियोको आवाजमा।

हस्त श्रोत चलचित्र मिस्टर इण्डियाबाट कलाकार कविता कृष्णमूर्तिको आवाजमा रहेको यसै गीतसँगै आजको हाम्रो पुरानो हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्राञ्जली यही पूरा हुन्छ। श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, समय हाम्रो स्टडीको घडी अनुसार बिहानको 9:30 भइसकेको छ र अब भने श्रोताहरूमा प्रस्तुत गर्दैछौ कार्यक्रम नेपाली लोकगीत। त श्रोताहरूलाई कार्यक्रम नेपाली गीत अन्तर्गत सुनाउनेछौ विभिन्न कलाकारको आवाजमा सजिएका विभिन्न नेपाली लोकगीतहरू। त श्रोता, कार्यक्रमको पहिलो गीत सुनौ कलाकार हिरा वाइबाबाट।

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले कार्यक्रम नेपाली लोकगीत अन्तर्गत सुन्दिनुहुन्छ विभिन्न कलाकारको आवाजमा सजिएका लोकगीतहरू। श्रोताहरूले भर्खरै सुन्नुभयो कलाकार दुर्गा खरेलको आवाजमा गीत, त श्रोता कार्यक्रमको अघिल्लो गीत सुनौ कलाकार श्री कुमार पाखरिनको आवाजमा।

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले कार्यक्रम नेपाली लोकगीत अन्तर्गत सुन्नुहुन्छ विभिन्न कलाकारको आवाजमा सजिएका नेपाली लोकगीतहरू। श्रोताहरूले भर्खरै सुन्नुभयो कलाकार नरेन गुरूङ अनि साथीहरूको आवाजमा गीत। त श्रोता कार्यक्रमको अघिल्लो गीत सुनौ कलाकार नारायण राईको आवाजमा।

हस्त श्रोता कलाकार सिरी कुमार प्रधानको आवाज भाक्रिनको आवाजमा रहेको यसै गीतसँगै आजको हाम्रो नेपाली लोकगीत कार्यक्रम यही पूरा हुन्छ। श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, समय हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 10 बजिसकेको छ र अब केही क्षणमा यहाँहरूमाझ प्रस्तुत छ आजको मुख्य समाचार।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् मुख्य समाचार। केन्द्रीय ग्रामीण विकास तथा कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आन्ध्र प्रदेशको तिरुपति जिल्लाबाट राष्ट्रिय स्तरमा शुभारम्भ गर्नुभएको विकसित भारत रोजगार तथा जीविकोपार्जन प्रत्याभूति अभियान अर्थात भीभीजी रामजीको राज्य स्तरीय जनसम्मेलन कार्यक्रमको राज्य स्तरीय उद्घाटन शिक्षा मन्त्री राजु बस्नेतले गर्नुभयो। यो कार्यक्रम हिजो पाकिम जिल्ला सामुदायिक भवनमा सम्पन्न भएको हो। सिक्किम राज्य सहकारी संघ सिकन र सिक्किम सरकारको सहकारिता विभाग गान्तोक जिल्लाको संयुक्त आयोजनामा हिजो आसामलिङ्जे स्थित सिकन सम्मेलन कक्षामा सहकारिता विभाग अन्तर्गत क्षेत्रीय कर्मचारीहरूको भूमिका अधिकार र जिम्मेवारी विषयमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। राज्यमा जारी पर्यावरण पर्व 2026 को दोस्रो दिन हिजो जंगुको पासिङदाङ प्राथमिक स्वास्थ्य केन्द्रमा वन मन्त्री पिन्सो नामग्याल लेप्चाको उपस्थिति वृक्षारोपण सरसफाई अभियान पर्यावरण संरक्षण सम्बन्धी जनचेतना तथा सिक्किम शिशु समृद्धि योजना अन्तर्गत लाभ वितरण कार्यक्रम सम्पन्न भयो। यो पर्व राज्यका अन्य भागमा पनि पालन गरियो। मंगन जिल्ला अस्पतालमा सिक्किम सरकार प्यारामेडिकल संघ र जिल्ला अस्पताल मंगनको संयुक्त आयोजनामा हिजो हिमालयन फ्री चर्च श्री सत्य साई सेवा संगठन मंगन समिति र अन्यको सहकार्यमा स्वैच्छिक रक्तदान शिविर सम्पन्न भयो। चुङथाङ र मंगन क्लस्टरका निमित्त आदित्य प्रभा ग्राम परियोजना कार्यान्वयन सम्बन्धी सरकारवालाहरूको बैठक हिजो मंगन जिल्ला प्रशासनिक केन्द्रमा मंगनका महकुमा अधिकारी सन्दीप कुमारको अध्यक्षतामा सम्पन्न भयो। वाणिज्य तथा उद्योग विभाग अन्तर्गत गेजिङ जिल्ला उद्योग केन्द्र र भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गत उद्योग तथा आन्तरिक व्यापार प्रवर्धन विभागको संयुक्त आयोजनामा हिजो पेलिङको याङथाङ फार्ममा उन्नति 2024 सम्बन्धी एक दिने क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भयो। कृषि विभाग र भू राजस्व तथा आपदा प्रबन्धन विभागको संयुक्त आयोजनामा हिजो एग्रिस्ट्रेक डिजिटल कृषि पहलको कार्यान्वयनबारे सम्बन्धित अधिकारी तथा सरकारवालाहरूलाई जानकारी गराउनका साथै किसान तथा भूमि अभिलेखको समग्र तथ्याङ्क तयार गर्न अन्तर्विभागीय समन्वयलाई सुदृढ बनाउने उद्देश्यले गेजिङ स्थित केबीके ग्याबामा एक दिने कार्यशाला सम्पन्न भयो। यो कार्यक्रम हिजो पाकिम जिल्लामा पनि सम्पन्न भयो। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, समय हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 10:04 भइसकेको छ र सधैँ चाहिँ आज पनि यहाँलाई मनोरञ्जन गराउन पनि उपस्थित भइसकेका छौं आधुनिक हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजेतरणै लिएर। आकाशवाणी गान्तोक सुनिरहनुभएका श्रोतागणलाई म कार्यक्रम सञ्चालक महेश दाहाल कार्यक्रम ताजेतरणैमा न्यानो स्वागत जनाउँदछु। त श्रोता, कार्यक्रमको पहिलो गीत सुनौ चलचित्र भूल भुलैयाबाट कलाकार केकेको आवाजमा।

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले कार्यक्रम ताजा तरानी अन्तर्गत सुन्दै हुनुहुन्छ विभिन्न आधुनिक हिन्दी चलचित्रका गीतहरू। श्रोताहरूले भर्खरै सुन्नुभयो चलचित्र क्रूपबाट कलाकार निखिल डिसुजाको आवाजमा गीत। त श्रोता कार्यक्रमको अघिल्लो गीत सुनौ, चलचित्र बाटला हाउसबाट कलाकार नेहा कक्कड, तुलसी कुमार अनि बी प्राकको आवाजमा।

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले कार्यक्रम ताजे तरानी अन्तर्गत सुन्दै हुनुहुन्छ विभिन्न आधुनिक हिन्दी चलचित्रका गीतहरू। श्रोताहरूले भर्खरै सुन्नुभयो चलचित्र ओम शान्ति ओमबाट कलाकार श्रेय घोषाल अनि अभिजितको आवाजमा गीत। त श्रोता कार्यक्रमको अन्तिम गीत सुनौ चलचित्र ये जवानी है दिवानीबाट कलाकार विशाल डाटलानी अनि सलमा अली खोलगरको आवाजमा।

हवस्त श्रोता, चलचित्र ये जवानी है दिवानीबाट कलाकार विशाल डाडलानी अनि सलमाली खोलगढ़को आवाजमा रहेको यसै गीतसँगै आज हाम्रो आधुनिक हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजातरण यही पूरा हुन्छ। श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, समय हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 10:30 भइसकेको छ र अब भने यहाँलाई आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरिसक्नेछौं कार्यक्रम एफएम गोल्ड।

0: कार्यक्रम नारी संसारलाई पर्खेर बसिरहनु भएका तमाम श्रोतालाई हार्दिक स्वागत अभिवादन। हजुर श्रोता, आजको कार्यक्रम नारी संसारमा हामी कुरा गर्नेछौ वन महोत्सवमाथि। हरेक वर्ष जुलाई एकदेखि सात तारीकसम्म मनाइने वन महोत्सव केवल वृक्षरोपणको अभियान मात्र होइन, यो प्रकृति प्रतिको हाम्रो उत्तरदायित्व, वातावरण संरक्षण प्रतिको प्रतिबद्धता र दिगो भविष्य निर्माण गर्ने सामूहिक संकल्पको उत्सव पनि हो। हजुर श्रोता, वन हाम्रो जीवनको आधार हो। वनले हामीलाई स्वच्छ पानी, औषधि, वनस्पति, खाद्य सामग्री, इन्धन र जीविकोपार्जनका अनेक स्रोत प्रदान गर्छ। यसका साथै वनले जैविक विविधताको संरक्षण, जलवायु सन्तुलन, माटो संरक्षण तथा प्राकृतिक विपदको जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्छ। यो अभियान सन् 1950 शुरू गरिएको थियो, जसको उद्देश्य जनमानसमा वृक्षरोपण तथा वन संरक्षण प्रति चेतना अभिवृद्धि गर्नु हो। वर्षायाम बिरूवा रोप्ने सबैभन्दा उपयुक्त समय भएकोले यस अवधिमा देशभरि वृक्षरोपण कार्यक्रम, जनचेतनामूलक अभियान तथा वातावरण संरक्षण सम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गरिन्छ। हजुर श्रोता, आज हामी वन महोत्सव विषय चर्चा गरिरहेछौ है, त यस विषयमाथि जानकारी गराउनका लागि हामीले हाम्रो स्टुडियोमा निम्त्याएको छौ मुख्य वन संरक्षक अर्थात चीफ कन्जर्भेटर अफ फरेस्ट IFS श्री कर्मर लेक्से भोटिया। त यहाँसित लिएको अन्तर्वार्ता हामी हजुर समक्ष साझा गरिरहेछौ। सर, तपाईँलाई हाम्रो स्टुडियोमा स्वागत छ। नमस्कार।
1: नमस्कार, धन्यवाद।
0: त हाम्रो विषयतर्फ लागौँ है सर।
1: हजुर,
0: त प्रथम प्रश्न है तपाईँलाई राख्न चाहन्छु है, त वन महोत्सवको महत्व के हो?
1: अब यो पालि चाहिँ हाम्रो है वन महोत्सवको थिम नै छ है। यो वन महोत्सवमा चाहिँ फ्रम फरेस्ट कन्जर्भेसन टु इन्भाइरोमेन्टल लिडरसिप भनेर है, र बेसिकली चाहिँ यो चाहिँ एउटा एन्युअल रिचुअल जस्तो मात्रै नभएर चाहिँ जहाँ चाहिँ बिरुवा रोपन गर्छौ, त्यसको बादमा हामी रोपेको बादमा चाहिँ त्योबाट

0: को एउटा म्यासिभ शिफ्ट ल्याउनु कोसिस छ र हामी चाहिँ यो पास्ट एउटा प्यासिभ कन्जर्भेसनबाट चाहिँ जहाँ हामी जस्ट एउटा नेचरलाई हार्म मात्र नगरेर चाहिँ बस्नुको मात्र इन्स्टेड अफ यु नो जस्ट ह्याभिङ एउटा प्यासिभ कन्जर्भेसन मेथड मात्र नगरेर चाहिँ एउटा एक्टिभ लिडरसिप रोल अप्नाउने भनेर गर्ने यो पालिको चाहिँ हाम्रो प्रयास छ।
1: हजुर हजुर हजुर, त वन संरक्षण र वातावरणीय नेतृत्व बीचै कस्तो सम्बन्ध छ र आम नागरिकले है वातावरणीय नेतृत्व कसरी देखाउन सक्छन् त?
0: अब यसमा यो एउटा इन्ट्रेस्टिङ क्वेसन तपाईँले सोचिदिनु भयो है। अब हेर्नुहोस्, यसमा इन्भाइरोमेन्टल जुन चाहिँ लिडरसिप छ, यसको जुन चाहिँ फाउन्डेसन छ है कन्जर्भेसनमाथि हो, यसमा चाहिँ अब हामीले एउटा पक्का एउटा ट्रु लिडर जस्तै कुरा गर्नु हो भने चाहिँ हामीले एक्ट गर्नु पर्यो होइन, कुनै पनि काममा हामीले अगाडि बढेर सर्नु पर्यो है। र हाम्रो योपालिको जुन चाहिँ थिम पनि त्यस्तै भएकोले गर्दाखेरि चाहिँ हाम्रो अर्डिनरी सिटिजन्सलाई चाहिँ हामी उहाँहरूलाई चाहिँ एउटा अब उहाँहरूलाई कुनै एउटा लिडरसिपको टाइटल चाहिएन होइन, तर एट द सेम टाइम उहाँहरूलाई नै प्रोएक्टिभली उहाँहरूलाई इन्भल्भ गरेर है उहाँहरूले नै आफ्नै भोलेन्टरीले नै यो सिंगल युज प्लास्टिकहरू नयुज गरिदिने है, वाटर कन्जर्भेसनहरू उहाँहरूले नै घरमा वाटर कन्जर्भेसन मेथड्सहरू है योहरू फलो गरिदिने, त्यस्तै प्रकारले हाउस होल्ड वेस्टहरू रेस्पोन्सिबली उहाँहरूले डिस्पोज गरिदिने है, चुजिङ पब्लिक ट्रान्सपोर्ट एन्ड हिँड्ने क्या, पहिला हाम्रो यहाँको हिलको एउटा बानी थियो नि त, हामी हिँडेर चल्थ्यौँ है कहीँ न एक जग्गाबाट अर्को जग्गा जाँदा, हौ त्यस्तो प्रथाहरूलाई चाहिँ फेरि रिभाइभ गरिदिने हो, यो चाहिँ हाम्रो अब सिटिजन्सहरूले नै गरिदिने, ताकि उहाँहरूले चाहिँ एउटा सस्टेनेबल चोइसेस चाहिँ भिजिबल्ली ल्याउन सक्ने भनेर, ताकि एउटा सिटिजनले ऊ आफैले यो गरेको देख्दै उसको छिमेकीले पनि त्यही कुरा अप्नाएर उहाँहरूले पनि प्र्याक्टिस गर्दाखेरि चाहिँ यसलाई एउटा मास रूपमा लान सक्ने भन्ने कुरा।
1: हजुर हजुर हजुर, जलवायु परिवर्तन है, वन डरेलो है, अवैध काटनी है र जैविक विविधताको हरास जस्ता है चुनौतीहरूको सामना गर्न है वन विभागले कस्ता रणनीतिहरू अप्नाइरहेका छन् त?
0: यो क्वेशनमा अब धेरैवटा थुप्रै कुराहरू यसमा समाटेको छ है, जस्तो हामी कुरा गर्छौँ क्लाइमेट चेन्ज अथवा ती हाम्रो जुन चाहिँ है वरिपरि हाम्रो देखिरहेको चेन्जेसहरू भइरहेको छ, यो चेन्जेसहरूले चाहिँ इभन हाम्रो फरेस्टमा पनि एउटा इफेक्ट पारिरहेको छ र यहाँको इन्डिजिनस स्पिसिजहरू हराउँदै गएको है, र पहिलाको पास्ट फरेस्ट्री प्र्याक्टिसेसहरू पनि प्रोडक्टिभ फरेस्ट्रीमा ज्यादा स्ट्रेस गर्थ्यो, भन्नुको मतलब चाहिँ जंगलबाट केही पाउँछ कि भनेर चाहिँ अहिलेको झन्डै 40-50 साल अगाडिदेखि चाहिँ है जस्तै धुप्पीको प्लान्टेसनहरू गरेर है यो क्रिप्टोमेरिया भन्ने चाहिँ बाहिरबाट लिएर आएर त्यो टाइममा ब्रिटिसर्सहरूले चिया बगानतिर लगाएर राख्थ्यो है, तर त्यसको त्यो धुप्पीबाट चाहिँ टी चेस्टको बक्सहरू बनाउने गर्थ्यो, त्यसले गर्दा केही न केही उपयोग हुने खालको नि, अब त्यस्तो खालको त्यो फास्ट ग्रोइङ थियो, कतिवटा फास्ट ग्रोइङ स्पिसिजहरू टिमरेबल स्पिसिजहरू लगायो, र हाम्रो त्यति बेला चाहिँ प्रोडक्टिभ फरेस्ट्री त्यो जंगलले त्यसको काठ चाहिँ केमा काम लाउँछ है त्योपट्टि कोइला बनाउनेपट्टि इत्यादिहरूमा जान्थ्यो, अब अहिले चाहिँ हामी के गर्दैछौँ भने चाहिँ ओक फरेस्ट रिजुभिनेसन है, पहिलाको फरेस्टहरू जस्तै बुक भयो है मन्डाने लाम्पाते है कटुसको जंगलहरू त्यस्तोहरू रिभाइभ गरेर चाहिँ यो क्लाइमेट चेन्जलाई किनभने हामीले साइन्टिफिकली यो साइन्टिफिक स्टडिजले हामीलाई यो दिशामा इन्डिकेट गरेको छ कि क्लाइमेट रिजिलेन्ट स्पिसिसहरू चाहिँ यो ओक फरेस्टहरू चाहिँ क्लाइमेट रिजिलेन्ट छ प्लस वाटर कन्जर्भेसनमा एकदमै हेल्पफुल छ भनेर, सो फरेस्ट डिपार्टमेन्टले क्लाइमेट चेन्जलाई यो जुन चाहिँ हामी त्यो क्लाइमेट चेन्जलाई स्टप गर्न सकिँदैन तर क्लाइमेट रिजिलेन्ट स्पिसिस हामी बनाउँदैछौँ। एक फरेस्ट फायरमाथि चाहिँ हामीले धेरैवटा काम यो सिड्याक सेन्टर फर डेभलपमेन्ट अफ एडभान्स कम्प्युटिङ भन्छ सेन्टर यो पुणेमा छ है, सुपर कम्प्युटर्स युज गरेर चाहिँ अहिले फरेस्ट डिपार्टमेन्टले परम सुपर कम्प्युटर युज गरेर चाहिँ हामीले प्रिडिक्टिभ फरेस्ट फायर अब जंगलमा आग लागेको बादमा त्यो फरेस्ट फायर चाहिँ कहाँ जानु सक्छ भनेर लगभग 3 साल जस्तो भयो है त्यो मोडल इण्डियामा फर्स्ट टाइम हामीले यो डेभलप गरेको छौँ र गरेर चाहिँ हामीले धेरै फरेस्ट एरियाजहरू ड्यामेज हुनुपट्टिबाट हामीले बचाउनु सकेको छौँ, सो त्यस्तो खालको स्ट्राटेजिजहरू हामीले धेरैवटा गरेको छौँ र त्यस्तै प्रकारले कम्युनिटी इन्भल्भमेन्ट है र एसएमएस अलर्ट्सहरू फरेस्ट सर्वे अफ इण्डियाको अलर्ट्सहरू युज गरेर चाहिँ लोकल कम्युनिटिजहरूलाई पनि धेरै फरेस्ट फायर म्यानेजमेन्टमा चाहिँ इन्भल्भ

0: सक्छु।
1: हजुर हजुर, त सिक्किम जस्तो जैविक र हरित राज्यमा है वन जंगल संरक्षणका प्रमुख उपलब्धिहरू र अहिलेका मुख्य चुनौतीहरू के छन् त?
0: हाम्रो लिस्ट त धेरै लामो छ। अहिलेसम्म सिक्किमलाई एउटा ग्रीन स्टेट भनेर नेशनली पनि तपाईँको रेकग्नाइज पाएको छ, किनभने हेर्नुहोस् कुनै पनि कन्ट्रीमा या अथवा वर्ल्डमा है यो इकोनोमिक डेभलपमेन्ट जुन प्रकारले गतिले भएको छ त्यो गतिले कुनै पनि जग्गाको चाहिँ त्यसको इन्भाइरोमेन्टल डिग्रेडेसन हुन्छ है, यो चाहिँ इस्टाब्लिस्ड फ्याक्ट हो। तर सिक्किमको कन्टेक्स्टमा चाहिँ डिस्पाइट हाम्रो यो जति पनि जीडीपी ग्रोथ भएको छ, इकोनोमिक डेभलपमेन्ट भएको छ भन्नु जुन चाहिँ जीडीपीमा रिफ्लेक्ट हुन्छ है, त्यसको प्रोपोर्सनेटमा चाहिँ हाम्रो फरेस्ट कभर चाहिँ पर्सेन्टेज चाहिँ अझै मात्रामा हाम्रोमा चाहिँ हामीले मेन्टेन गर्न सकेका छौँ भनौँ न। सो त्यसले गर्दाखेरि एराउन्ड लास्ट थ्री इयर्सको डेटामा मोर देन 47% अफ ट्री कभर चाहिँ फरेस्ट कभर जुन चाहिँ ग्रीन कभर छ है त्यो हामीले रिटेन गर्न सकेको छौँ। यो चाहिँ अब फरेस्ट सर्वे अफ इण्डियाको सेटेलाइटद्वारा यो रिपोर्ट दिएको हो है। त्यस्तै प्रकारले अवार्डहरू धेरै नेशनल लेभलमा यो हामीले ग्लोबली अल्सो हामीले पाएको छौँ र हामीले रिसेन्टली पनि स्कच अवार्ड हामीले पायो है, र त्यस्तै प्रकारले यो मेरो रुख मेरो सन्तति हामीले ग्लोबल लेभलमा कप 28 कन्फरेन्स अफ पार्टिज 28 दुबईमा हामीले शोकेस गर्न सक्यौं। गोचेला जोङरी ट्रेकले गोल्ड अवार्ड फर द बेस्ट ट्रेकिङ सर्किट पाएको छ है 2025 तपाईँको जुन चाहिँ यो ग्रीन कभर हामीले मेन्टेन गरेको थियो भनेर इभन हाम्रो नेचरले पनि है यस्तो यस्तो जग्गाहरू पायो जहाँ चाहिँ एउटै सिंगल स्पटमा एकदमै रेयर इन्डेन्जर स्पिसिजहरू है उहाँहरूलाई एउटै जग्गामा फर एक्जाम्पल स्नो लेपर्ड र टाइगर एउटै जग्गामा फोटो खिचेर हामीले पाएको छौँ हो। रिसेन्टली तपाईँहरूले नर्थ सिक्किममा ताकिन, पहिला त हाम्रोमा एउटा मात्रै ताकिनको हामीले क्याप्चर गर्न सक्थ्यो, योपालि त हर्ड क्याप्चर गर्न सक्यो। सो दिज आर अल प्रुफ्स द्याट यो सबैले चाहिँ दिज आर एचिभमेन्ट्स द्याट हामी जुन डाइरेक्सनमा जाँदैछौँ इन्भाइरोमेन्टल कन्जर्भेसनको है, र हाम्रो पोलिसिजहरू गभर्मेन्टको पोलिसिजहरू चाहिँ एकदमै सही दिशामा छ।
1: जुन चाहिँ अहिले हाम्रो राज्यमा यो एक सप्ताहको कार्यक्रम चलिरहेको छ है, जुन चाहिँ वन विभागले है गरिरहनु भएको छ, जुन चाहिँ पर्यावरण पर्व भनेर है, त पर्यावरण पर्वको समयमा है हजारौं बिरुवा रोपिन्छ नि है, ती बिरुवाहरूको दीर्घकालीन संरक्षण र सफल हुर्काई है सुनिश्चित गर्न है कस्ता उपायहरू अपनाइन्छ?
0: हेर्नुहोस् यो प्रश्न एकदम दिस क्वेशन चाहिँ एकदमै पब्लिक सेन्ट्रिक है, वहाँ हामीलाई पब्लिकहरूले पनि सोधिरहन्छ अरे कि हामीले बिरुवा त रोप्छौ तर त्यसको बादमा त्यो बिरुवाहरूलाई के हुन्छ र तिनीहरूको सर्भाइभल कस्तो छ र भन्ने कुराहरू आइन्छ है। तर अहिले चाहिँ हाम्रो जुन चाहिँ हामी चाहिँ वी हेभ मुभड अवे के तपाईँको योबाट कति चाहिँ सर्भाइभ हुन्छ भनेर नि, किनभने यसमा तपाईँको दुईटा कुरा हामीहरू मुख्य धारामा हेर्नुपर्छ। एक त मान्छेको जुन चाहिँ हामी स्पेसियली सिक्किम अनि यो हिमालयन रिजनको हाम्रो पब्लिकहरूको वी आर भेरी क्लोजली अलाइन्ड विथ नेचर है, हाम्रोमा एउटा नेचरसँग हाम्रो बोथ हाम्रो आफ्नो कल्चरल प्र्याक्टिसेस एज वेल एज रिलिजियस प्र्याक्टिसेसमा एकदमै इन्टरभिभन छ हाम्रो सोसाइटीमा, त्यसले गर्दा हाम्रो धेरै नै लगाव एउटा छ है नेचरसँग। अन्त त्यस्तै कारणले गर्दाखेरि अब पहिलातिर चाहिँ मान्छेले जहाँ पाइ स्यापलिङ रोपिने गर्थ्यो नि त ऱ्यान्डमले, सो हामीले त्यसलाई चाहिँ अलिकति हटेर उहाँहरूलाई आजकल ऱ्यान्डम स्यापलिङ नगरेर चाहिँ रोपाई नगरेर चाहिँ साइट स्पेसिफिक जुन जग्गामा चाहिँ जस्तो प्रकारको स्पिसिस रोप्नु पर्ने त्यो खालको चाहिँ हामीले उहाँहरूलाई अलिकति साइन्टिफिकली है यो पाराले रोप्नुपर्छ भनेर हामीले उहाँहरूलाई त्यतापट्टि स्ट्रेस दिँदैछौँ है। भन्नुको अर्थ चाहिँ अब पानी साँझमा हुने जग्गामा चाहिँ हामीले पिप्ली रोपेर चाहिँ भएन होइन, त्यस्तो प्रकारले जहाँ चाहिँ अब त्यो जग्गा जग्गा हेरेर नि हो त्यस्तो प्रकारको हामीले उहाँहरूलाई एम्फासाइज दिँदैछौँ ताकि यो सर्भाइभल चाहिँ तपाईँको स्यापलिङ सर्भाइभल चाहिँ राम्रो होस् भनेर नि। त्यस्तै प्रकारले हामीले उनीहरूको हेल्दी ग्रोथको लागि है स्यापलिङ बिरुवा पनि हामीले एकदमै तपाईँको एकदम क्यान्डिडेट प्लस ट्री भन्छ है, जुन चाहिँ रूपबाट चाहिँ तपाईँको राम्रो तपाईँको प्लान्ट हेल्दी प्लान्ट छ त्यहीबाट मात्रै हाम्रो प्लान्टिङ मेटेरियल कलेक्ट गर्ने हाम्रो नर्सरीजहरूलाई हामीले स्ट्रेन्थन गर्दैछौ, र प्रोटेक्सन स्यापलिङ प्रोटेक्सनहरू पनि हामीले अलिकति यसलाई इनोभेटिभ पाराले हामीले स्यापलिङ प्रोटेक्सनहरू पनि दिने गर्ने हामीले कार्यक्रमहरू गर्दैछौँ अहिले चाहिँ।
1: स्थानीय समुदाय है वन संरक्षण समितिहरू महिला समूह र युवाहरूको सहभागिता है वन संरक्षणमा कतिको महत्वपूर्ण छ है, र सफल उदाहरणहरू पनि साझा गरिदिनुहुन्छ कि?
0: हेर्नुहोस् कुनै पनि प्रोग्राम गर्दा कुनै पनि एक्टिभिटी गर्दा विदाउट युथ पार्टिसिपेट

0: र विदाउट स्पेसली वुमेनको तपाईँको भागीदारी बिना त कुनै पनि हामी सक्सेसफुल गर्न सकिँदैनौ. अनि यो त झन् फरेस्ट अति वन अनि पर्यावरणसँग जुन चाहिँ जोडिएको प्रोग्रामहरूमा झन् ज्यादा लागू हुन्छ. किनभने चाहिँ एक चाहिँ वी बिलिभ है इन क्याचिङ देम यङ, त्यसले गर्दाखेरि हामीले स्कूल्सहरूमा यो इको क्लब्सहरू हामीले शुरू गरेको छौ. यो निकै अगाडिदेखि हामीले शुरू गरेको र आजको दिनमा वी हेभ नो मोर देन 960 इको क्लब्सहरू छ है. उहाँहरूले धेरैवटा यो एक्टिभिटिजहरू इन्भाइरोमेन्ट अनि रिलेटेड एक्टिभिटिजहरू स्कूल्समा र उहाँहरू घरतिर पनि सराउन्डिङतिर पनि हामीले गर्ने उहाँहरूले गर्ने गर्दछौ. र हाम्रो त्यहाँबाट कतिवटा इभन एकदम क्रिएटिभ नानीहरूले क्या स्केच यो स्किट्सहरू बनाएर है उहाँहरूले आफै प्लेजहरू गरेर र घरमै उहाँहरूले एउटा कल्चरल चेन्जेस ल्याउँदैछ है, त्यो हामीले देख्दैछौ. अर्को चाहिँ हाम्रो वुमेनको जुन चाहिँ रोल छ स्पेसली थ्रु हाम्रो सेल्फ हेल्प ग्रुप्सहरूबाट अन्डर जोइन्ट फरेस्ट म्यानेजमेन्ट चाहिँ धेरैवटा सेल्फ हेल्प ग्रुप्सहरू छ. सेल्फ हेल्प ग्रुप्समा मोर देन 90% अफ दि सेल्फ हेल्प ग्रुप्सहरू चाहिँ वुमेन कन्स्टिट्युटेड सेल्फ हेल्प ग्रुपहरू छ. सो उहाँहरू चाहिँ फोर फ्रन्टमा छ तपाईँको नि यो एक्टिभिटिजहरू फिल्ड लेभलमा गर्नको लागि. सो त्यस्तो खालको एक्टिभिटिजहरू हामीले अहिले गरिरहेको छौँ.
1: वन संरक्षणले जल स्रोत, कृषि है, पर्यटन र स्थानीय जीविकोपार्जनमा कस्तो सकारात्मक प्रभाव पार्छ त?
0: हेर्नुहोस् यो फरेस्ट चाहिँ अब सिक्किमको कन्टेक्स्टमा अघि मैले अगाडिको पोइन्टमा पनि तपाईँको कुरा राखेको थिएँ है, किन सिक्किमको कन्टेक्स्टमा स्पेसली 82% चाहिँ फरेस्ट अनि फरेस्ट ल्यान्ड छ टोटल जियोग्राफिकल एरिया स्टेटको जियोग्राफिकल एरियामा, अफ विच मोर देन 47% चाहिँ ग्रीन कभर फरेस्ट कभर छ भनौँ न है, ट्रिजको कभर छ. सो इट बिकम्स बट नेचुरल द्याट तपाईँको यो फरेस्ट र यो रिलेटेड सेक्टरले चाहिँ गाउँको अथवा हाम्रो इभन अर्बन स्पेसमा पनि एफेक्ट गर्ने चाहिँ एकदमै रेलेभेन्ट हो. सो फरेस्टको चाहिँ म के भन्छु भने चाहिँ एउटा रिपल एफेक्ट जस्तो गरिन्छ, किनभने फरेस्टहरू हाम्रो प्राय जस्तो चाहिँ अप्पर रिचेसमा भएकोले गर्दाखेरि चाहिँ दे एक्ट एज नेचुरल वाटर ट्याङ्क्स है. जस्तो अघि मैले स्पिसिजहरूको कुरा गरेँ, ओक फरेस्टहरू कुरा गरेँ, यो चाहिँ अब कतिवटा जग्गातिर चाहिँ हाम्रो रिभर्सहरू स्ट्रिम्सहरू स्नोफेड छ, तर कतिवटा जग्गाहरूमा चाहिँ हाम्रो जंगलहरू जुन चाहिँ छ त्यो गाउँहरू जुन चाहिँ हाम्रो अर्बन ल्यान्डस्केप छ तिनीहरू उहाँहरूको ड्रिङ्किङ वाटरको सोर्स नै फरेस्टहरू छ ट्रेडिसनल उयोहरू है. फर एक्जाम्पल गान्तोकै तपाईँ अपोजिट पारी राङ्कामा कुरा गर्नुभयो भने त्यहाँ फामुङलो वाइल्ड लाइफ सेङ्चुरी छ है, लगभग तपाईँको 5200 अड हेक्टर्सको एरिया हो र 6 एसेम्ब्ली कन्स्टिटुएन्सिस वरिपरि बजारहरू है अर्बन ल्यान्डस्केप स्थितिबाट छ. अब त्यहाँको जति पनि गाउँको ड्रिङ्किङ वाटर सोर्स छ त्यही जंगलबाट आएको धाराहरूबाट छ है, र त्यो धाराहरू चाहिँ कहाँबाट तपाईँको उनीहरूको सोर्स कहाँबाट छ भने चाहिँ त्यो टुप्पामा उहाँहरूको त्यो गाउँको टाउनसिपको टुप्पामा चाहिँ फाबुङलो वाइल्ड लाइफ सेङ्चुरी भएकोले गर्दाखेरि चाहिँ त्यहाँको जंगलले चाहिँ मनसुन टाइममा तपाईँको वाटर जुन चाहिँ एक्वाफायर नेचुरल एक्वाफायरको काम गर्छ है, रिचार्ज गर्छ र त्यसरी रेन फेड छ. त्यस्तै प्रकारले धेरैवटा अरू जग्गाहरू सिक्किमको त्यस्तो एक्जाम्पल्सहरू छ. सो त्यसले गर्दाखेरि त्यही पानीले गर्दाखेरि तपाईँको ड्रिङ्किङ वाटरको पनि भइगयो, एग्रिकल्चर फिल्ड्सहरू हाम्रो फरेस्टकै एडजोइनिङ एरियाजमै तपाईँको एग्रिकल्चर फिल्ड्सहरू छ है, र अर्ग्यानिक जुन चाहिँ स्टेट हाम्रो सिक्किम डिक्लेयर गरेको छ है त्यसमा यो फरेस्ट कभरको पनि धेरै ठूलो रोल छ. त्यसले गर्दाखेरि चाहिँ तपाईँको दुइटै तपाईँको इन्टरट्वाइन्ड के इन्टर रिलेटेड र इन्टरडिपेन्डेन्ट छ भनौँ.
1: हजुर सर, है यो आधुनिक प्रविधि है जस्तै कि ड्रोन है, जीआईएस सेटेलाइट है, निगरानी वा मोबाइल एप है, वन संरक्षण र वन स्थापनामा कसरी उपयोग भइरहेको छ त?
0: अब यो जुन चाहिँ तपाईँले जति पनि मोडर्न टेक्नोलोजीको कुराहरू गर्नुभयो है, र सिक्किममा चाहिँ फरेस्ट डिपार्टमेन्ट नै वान अफ द फ्यु डिपार्टमेन्ट्स हो जसले चाहिँ यो टेक्नोलोजी फर्स्टमा एडप्ट गरे है, र गरेर चाहिँ हामीले सेटेलाइट को जुन चाहिँ इमेजिनरीजहरू युज गरेर तपाईँको फरेस्ट कभर म्यापिङ पनि फरेस्ट सर्वे अफ इण्डियाले गरिन्छ है, त उहाँहरूको गाइडेन्समा चाहिँ यो एभ्री बाइनियल वर्षमा 2 एकखेप चाहिँ फरेस्ट सर्वे अफ इण्डिया भनेको रिपोर्ट स्टेट स्ट्याटस अफ फरेस्ट रिपोर्ट भनेर कन्ट्री वाइड निक्लिन्छ. सो उहाँहरूले चाहिँ मोनिटर गरिबस्छ तपाईँको कि फरेस्ट कभरको कस्तो छ बेस्ड अन त्यो सेटेलाइट डेटाको बेसिसमा है, र उहाँहरूले उहाँहरूको आफ्नो टिम पनि पठाउँछ फिल्डमा हामी सँगसँग चेक गर्नुको लागि, ग्राउन्ड ट्रुथिङको लागि है, र उहाँहरूले त्यस्तो पाराले मोनिटर गर्छ त्यो फरेस्ट कभरको के कसो रहेछ भनेर। साथसाथमा हामीले ड्रोन्सहरू पनि युज गरेको छौँ है, ड्रोन्सहरूले चाहिँ तपाईँको फरेस्ट कभर

0: को त छँदैछ. हामीले इभन हाम्रो यो जति पनि माइनर मिनरल्सहरू कलेक्सन पोइन्ट्सहरू छ नि, गिटी, बलुवा, तपाईँको ढुङ्गा इत्यादि खोलाहरूको है, त्यस्तोको लागि पनि एउटा डिटेल सर्वे रिपोर्ट भन्ने बनाउनुको पर्थ्यो. त्यो युज त्यसको रिपोर्ट बनाउनुको लागि पनि ड्रोन सर्वे युज गरेर हामीले प्लट्स म्यापिङहरू युज गरेको छौँ. फरेस्ट फायरमा पनि हामीले यो टेक्नोलोजी युज गरेको छ. र अझै हामी अलिक अगाडि बढेर तपाईँको हाई पावर कम्प्युटिङ, अघि मैले जस्तो भने है, परम सुपर कम्प्युटर युज गरेर हामीले प्रिडिक्टिभ फरेस्ट फायर म्यानेजमेन्टमा पनि हामीले युज गरेको छ. सो यो सब टेक्नोलोजीहरू युज गरेकोले गर्दाखेरि चाहिँ अहिले हाम्रो जति पनि सक्सेसफुल्ली हामीले फरेस्ट कभर मेन्टेन गर्न सकेका छौँ है, डिस्पाइट अघि जति पनि च्यालेन्जेसहरू भए पनि त्यसमा हामी मान्छौँ. सो मच सो द्याट इभन अहिले अवेरनेस क्याम्पेनमा पनि हामीले एआरभीआर के भर्चुअल रियालिटी युज गरेर अहिले हालैमा तपाईँ एमजी मार्कमा जानुभयो भने हाम्रो एउटा स्टल छ जहाँ चाहिँ यो फेमस यक्सम जोङ्री ट्रेक जुन चाहिँ छ गोचेला ट्रेकलाई त्यसलाई चाहिँ थ्रु एआरभीआर को माध्यमबाट हाम्रो पब्लिकले अनि टुरिस्टहरूले चाहिँ उहाँहरूले त्यो ट्रेकको इन्जोयमेन्ट है त्यो ट्रेकको एक्सपिरियन्स चाहिँ एज फार एज पोसिबल लाइभ जस्तै उहाँहरूले एमजी मार्कमा लिन सक्नुहुन्छ.
1: विद्यालय र कलेजका विद्यार्थी है तथा युवा पुस्तालाई वातावरणीय नेतृत्वतर्फ है प्रेरित गर्न वन विभागले कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ त उनीहरूले व्यक्तिगत रूपमा चाहिँ के गर्न सक्छन् त?
0: अघि मैले अलिकति इको क्लब्सहरूको विषयमा त भनिहालेँ है, तर मलाई लाग्छ यो चाहिँ अब फरेस्ट डिपार्टमेन्ट भन्दाखेरि पनि मेन चाहिँ हाम्रो एउटा कल्चरल चेन्ज सोसाइटी चेन्ज आउनु परिन्छ है. र यसमा मलाई लाग्छ कि हाम्रो एजुकेसनल इन्स्टिट्युट स्पेसली एट प्राइमरी एण्ड जुनियर स्कूल लेवल में एकदम इम्पोर्टेन्ट उहाँहरुको छ. उदाहरण को लागि तपाईको अहिले भर्खर हालैमा भएको वर्ल्ड कप को म तपाईहरुलाई एक्जाम्पल दिन चाहन्छु जहाँ चाहिँ ब्राजिल र जापान को म्याच भएको थियो है, र जापानीज फ्यान्सहरु चाहिँ फुटबल म्याच सकेको बादमा चाहिँ उहाँहरुले आफ्नो सीट चाहिँ सफा गरेर है मैला उहाँहरुले आफ्नो कुडा लगेर जानुभयो. यो चाहिँ उहाँहरुले एक वान अफ गरेको हैन, मोर देन 20 इयर्स भइसक्यो है कुनै पनि फुटबल म्याचमा गएर उहाँहरुले यसरी गर्छ है. अब यो चाहिँ हेर्नुहोस्, मैले पनि लगभग 15 इयर्स ब्याक जापान जानु मौका पाएको थिएँ र उहाँहरूको स्कूलमा गएर मैले हेर्दाखेरि चाहिँ के देखेँ भने चाहिँ स्कूलमा चाहिँ तपाईँहरूको नानीहरूलाई चाहिँ प्राइमेरी लेभलको नानीहरूलाई चाहिँ एउटा सेसन नै हुँदो रहेछ जहाँ चाहिँ हप्तामा एकखेप चाहिँ यो जति पनि उहाँहरूको घरतिर है मैला प्लास्टिक वेस्टहरू के छ त्यो सबै स्कूलमा ल्याउनु पर्दो रहेछ क्या, ल्याएर उनीहरूको क्लासरूमहरूमा पनि सफा राख्ने सफा गर्ने एउटा कल्चरल माइन्डसेट नै तपाईँको चेन्जेस ल्याउँदो रहेछ है. त्यस्तो खालको प्र्याक्टिस चाहिँ मेबी हामीले पनि त्यस्तो खालको अप्नाउनु सक्यो र यो सानोमै हामीले यो खालको सिफ्ट ल्याउन सक्यो भने चाहिँ नेचुरली उहाँहरू बढ्दै गएपछि उनीहरूलाई कसै गभर्मेन्ट रेगुलेसन या अर्डर या कहीँ केही चाहिएन है, त्यो अटोमेटिकली आइहाल्छ नि. सो त्यो खालको आई थिंक माइन्ड सेट सिफ्ट हुनको लागि चाहिँ एउटा चेन्जेस ल्याउनु पर्छ होला जस्तो लाग्यो.
1: अर्कोतर्फ लाग्नु है, जुन चाहिँ वेट ल्यान्ड बारे है प्रश्न राख्नुहोस् तपाईँलाई. वेट ल्यान्ड है लाई चाहिँ जैविक विविधता है संरक्षण, जल स्रोत व्यवस्थापन र जलवायु परिवर्तन न्यूनीकरणका दृष्टिले किन महत्वपूर्ण मानिन्छ त?
0: हेर्नुहोस्, वेट ल्यान्ड चाहिँ कति ठाउँमा चाहिँ यो धेरै नै एउटा मिसअन्डरस्टुड एउटा कन्सेप्ट मतलब एउटा जमिन हो है, कतिले एउटा मेयर वेस्ट ल्यान्ड जस्तो है एउटा स्वम्पी एरिया जस्तो सम्झिन्छ. तर यो हेर्यो भने चाहिँ खास गरी यो चाहिँ वेट ल्यान्ड चाहिँ वान अफ द मोस्ट प्रोडक्टिभ इकोसिस्टम्स हो अर्थमा एक्चुअली है. यसले चाहिँ हाम्रो अब जिउको मानिस हाम्रो ह्युमन बिङको मान्छेको जिउको अर्गेनको कुरालाई हामीले त्योसँग कम्पेयर गर्नुहुन्छ एउटा किडनी जस्तो हो है, जसले चाहिँ अब वेटल्यान्डले चाहिँ एक्चुअली चाहिँ यो जति पनि पोल्युटेन्सहरू छ है तपाईँको जति पनि जुन चाहिँ क्लाइमेट चेन्जको है कार्बनको जुन चाहिँ एमाउन्ट छ यो मिटिगेट गराउनको लागि है यो फ्लड्सहरू ड्राउट्सहरू हुन्छ नि त्यसको लागि अगेन्स्ट द्याट त्यो दे एक्ट एज बफर एक्चुअली हो. अनि यो तपाईँको वेटल्यान्ड्सले चाहिँ यो पोल्युटेड वाटरलाई चाहिँ उनीहरूले चाहिँ फिल्टर गराइदिन्छ एक्चुअली है. सो त्यसले गर्दाखेरि जस्तो प्रकारले मान्छेको शरीर किडनीले हामीलाई है फेरि रेजुमिनेट गरिदिन्छ नि, हौ त्यो खालको काम चाहिँ उनीहरूले वेटल्यान्ड्सले चाहिँ इको सिस्टममा चाहिँ गरिदिन्छ. सो त्यसले गर्दाखेरि फर्चुनेटली अब यो वेटल्यान्ड्सहरूले चाहिँ धेरैवटा उहाँहरूले फ्लोरा फोना इन्क्लुडिङ है बर्ड्सहरू हो तपाईँको यो खालको लाइफ फर्म्सहरू उहाँहरूले चाहिँ सस्टेन गरिन्छ है. र हाम्रो स्पेसली लोअर एरियाजमा चाहिँ इभन ग्राउन्ड वाटर

0: रिचार्जिङ एक्वाफायर्सहरू, ग्राउन्ड वाटर एक्वाफायर्सहरूको रिचार्जिङ गर्ने कामहरू पनि यसो गरिदिन्छ। त्यसले गर्दा यो जुन चाहिँ वेटल्यान्ड छ है, यो चाहिँ एकदमै वाटर रिसोर्स म्यानेजमेन्ट एज वेल एज क्लाइमेट चेन्ज मिटिगेसनमा चाहिँ धेरै इम्पोर्टेन्ट रोल प्ले गर्छ।
1: हजुर हजुर, त्यस्तो किमका वेटल्यान्डहरूको संरक्षणका लागि है अहिले वन विभागले कस्ता पहलहरू गरिरहेका छन् त?
0: वेटल्यान्डको चाहिँ हेर्नुहोस् तपाईँको एक्चुली एउटा स्टेट वेटल्यान्ड अथोरिटी भनेर कन्स्टिट्युट भएको छ है। यो चाहिँ अब गभर्मेन्ट अफ इण्डियाको निगरानीमा भएको वेटल्यान्ड कन्जर्भेसन एण्ड म्यानेजमेन्ट रुल्स 2017 अण्डरमा यो वेटल्यान्ड अथोरिटी कन्स्टिट्युट भएको छ। र यो वेटल्यान्डमा चाहिँ तपाईँको यो वेटल्यान्ड अथोरिटीले चाहिँ अहिले सिक्किममा हालैमा चाहिँ है तपाईँको हाम्रोमा जति पनि वेटल्यान्ड्सहरू छ प्राय जस्तो फरेस्ट एरियाभित्र छ है, र उनीहरूको जुन चाहिँ यो वेटल्यान्ड म्यानेजमेन्टको लागि चाहिँ हाम्रो प्राय जस्तो चाहिँ हाई अल्टिच्युडतिर भएकोले गर्दाखेरि चाहिँ धेरैवटा मतलब लिगल प्रोभिजन्सहरू हाम्रोमा चाहिँ अलरेडी इन प्र्याक्टिस छ, इन प्रिभेलेन्ट छ, जसले चाहिँ वेटल्यान्ड प्रोटेक्सनलाई हामी फरेस्ट लजको अण्डरमा नै हामीले उहाँहरूलाई लिगली प्रोटेक्ट गर्नेछ है। र अर्को चाहिँ तपाईँको हामीले उनीहरूलाई फिल्डमा चाहिँ यसलाई वेटल्यान्डलाई हामीले अझै लोकल कम्युनिटी सँग जोड्नु र उनीहरूलाई हामीले कन्जर्भेसन गराउनको लागि चाहिँ यो पोखरी सुरक्षण समिति भनेर हामीले कन्स्टिट्युट गरेको छौँ। सो उनीहरू चाहिँ बेसिकली त्यहीँकै लोकल्सहरूलाई कन्स्टिट्युट गराएर र फरेस्टको त्यहाँको आरओसब या बिओसबलाई हामीले मेम्बर सेक्रेटरी बनाएर चाहिँ त्यहाँको म्यानेजमेन्टहरू जस्तो त्यो पर्टिकुलर वेटल्यान्डको म्यानेजमेन्टको हामीले जिम्मेवारी दिएको छौँ।
1: हजुर हजुर, जहाँ पोखरी छ त्यहाँका बासिन्दा वा नागरिकहरूलाई तपाईँहरूले है समितिमा सहभागी बनाउनु हुन्छ है?
0: हजुर हजुर
1: हजुर, त वन अनि वेटल्यान्ड बीचको कस्तो अन्तर सम्बन्ध छ है, र वेटल्यान्डको संरक्षणमा स्थानीय समुदाय र युवाहरूको भूमिका कतिको महत्वपूर्ण छ?
0: जुनै पनि काममा स्पेसली इन अ डेमोक्रेटिक कन्ट्रीमा हामीले लोकल कम्युनिटीको हेल्प बिना चाहिँ र युथको हेल्प बिना चाहिँ काम गर्नु र त्यहाँ कुनै पनि गभर्मेन्टको पोलिसिजहरू है कुनै पनि स्टडिज लिनु त्यसलाई पोजिटिभली त्यसलाई हामीले सक्सेसफुल्ली काम गर्नुको लागि चाहिँ उहाँहरूको सपोर्ट बिना र उहाँहरूको एसिस्टेन्स बिना गर्नु गाह्रो छ। त्यसले गर्दाखेरि हामीले चाहिँ यो चाहिँ फरेस्ट डिपार्टमेन्टले रेकग्नाइज गरेर चाहिँ अघि मैले भनेको जस्तो तपाईँको पोखरी सुरक्षण समिति भनेर हामीले फिल्ड लेभलमा त्यस्तो कन्स्टिट्युट गरेको छौँ। त्यो बाहेक टु इन्भल्भ द लोकल युथ, कोही तपाईँको टुरिस्टको टुरिज्म इन्डस्ट्रीमा इन्भल्भ भएको होला है, कतिजना पञ्चायतहरू छ, लोकल रिप्रेजेन्टेटिभहरू छ, उहाँहरूलाई पनि यो स्टेक होल्डर्स बनाएर चाहिँ त्यो जग्गाको जुन जग्गामा चाहिँ पर्टिकुलर वेटल्यान्ड जस्तो अहिले हामीलाई हालैमा चाहिँ रामसर साइट भएको वेटल्यान्ड खेचुपरी लेक छ है, अर्को हाम्रो फेमस टुरिस्ट प्राय जस्तो जाने छङ्गु लेक छ। सो दुईटाकै पीएसएसमा चाहिँ लोकल एडमिनिस्ट्रेसनलाई पनि इन्भल्भ गर्दै सँगसँगै त्यहाँको लोकल कम्युनिटिजहरूलाई पनि त्यो बडीजहरूमा चाहिँ हामीले उहाँहरूलाई जग्गा दिएको छौँ र उहाँले एउटा एन्युअल प्लान अफ अपरेसन भनेर बनाउँछौ, उहाँहरूकै माथि फ्रिडम राखिदिएको छ कसरी उहाँहरू प्लान बनाउने है, कस्तो प्रकारले पास गराउने, तर अल्टिमेटली उनीहरूले इम्प्लिमेन्ट गराउँदाखेरि चाहिँ फरेस्ट डिपार्टमेन्टको कन्करेन्स चाहिँ लिनु पर्यो। सो त्यस्तो खालको हाम्रो एउटा एरेन्जमेन्ट एउटा इन्स्टिट्युसनल एरेन्जमेन्ट गरेर चाहिँ सक्सेसफुली अहिले गरिरहेको छौँ।
1: हजुर, जुन चाहिँ यो पर्यावरण पर्व अहिले चलिरहेको छ नि है एक सप्ताहको है कार्यक्रम, र तपाईँहरूले एमजी मार्कमा गरिरहनु भएको छ अहिले, त त्यसमा मैले एउटा एक पोस्टरमा देखेको थिएँ रामसार भन्ने है, त यो रामसार साइट है सम्बन्धी तपाईँलाई प्रश्न राख्न चाहन्छु है, रामसार साइटको मान्यता प्राप्त गर्नुको अर्थ र महत्व के हो है, र यसले जैविक विविधता संरक्षण तथा स्थानीय समुदायलाई कस्तो लाभ पुर्याउँछ?
0: हेर्नुहोस्, अहिलेसम्म हाम्रोलाई रामसार साइट पाएको अघि मैले भने खिचुपरी लेकले है रामसार साइट पाएको छ, र रामसार साइट जब डेजिग्नेट हुने बित्तिकै चाहिँ यो चाहिँ इन्टरनेसनल वेटल्यान्डको तपाईँको ग्लोबल रेकग्नाइजेसन पाउँछ है, त्यसले गर्दाखेरि इट्सेल्फ एउटा ब्रान्डिङ हो क्या, तपाईँको एउटा टुरिज्म एंगलबाट मार्केटिङ एंगलबाट हेर्नुभयो भने चाहिँ यो चाहिँ रामसर साइट भएको जग्गा है भनेपछि त्यसको अटोमेटिकली एउटा लेभल नै वान अप भइहाल्छ होइन। त्यस्तै प्रकारले तपाईँको वन्स यो रामसर साइट भएपछि हामीले गभर्मेन्ट अफ इण्डियाबाट कुनै पनि एक्टिभिटी गर्नु चाहेको छौँ है, वेदर टेक्निकल सपोर्ट चाहियो, वेदर हामीलाई केही रिसोर्सेसहरू चाहियो है फिनान्सियल या अदरवाइज केही रिसोर्सेसहरू चाहियो भने पनि रामसर साइट लाई चाहिँ उहाँहरूले मोर फोकस्ड रिसोर्सेसहरू दिन सक्छ है, टेक्निकल सपोर्टहरू साइन्टिफिक स्टडीजदेखि लिएर कुनै पनि काम गर्दाखेरि त्यसलाई ज्यादा इम्पोर्टेन्स अनि ज्यादा रिसोर्सेस त्यतापट्टि हामीले फोकस गर्न सकिन्छ होइन। अब यसले तपाईँको लोकल त्यहाँको कम्युनिटीजलाई के बेनिफिट हुन्छ भने चाहिँ तुरन्तै एक त तपाईँको एउटा राम्रो नाम राम्रो इमेज, म रामसर साइट भएको जग्गाको मेरो गाउँ

0: चाहिँ मेरो ठाउँ चाहिँ मेरो घर चाहिँ रामसर साइटको छेउमा छ है भनेपछि एउटा ल्यान्डमार्क भयो क्या. त्यो सँगसँगै अब उहाँ अलिकति अन्टरप्रेनर स्किल भएको मान्छे छ भने मेरो होमस्टे चाहिँ रामसर साइटदेखि 1 किलोमिटर मात्र टाढो छ है, या मेरो घर त्यहाँ तपाईँको मेरो होटेल चाहिँ यो फल्ला जग्गादेखि यति मात्र छ भनेपछि कतिजना टुरिस्टहरू हाई एन्ड टुरिस्टहरू खालि रामसर साइट भिजिट गर्नु मात्र आउँछ र यसको चाहिँ एउटा प्रिमियम अर्कै खालको प्रिमियम हुन्छ क्या. सो त्यो खालको यसलाई मोनिटाइज गराउन सकिन्छ है. त्यस्तै प्रकारले तपाईँले इफ यु सी फ्रम अर्को एक्सपेक्टबाट कोही एकाडेमिकल इन्क्लाइन्ड छ, कोही साइन्टिफिकली इन्क्लाइन्ड त्यहाँको लोकल युथहरू छ भने उहाँले रामसर साइट बेस स्टडीजहरू गर्नु भएको छ, पब्लिकेशन्सहरू लिनु भएको छ भने उहाँको त्यो जुन चाहिँ स्टडी अथवा उहाँको जुन चाहिँ मान्यता दिइन्छ त्यसले फेरि अर्कै रूप अर्कै पाराले त्यसलाई लिन सकिन्छ. सो त्यस्तो खालको चाहिँ तपाईँको कुनैपट्टि तपाईँले अब यो रामसर साइटको रेकगनाइजेसन पाएछ भने त्यो चाहिँ आफ्नो माथि छ भनौँ न है, कस्तो प्रकारले तपाईँले युज गर्नु सक्छ भनेर.
1: हजुर हजुर. अन्त सिक्किमका है रामसार सूचीमा है हाम्रो राज्यका रामसार सूचीमा सूचीकृत आद्र भूमिहरूको अर्थात वेटल्यान्डहरूको संरक्षणमा हालका प्रमुख चुनौतीहरू के छन् र ती चुनौतीहरूको सामना गर्न वन विभागले है कस्ता कदम चालिरहेको छ त?
0: जेनरली तपाईँले हेर्यो भने चाहिँ अब हाम्रो जुन चाहिँ वेटल्यान्ड्सहरू छ है प्राय जस्तो सिक्किममा अहिलेसम्म चाहिँ हामीलाई अनेबल सुप्रिम कोर्टको आदेशले चाहिँ 2.25 हेक्टर्सदेखि ज्यादा भएको वेटल्यान्ड्सहरूलाई चाहिँ म्याप गर्नु भनेर हामीलाई आदेश दिनुभएको थियो र हामीले लगभग 244 वेटल्यान्ड्सहरू हामीले आइडेन्टिफाई गरेको छौँ जो चाहिँ 2.25 हेक्टरदेखि ज्यादा छ र अफ 151 हामीले म्याप गर्न सकेको छौँ होइन. अब यो जेनरली त्यो वेटल्यान्ड्सहरूमा चाहिँ टेरेनको च्यालेन्जेसहरू छ है, कति जग्गा इन एक्सेसिबिलिटी छैन है, कतिजना रिमोटनेसहरू छ. तर स्पेसिफिकली हामी जब सिक्किमको ओन्ली रामसर साइटको कुरा गर्दा खिचुपरी लेकमा हामी कुरा आउँदाखेरि चाहिँ यो चाहिँ के छ भने यसको एकदमै युनिक एउटा भर्नेबिलिटिजहरू युनिक छ. फर एक्जाम्पल च्यालेन्जेस पनि त्यस्तै प्रकारको छ, अनरेगुलेटेड हाम्रो टुरिज्म छ त्यो जग्गामा है, र त्यो जग्गाको फेरि कल्चरल एण्ड रिलिजियस सेन्टिमेन्ट्स भएकोले गर्दाखेरि हामीले कुनै पनि त्यहाँ जग्गामा काम गर्नु पर्दाखेरि अथवा कुनै पनि चिजहरू हामीले त्यसलाई त्यहाँ इम्प्लिमेन्ट गर्दाखेरि यो सेन्टिमेन्ट्सहरूलाई हामीले याद गर्नुपर्नेछ. त्यहाँदेखि ठिक्कै लेकको बाहिर धेरैवटा हाम्रो लाइभलीहुड इस्युज भएकोले गर्दा त्यहाँको लोकल्सहरूले दोकानहरू अनरेगुलेटेड वेमा उहाँहरूले सप्सहरू स्ट्रक्चर्सहरू खडा गर्नु भएको छ है, त्यसलाई पनि अब फेस्ड वेमा हामीले त्यसलाई रिलोकेट गर्ने कोसिस गर्दैछौँ. सो त्यस्तो खालको योहरूको च्यालेन्जेसहरू छ. त्यहाँदेखि त्यसमा पहिला माछा इन्ट्रोड्युस गरिदिएको छ है, त्यो अब माछाको पपुलेसन त्यहाँ निकै भइसकेको छ, त्यसलाई त्यसै फेरि अघि मैले भनिहालेँ रिलिजियस इस्युजले गर्दा सेन्टिमेन्ट्सले गर्दा त्यो माछाहरूलाई हामीले सिधै रिलोकेट गर्नु पनि मिल्दैन है. अन्त माथि त्यसको भित्तापट्टि साइडमा हेऱ्यो भने त्यो फ्रजाइल माउन्टेन तपाईँको इकोसिस्टम भएकोले गर्दाखेरि त्यहाँबाट पहिरो आइरहने गर्छ क्या. सो त्यसको पहिरोले गर्दाखेरि पनि त्यहाँको के भन्छ जुन चाहिँ त्यो पहिरोले गर्दाखेरि सिल्टेसन तपाईँको निकै बढिन्छ. सो त्यो खालको यो च्यालेन्जेसहरू चाहिँ त्यहाँ जग्गामा छ.
1: हजुर हजुर हजुर. अनि यो मेरो रुख मेरो सन्तति है, मेरो रुख मेरो सन्तति अभियानको मूल उद्देश्य के हो? यसले है नागरिक विशेष गरी नयाँ पुस्तामा है वातावरणीय उत्तरदायित्व कसरी विकास गर्न सक्छ त?
0: मेरो रूप मेरो सन्तति चाहिँ अब यो तपाईँहरूलाई यादै भएको श्रोताहरूलाई पनि याद भएको कुरा हो, एउटा एकदमै युनिक प्रोग्राम हो है, र यसको मेन अब्जेक्टिभ चाहिँ हाम्रो के हो भने चाहिँ यसले चाहिँ खास गरी एउटा यो क्याम्पेनको थ्रुबाट चाहिँ हामीले एउटा इमोसनल लाइफ लङ बन्डिङ बनाउने बिट्विन द सिटिजन एन्ड द नेचर है, स्पेसियली ट्रिजसँग चाहिँ है उहाँहरूको एउटा बन्डिङ लाइफ लङ बन्ड बनाउनको लागि. त्यो चाहिँ कसरी भन्दाखेरि चाहिँ एउटा सिटिजनको उहाँहरूलाई इन्भाइरोमेन्टल रेस्पोन्सिबिलिटी ल्याउनुको लागि चाहिँ उहाँहरूको आफ्नो निजी जिन्दगीमा आफ्नो लाइफमा है उहाँहरूको पर्सनल लाइफको माइल स्टोन्सहरू हुन्छन्, जस्तै अब बर्थ अफ अ चाइल्ड भयो है, ग्रेजुएसन गर्यो, वेडिङ गर्यो, अथवा यति यो चिजहरू चाहिँ त्यो जुन उहाँहरूले रूप रोपेको छ त्यस्तै प्रकारले सँगसँगै होइन उहाँहरूको अब लाइफको माइल स्टोन सँगसँगै चाहिँ यो सेलिब्रेसन होस् भनेर चाहिँ हामीले यो जोड्नु यो खालको कोसिस गरेको हो है. र यसमा यसको एकदमै यो जुन युनिक प्रोग्राम छ जसले ग्लोबल रेकग्नाइजेसन पनि पाएको छ है, नेशनल लेभलमा त छँदैछ, यसमा हाम्रो अनरेबल प्राइम मिनिस्टरले पनि धेरै कुराहरू राख्नुभयो हिजो अस्ति, अनरेबल प्रेसिडेन्टहरूले पनि राख्नु भएको छ, भाइस प्रेसिडेन्टले पनि राख्नुभयो है. र यसको मेन अब क्रिएटर भनौँ है, यसको इनोभेटर भनौँ, यो सबै चाहिँ हाम्रो अनरेबल चिफ मिनिस्टर साहब हुनुहुन्छ है, उहाँले नै यसलाई चाहिँ उहाँले चाहिँ यो जन्म चाहिँ उहाँले दिनुभएको है, र हामीले यसलाई चाहिँ यो जुन चाहिँ प्रोग्राम छ यसलाई

0: एउटा तपाईँको सिटिजनलाई चाहिँ है एउटा जोडाउने खालको र यसको जुन चाहिँ अब इङ्ग्लिसमा हेर्यो भने चाहिँ मिस्टर मिसेस आउँछ क्या एमआरएमएस भनेर आउँछ हो अन्त यहीसँग तपाईँको नानीसँग जोडेकोले गर्दाखेरि त्यो इट टिक्स अल द राइट बक्सेस क्या कम्युनिटी स्पेसिफिकदेखि लिएर सिटिजनकोदेखि लिएर प्लस अहिले हामीले 108 स्पिसिस भन्दैछौ नि त्यसमा चाहिँ अब धेरैवटा रिलिजियस एस्पेक्टहरूबाट पनि र धेरैजना कम्युनिटिजहरूको पनि आस्था जोडिएको भएकोले गर्दाखेरि चाहिँ यो यसले निकै त्यहाँ एकदम स्पिड पक्रेको छ क्या तपाईँको नि अन्त यङ्गर जेनेरेसनलाई चाहिँ म यही भन्न चाहन्छु उहाँहरूले नै अहिले यङ कपल्सहरूले नै कतिजना नानीहरूलाई चाहिँ उहाँहरूको नानीहरूलाई अब आजकल तपाईँको जुन चाहिँ अहिलेको नानीहरूको चाहिँ प्राय जस्तो एउटा बिमारी छ क्या स्क्रिन टाइम घरभित्र बस्ने स्क्रिन टाइम ज्यादा स्पेन्ड गर्ने छ नि है सो यो प्रोग्रामले चाहिँ हामीले चाहिँ उहाँहरूलाई बेसिकली उहाँहरूलाई चाहिँ आउटडोर एक्टिभिटीपट्टि लाने नेचरसँग जोडाउने र अस्ति मैले एउटा यङ कपलको इन्टरभ्यू हेर्दै थिएँ है उहाँले भन्दै थियो मेरो नानीहरूले चाहिँ तपाईँको माटो खेलाउन सक्यो यो प्रोग्रामले गर्दा है र यो प्लान्ट आफै रोपेर है सो दोज आर दि तपाईँको हामीले यङ्गर जेनेरेसनलाई चाहिँ स्पेसली यङ कपल्सलाई चाहिँ त्यो फोकस हामी गर्दैछौँ
1: हजुर हजुर हजुर त मेरो रुख मेरो सन्तति जस्ता अभियानलाई वन महोत्सवसँग है जोडेर अझ प्रभावकारी बनाउन के गर्न सकिन्छ र यस अभियानमा आम नागरिक है विद्यालय र स्थानीय समुदायले कसरी सहभागी हुन सक्छन् त
0: अघि अघि मैले तपाईँलाई भने है यो अब मेरो रूप मेरो सन्तति है यो जुन चाहिँ छ है यो चाहिँ अब धेरै नै एउटा पर्सनलाइज खालको क्याम्पेन भयो है वेरस एउटा वन महोत्सव भन्ने चाहिँ एउटा सरकारी कार्यक्रम जुन चाहिँ हामी पहिलादेखि नै गर्दै आएको थियो हो एउटा इभेन्ट थियो अब यसलाई चाहिँ यो जुन चाहिँ पहिलादेखि वन महोत्सव गर्दै गरेको गभर्मेन्ट इभेन्टलाई चाहिँ हामीले एउटा डिपली क्या तपाईँको एउटा पर्सनल फ्यामिली ट्रेडिसनमा चाहिँ हामीले ल्याउन यो कोसिस गरेको छौँ र यो प्रोग्राम जुन चाहिँ छ है मेरो रूप मेरो सन्ततिले चाहिँ वन महोत्सवसँग इन्टिग्रेट हुँदाखेरि चाहिँ तपाईँको झन् एउटा गभर्मेन्ट प्रोग्रामलाई चाहिँ एउटा पर्सनलाइज वेमा अझै यसलाई लार्जर स्केल दिएर चाहिँ ओनरसिप ल्याउने हाम्रो कोसिस हो सो त्यो खालको हामी इन्टिग्रेसन गर्ने हाम्रो यो अब्जेक्टिभ छ
1: जुन चाहिँ यो राष्ट्रिय वन महोत्सव है राष्ट्रिय स्तरमा अहिले चलिरहेछ है एक सप्ताहको लागि साथसाथै हाम्रो राज्यमा सिक्किम राज्यमा पर्यावरण पर्व भनेर एक सप्ताहको लागि चलिरहेछ है एक तारिकदेखि सात तारिकसम्म है जुलाई पर्यावरण पर्वको मूल उद्देश्य के हो त है र वन महोत्सव जैविक विविधता संरक्षण जल स्रोत संरक्षण स्वच्छता र जलवायु परिवर्तन जस्ता विषयलाई यस अभियानले कसरी एकीकृत रूपमा अघि बढाउन सक्छ त
0: अब तपाईँले त्यो शब्दमै हेर्नुहोस् न पर्यावरण पर्व है पर्व भनेपछि त हामी फेस्टिभल आएको नि त होइन तपाईँको त्यसले गर्दा हामीले चाहिँ यसलाई चाहिँ एउटा लुजली ट्रान्सलेट इन्टु इङ्ग्लिस गर्यो भने चाहिँ एउटा पर्यावरण पर्व इज लाइक इन्भाइरोमेन्टको एउटा फेस्टिभल गरेको हो र हाम्रो कोर अब्जेक्टिभ चाहिँ के हो भने चाहिँ यो पर्वको भित्रमा चाहिँ जति पनि साइलोजमा बाँटेको है कमरा कमरामा बाँटेको विषयहरू छ पर्यावरणसँग जोडिएको जस्तै वनको विषय अर्कै हो पानीको विषय अर्कै हो क्लिनलीनेसहरूको विषय अर्कै है र क्लाइमेट चेन्जको अर्कै यो अलग अलग चिज जुन चाहिँ छ विषयहरू छ यो सबैलाई चाहिँ पर्यावरण पर्वमा चाहिँ एकै मुष्टमा हामीले ल्याउन कोसिस गरेको किनभने यो सबै नै एउटै इन्टरडिपेन्डेन्ट इन्टर रिलेटेड एक्टिभिटीहरू भएकोले गर्दाखेरि एउटा युनिफाइड अम्ब्रेलाको अन्डरमा ल्याउन कोसिस गरेको है र त्यसले गर्दाखेरि चाहिँ तपाईँको यो पर्वको चाडको रूपमा हामी मान्दाखेरि चाहिँ यही चारवटा मूल्य कुराहरूमा है वनको माथि पानीको माथि है सफाई अभियानहरूको माथि र क्लाइमेट चेन्जको माथि चाहिँ हामीले फोकस गरेर चाहिँ हाम्रो एन्टायर एक्टिभिटीहरू जति गर्नेछ यो पट्टि गरेर चाहिँ यो हप्ता दिनको हामीले प्रोग्राम राखेको र तपाईँले महोत्सवमा कुरा गर्दाखेरि चाहिँ अब इट स्ट्रेचेस फर तपाईँको 14th हाम्रो जुलाईसम्म है इट गोज तपाईँको जुन चाहिँ मनसुनको टाइम छ है त्यो टाइममै हामी चाहिँ एउटा लार्जर स्केलमा हामी त्यो मनाउने गर्छौँ
1: हजुर त पर्यावरण पर्वलाई है केवल एक अभियान वा उत्सवमा सीमित नराखी जन आन्दोलनका रूपमा स्थापित गर्न है सरकार वन विभाग शैक्षिक संस्था, नागरिक समाज र प्रत्येक व्यक्तिले कस्ता ठोस कदम चलाउन आवश्यक छ त?
0: अब यसमा तपाईँको हाम्रो स्पेसली फरेस्टर्सहरूको जुन चाहिँ माइन्डसेट सिफ्ट भएको छ है, पहिलातिर हामी फरेस्ट चाहिँ पब्लिकलाई टाढो राखेर चाहिँ हामी फरेस्ट प्रोटेक्ट गर्थ्यौँ होइन, किन यो चाहिँ अब पहिला कोलोनियल माइन्डसेटमा ब्रिटिस एराको माइन्डसेट त्यस्तै थियो कि त्यहाँको जो लोकल छलाई चाहिँ टाढो राखेर पोलिसिङ गरेर चाहिँ हामीले वनलाई बचाउने काम गर्थ्यौँ है। र अहिलेको

0: जुन चाहिँ प्रेजेन्ट कन्टेक्स्टमा चाहिँ के छ भने चाहिँ हामीले चाहिँ त्यहाँको पब्लिकलाई साथमा लिएर चाहिँ हामीले फरेस्टलाई प्रोटेक्ट गर्नुपर्छ होइन। सो त्यसले गर्दाखेरि चाहिँ यो फरेस्ट डिपार्टमेन्टले एक्लैले चाहिँ वनलाई सुरक्षा दिनु है हाम्रो म्यानेजमेन्ट गर्नु भन्ने चाहिँ त्यो कदाच पनि अब हुनु नसक्ने कुरा हो। त्यसले गर्दाखेरि चाहिँ हामीले लोकल कम्युनिटी थ्रु यो जोइन्ट फरेस्ट म्यानेजमेन्ट है हुमनको सेल्फ हेल्प ग्रुप्सहरूसँग इन्भल्भ गरेर र लोकल युथहरू छ उनीहरूलाई नै हाम्रो फ्रन्टलाइन हिरोजहरू मानेर चाहिँ हामीले यो कन्जर्भेसन एफर्ट्सहरू हामीले अगाडि लानुपर्नेछ है। र त्यसले गर्दाखेरि हाम्रो अहिले जेएफएमसीमा पनि तपाईँले हेर्नुभयो भने धेरैवटा जेएफएमसीजहरू अब मैले नाम दिनु पर्यो भने त अब लिस्ट लामो छ तर हामीले थ्रु जेएफएमसी जुन चाहिँ त्यो लोकल बडीजहरू छ उहाँहरूले नै त्यो जग्गा जग्गामा चाहिँ उनीहरूले त्यो एसेट्सहरू म्यानेज गरेर चाहिँ उनीहरूको आफ्नो जीविका पनि चलाइरहेको छ सँगसँगै त्यो समाजलाई पनि त्यो जग्गामा चाहिँ दरो बनाइरहेको छ अल्टिमेटली बाई प्रोटेक्टिङ दि फरेस्ट नै। सो त्यो खालको उहाँहरूको उदाहरणहरू अब गान्तोकको इमिडिएटली हेर्नुभयो भने बुलबुलेको अब तपाईँले अस्ति हालैमा देखिहाल्नुभयो है जति पनि इन्क्रोचमेन्ट ड्राइभ्सहरू हुँदाखेरि त्यहाँकै जेएफएमसीको तपाईँको जुन चाहिँ बडीजहरू छ है उहाँहरूले नै अगाडि बढेर काम गरिरहेको छ हो। त्यस्तै खालको एक्टिभिटिजहरू धेरै भइरहेको छ।
1: हजुर हजुर सर, अन्तमा है वन संरक्षण विषयमाथि तपाईँ हाम्रा श्रोताहरूलाई है रेडियो सुन्ने श्रोताहरूलाई के सुझाव वा सन्देश दिन चाहनुहुन्छ त?
0: श्रोताहरूलाई मेरो यही अपिल छ है कि अघि नै मैले अघिबाट नै भनिसकेको छु कि हामी फरेस्टर्सहरूलाई पनि यो रियलाइजेसन भएको छ है तपाईँहरूको जुन चाहिँ पब्लिकको लोकल पब्लिकको सपोर्ट बिना है त्यहाँको कम्युनिटी सपोर्ट त्यहाँको लोकल पोलिटिकल सपोर्ट बिना है र रिलिजियस फिगर्सहरूको सपोर्ट बिना हामी अगाडि बढ्न सक्दैनौ। तर एट द सेम टाइम जति हामीले पावर्सहरू तपाईँहरूलाई दिएको छौ रिस्पोन्सिबिलिटिज दिएको छौ है त्यो सँगसँगै चाहिँ तपाईँको विथ मोर पावर्स कम्स मोर रिस्पोन्सिबिलिटी होइन। त्यसले गर्दाखेरि हाम्रो एपिल चाहिँ छ कि हामीले तपाईँहरूलाई कतिवटा जग्गाहरू म्यानेज गर्नु एसेट्सहरू दिएको छौँ है उहाँहरूलाई पनि तपाईँहरूले पनि अहिलेसम्म हामीले सहयोग पनि गर्दैछ एकदमै कोअपरेट दिनुहुँदैछ तर यसलाई चाहिँ अझै स्ट्रेन्थन गराउनको लागि अझै यसलाई बलियो पराउनको लागि चाहिँ किनभने हामीले चाहिँ यो बुझ्नु पर्यो कि जुन चाहिँ पृथ्वी छ है जुन चाहिँ एसेट्समा हामी यो नेचरको एकदमै हामी ब्लेस्ड छौँ यस्तो जग्गामा हामी यो सिक्किम जस्तो जग्गामा हामी यहाँ जन्म्यौं है हामी यहाँ बसिरहेको छौं है हाम्रो बसोबासो भइरहेको छ यसलाई चाहिँ हामीले मात्रै यसको बेनिफिट चाहिँ हामीलाई मात्रै नहोस् र हाम्रो आउने भावी पिढीले पनि हाम्रो नानीहरूले पनि हाम्रो तपाईँको कमिङ जेनेरेसन्सहरूले पनि नाति पनातीहरूले पनि जुन चाहिँ हामीले इन्जोय गर्यो त्यो पनि उहाँहरूले पनि इन्जोय गर्नु सकोस् भन्नुको लागि चाहिँ त्यसको रिस्पोन्सिबिलिटी चाहिँ हाम्रो जेनेरेसनमाथि लागि हुन्छ है। त्यसले गर्दाखेरि चाहिँ जे पनि तपाईँहरूले त्यहाँ तपाईँहरूको एसेट्सहरू छ वनकोदेखि लिएर पानीको है जति पनि हामीले यो पर्यावरणसँग जोडिएको चिजहरू छ यसलाई चाहिँ हामीले एकदमै तपाईँ चाहिँ जुडिसियसली है र भनिन्छ नि मान्छेको निड लाई चाहिँ अब ध्यानमा राख्दै है हाम्रो ग्रिडपट्टि चाहिँ नगएर हाम्रो निड चाहिँ पूर्ता गरौं ग्रिडपट्टि चाहिँ नगएर चाहिँ हाम्रो जति पनि हाम्रो रिसोर्सेस छ त्यसलाई प्रिजर्भ गराउनको लागि चाहिँ तपाईँहरूको सहयोग बिना चाहिँ हुन सक्दैन। सो आशा राख्दैछु यो यस्तो खालको अब हामीले सहयोग पाइरहेको छ फ्युचरमा पनि हामी पाउँछौ र अझै पनि यसलाई अझै स्ट्रेन्थन हुन्छ भनेर आशा राख्दै मेरो एपिल यही एन्ड गर्न चाहन्छु। थ्याङ्क यू।
1: हजुर सर, तपाईँले तपाईँको बहुमूल्य समय हामीलाई दिनुभयो अनि हामी तथा हाम्रा श्रोताहरूलाई वन संरक्षणमाथि यतिका धेरै महत्वपूर्ण जानकारीहरू दिनुभयो यसका निम्ति आकाशवाणी गान्तोक लगायत हाम्रो सम्पूर्ण श्रोताहरूको तर्फबाट सर तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ।
0: हजुर, धन्यवाद तपाईँलाई पनि।

हजुर श्रोता, रूखले हामीलाई केवल अक्सिजन मात्र दिँदैन, यसले कार्बन डाइअक्साइड अवशोषण गरी वातावरणलाई स्वच्छ राख्छ। वनले वर्षा चक्रलाई सन्तुलित बनाउँछ, जल स्रोतको संरक्षण गर्छ र असंख्य वनस्पति तथा वन्य जन्तुको

सुरक्षित वासस्थानको रूपमा काम गर्छ। हाम्रो देश भारत जैविक विविधताले भरिपूर्ण राष्ट्र हो। त्यसै गरी सिक्किम आफ्नो हरियाली, जैविक सम्पदा र वातावरण संरक्षणका लागि विश्वमै परिचित छ। यस पहिचानलाई कायम राख्न प्रत्येक नागरिकको सक्रिय सहभागिता आवश्यक छ। एउटा बिरुवा भोलिका पुस्ताका लागि स्वच्छ हावा, सुरक्षित वातावरण र समृद्ध प्रकृतिको आधार बन्न सक्छ। त्यसैले वन महोत्सवलाई केवल एउटा साताको कार्यक्रममा सीमित नराखी यसलाई दैनिक जीवनको संस्कार बनाऊ। आउनुहोस् हामी सबै वातावरणका सचेत, संरक्षण र जिम्मेवारी नेतृत्वकर्ता बनौ। सानो प्रयासबाट नै ठूलो परिवर्तन सम्भव छ। पर्यावरण पर्वले हामीलाई प्रकृतिप्रति आफ्नो दायित्व सम्झाउँदै यसको संरक्षण र सम्वर्धनका लागि संकल्प गर्ने प्रेरणा दिन्छ। आज विश्व जलवायु परिवर्तन, बढ्दो प्रदूषण, वन विनाश र प्राकृतिक स्रोत साधनको अन्धाधुन्ध दोहन जस्ता गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ। यी चुनौतीहरूको समाधान तब मात्र सम्भव छ जब हामी सबैले आफ्नो दैनिक जीवनमा वातावरण मैत्री बानी अपनाउँछौं। वन संरक्षण, जल स्रोतको सुरक्षा, प्लास्टिकको प्रयोगमा कमी, फोहोरको उचित व्यवस्थापन तथा सरसफाईलाई हाम्रो जीवनशैलीको अभिन्न हिस्सा बनाउन आवश्यक छ। याद राखौं, पर्यावरण सुरक्षा भए मात्र हाम्रो भविष्य सुरक्षित हुन्छ। यही सन्देशका साथ आजको कार्यक्रम नारी संसार यही समाप्त हुँदछ। यसैले म कार्यक्रम सञ्चालिका टीका मंगरलाई बिदा दिनुहोस्। नमस्ते।

श्रोता यतिन्जेल प्रस्तुत थियो कार्यक्रम नारी संसार। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। त आउनु श्रोता, अब सुनौ विभिन्न हिन्दी फिल्मी गीतहरू। सर्वप्रथम सुन्नुहोस् फिल्म यस बसबाट कलाकार अभिजित भट्टाचार्यको स्वरमा यस गीतलाई।

यस गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो फिल्म बेबी नम्बर वनबाट कलाकार अभिजित भट्टाचार्य अनि अनुराधा पौडवालको स्वरमा भने आउनु श्रोता अघिल्लो गीत सुनौ फिल्म द लेजेण्ड अफ भगत सिंहबाट कलाकार उदित नारायण झा अनि अल्का याज्ञिकको स्वरमा।

0: अर्थ होता है गुस्सा होना। तर दुईवटा वाक्यमा दोस्रो वाक्यले मात्र यस मुहावराको वाक्य र अर्थ स्पष्ट हुन्छ। हुन त मुहावरा दुवै वाक्यमा प्रयोग भएको छ। त नानीहरू, तिमीहरूले यो कुरा पनि बुझ्यौ कि मुहावराको प्रयोग गर्दा वाक्य अर्थ दुवै स्पष्ट हुनपर्छ। बुझ्यौ होइन?
1: हजुर म्याडम।
0: मुहावरे प्रयोग गर्के वाक्य बनाते समय यह भी ध्यान रखना चाहिए कि वाक्य में बड़ों के दोष या कमियां प्रकट न हो, कोई ऐसी बात भी न हो जो समाज के लिए हानिकारक हो। बड़े व्यक्ति तो हमारे आदर व सम्मान के पात्र होते हैं। जैसे ये वाक्य देखिए, मोहन ने अध्यापक के कान भर दिए, अतः उन्होंने सोहन को दंड दिया। यो वाक्य सुन्दा यस्तो लाग्छ कि अध्यापक सुनी सुनाई बातमा सजाय दिँदो रहेछ। यस्तो वाक्य बनाउन गलत हुन्छ किनकि यसले ठूलो मान्छेको अपमान गरेको जस्तो लाग्छ। तर तिमीले यही मुहावरेलाई यसरी प्रयोग गर्न सक्छौ। जैसे नीच लोग कान भरकर मित्रमै लडाई कराते हैं। बुझ्यो?
1: हजुर म्याडम।
0: त नानीहरू, आजको पाठ राम्ररी बुझ्यो होइन?
1: हजुर म्याडम।
0: मैले सोधेको सबै प्रश्नहरूको उत्तर ठिक ठिक पाउँदा अति खुसी लाग्यो र तिमीहरूले राम्ररी बुझेछौ भन्ने कुरा थाहा पाएँ। तर तिमीहरू घरमा यसलाई फेरि एकपल्ट राम्रोसँग पढ्ने अनि याद गर्ने ल। यसले तिमीहरूलाई पढेको कुरा सधैँ याद राख्न मद्दत गर्दछ। बुझ्यौ?
1: बुझ्यो म्याडम।
0: आजलाई पाठ पनि सकियो र बिदा लिने समय पनि भइसक्यो र फेरि पनि यस्तै राम्रो राम्रो विषय लिएर उपस्थित हुने नै छौँ। र आजलाई सम्पूर्ण रेडियो सुनेर बसिरहनु भएका श्रोतावर्ग प्रति धन्यवाद राख्दै बिदा लिउँ है त।
1: धन्यवाद
0: नानीहरू।
2: हजुर श्रोता, यतिन्जेल प्रस्तुत थियो खुशबु छेत्रीबाट हिन्दी भाषा पाठ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, यो सुन्नुहोस् हाम्रो लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आज 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ, उपभोक्ताहरूका सन्तुष्टि नै ग्वालाको सबैभन्दा ठूलो पूँजी हो भनिन्छ। विश्वास जिते दूधले, समृद्धि जोडिन्छ ग्वालाको घरले। त श्रोताहरू, यसबारे अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मिल्क युनियनका म्यानेजिङ डाइरेक्टर डाक्टर तिलक खतानी। र यस विषयमाथि कुनै पनि प्रश्न वा जिज्ञासाहरू भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220171-03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय याद राख्नुहोला श्रोता। आज 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर पुनः पटक 0359220171-03592201171 सूचना पूरा भयो।

श्रोता यो सुन्नुहोस् हाम्रो लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना. आज 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम. विषय रहनेछ उपभोक्ताहरूका सन्तुष्टि नै ग्वालाको सबैभन्दा ठूलो पूँजी हो भनिन्छ. विश्वास जिते दूधले समृद्धि जोड़िन्छ ग्वालाको घरले. त श्रोताहरू यसबारे अधिक जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मिल्क युनियनका म्यानेजिङ डाइरेक्टर डाक्टर तिलक खतानी. र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासाहरू भए हाम्रो स्टुडियोको टेलिफोन

नंबर 0359220111 0359220111 मा कल गर्न सक्नुहुनेछ। दिन अनि समय याद राख्नुहोला श्रोता। आज 3 तारिक जुलाई 2026 शुक्रबार साँझ 6:05 फोन नम्बर नोट गर्नुहोला 0359220111 0359220111। सूचना पूरा भयो।

श्रोताहरूले यस नेपाली लोकगीतलाई सुनिरहनु भएको छ। कलाकार लालबहादुर खातीको स्वरमा अब केही क्षणमा आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ नेपाली भाषामा समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नुहोस्, सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

0: अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्याय भएको बताउनुभयो। वित्त मन्त्री निर्मला सीतारमणले भारत र फ्रान्स बीचको रणनीतिक साझेदारी लगातार बलियो हुँदै गएको बताउनु भएको छ। पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि दुई दिने संसदीय तथा विधायी कार्यक्रम शुरू भएको छ। भूकम्प प्रभावित भेनेजुएलामा भारतले अपरेशन अमिस्ताद अन्तर्गत मानवीय र चिकित्सा सहायतामा अझ तीव्र गरेको छ। मौसम विभागले गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र, उडिसा र पश्चिम मध्य प्रदेशमा भोलिसम्म मुसुलधारे वर्षाको लागि रेड अलर्ट जारी गरेको छ अनि अल्जेरियालाई 2-0 गोल अन्तरले पराजित गर्दै स्विजरल्याण्ड फिफा विश्वकपको अन्तिम 16 प्रवेश गरेको हो। श्री अमरनाथ जीको यात्रा आज बिहान जम्मू काश्मीरको पलगाम र बालतल मार्गबाट शुरू भएको छ। सन्तम दिन लामो तीर्थयात्राको क्रममा देशभरिबाट लाखौं तीर्थयात्रीहरू अमरनाथ गुफा मन्दिरको दर्शन गर्नेछन्। भगवान शिवको आशीर्वाद लिन र प्राकृतिक रूपमा बनेको बरफको शिवलिंगको दर्शन गर्न भक्तहरू लगभग 3,888 मिटरको उचाइमा रहेको पवित्र अमरनाथ गुफामा जाने गर्छन्। यो यात्रा 28 अगस्तका दिन रक्षाबन्धनको दिन समापन हुनेछ।
1: हजारों की तादाद में यात्री इस समय धार्मिक उत्साह के साथ पवित्र गुफा में भगवान शिव के आशीर्वाद लेने और शिवलिंग के दर्शन करने के लिए आगे बढ़ रहे हैं। यात्रा के दोनों रास्तों पर यात्रियों को पानी, भोजन और विश्राम स्थल उपलब्ध कराए गए हैं ताकि इस कठिन यात्रा के दौरान उनकी सुविधा और सुरक्षा सुनिश्चित की जा सके। उत्साहित यात्रियों ने सुविधाओं और व्यवस्थाओं की सकारात्मक प्रशंसा की है।
0: उपराष्ट्रपति सीपी राधाकृष्णनले जम्मू काश्मीरमा वार्षिक अमरनाथ यात्राका लागि शुभकामना दिनुभएको छ। सोशल मीडिया पोस्ट गर्दै उपराष्ट्रपतिले अमरनाथ यात्रा सबैभन्दा पुरानो तीर्थस्थल मध्ये एक भएको बताउँदै यसले देशको आध्यात्मिक सम्पदा र आस्थालाई जोड़ दिने बताउनुभयो। श्री राधाकृष्णनले भन्नुभयो, सदियौंदेखि श्रद्धालुहरूले श्री अमरनाथ गुफा मन्दिरको दर्शन गर्दै आएका छन् र यो यात्राले राष्ट्रको एकता, सद्भाव र आध्यात्मिक मूल्यहरूलाई प्रतिबिम्बित गर्दछ। प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू काश्मीरमा वार्षिक अमरनाथ यात्रा गर्ने तीर्थयात्रीहरूलाई शुभकामना दिनुभएको छ। तीर्थयात्रीहरूलाई लेखेको पत्रमा श्री मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्यायको रूपमा वर्णन गर्नुभयो। बाबा बर्फीनाको दिव्य दर्शन लाखौं भक्तजनको जीवनमा अविस्मरणीय र अत्यन्त शुभ अनुभूति भएको उहाँले बताउनुभयो। प्रधानमन्त्रीले विश्वास व्यक्त गर्दै भन्नुभयो, अमरनाथ यात्राले विश्वास, सांस्कृतिक एकता र सेवाको मूल्यहरूलाई बलियो बनाइरहेका छन्। गृहमन्त्री अमित शाहले अमरनाथ यात्रा सनातन संस्कृतिप्रति अटुट भक्ति, धैर्य र संयमको पवित्र प्रतीक भएको बताउनु भएको छ। सोशल मीडियामा एक पोस्टमा श्री शाहले भन्नुभयो, केन्द्र सरकारले सम्पूर्ण मार्गमा उच्च स्तरीय व्यवस्था गरेको छ जसमा सुरक्षा व्यवस्था, क्यूआर कोडमा आधारित दर्ता र श्रद्धालुका लागि आवास, स्वास्थ्य सेवा र विपद व्यवस्थापनको सुविधा समावेश गरिएको छ। गृहमन्त्रीले बाबा बर्फानीका तीर्थयात्रीहरूलाई पनि शुभकामना दिनुभयो। वित्त मन्त्री निर्मला सीतारमणले भारत र फ्रान्स बीचको रणनीतिक साझेदारी लगातार बलियो हुँदै गएको बताउनु भएको छ। पेरिसमा भारत फ्रान्स व्यापार गोलमेजलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, दुई देशहरू तकनिक, नवाचार, ऊर्जा र डिजिटल विकासको क्षेत्रसँगै काम गरिरहेका छन्। श्रीमती सीतारमणले फ्रान्सेली कम्पनीहरू र निवेशकहरूलाई विकसित भारत 2047 यात्रामा साझेदार बन्न आमन्त्रित गर्नुभयो भने भारत र फ्रान्स एआईको क्षेत्रमा विश्वासिलो साझेदार भएको बताउनुभयो। विगत 10 वर्षमा भारत र फ्रान्स बीचको व्यापार दोब्बर भएको वित्त मन्त्रीले जानकारी दिनुभयो। उहाँले आधार, यूपीआई, डिजी लकर र इण्डिया स्ट्याक जस्ता डिजिटल सेवाहरूको पनि उल्लेख गर्दै विश्वको लगभग आधा रियल टाइम डिजिटल भुक्तान भारतमा हुने गरेको बताउनुभयो।
2: श्रीमती सीतारमण ने फ्रांस की कंपनियों और निवेशकों को विकसित भारत 2047 की यात्रा में भागीदार बनने का निमंत्रण दिया। उन्होंने कहा कि भारत और फ्रांस एआई के क्षेत्र में भरोसेमंद साझेदार हैं। उन्होंने आधार, यूपीआई, डिजी लॉकर और इंडिया स्टॉक जैसे डिजिटल सेवाओं का भी उल्लेख किया और कहा कि दुनिया के लगभग आधे रियल टाइम डिजिटल भुगतान भारत में होते हैं। उन्होंने कहा कि स्वच्छ ऊर्जा के क्षेत्र में भारत तेजी से आगे बढ़ रहा है। वित्त मंत्री ने कहा कि भारत का इंटरनेशनल फाइनेंशियल सर्विसेज सेंटर वैश्विक वित्तीय

दिल्लीमा भएको 16औं भारत जापान वार्षिक शिखर सम्मेलनमा भाग लिनु भएको थियो। विदेश मन्त्रालयले यो भ्रमणले भारत र जापान बीचको रणनीतिक साझेदारीलाई अझ बलियो बनाएको बताएको छ। दुवै देशले हिन्द प्रशान्त क्षेत्रमा साझा विकास, समृद्धि र शान्ति, स्थिरता र सहयोगको प्रवर्धनका लागि आफ्नो प्रतिबद्धतालाई दोहोर्याएका छन्। यसैबीच धेरै जापानी समाचार पत्र र मीडिया संस्थानहरूले नयाँ दिल्लीमा आयोजित 16औं भारत जापान वार्षिक शिखर सम्मेलनलाई सकारात्मक रूपमा प्रकाश पारेका छन्। उनीहरूले रणनीतिक र आर्थिक सहित धेरै क्षेत्रहरूमा दुई देशबीच बढ़दो सम्बन्धलाई रेखांकित गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री सनाए तकाइचीले वार्षिक शिखर सम्मेलनमा द्विपक्षीय सहयोगका सबै क्षेत्रहरूको समीक्षा गर्नुभयो र तिनीहरूलाई सुदृढ़ पार्न कदमहरू चाले। लोकसभाका अध्यक्ष ओम बिरलाले कोलकाताको न्यू टाउन कन्भेन्सन सेन्टरमा पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि दुई दिने संसदीय तथा विधायी कार्यक्रमको उद्घाटन गर्नुभयो। उद्घाटन समारोह अघि श्री बिरलालाई गार्ड अफ अनरबाट सम्मानित गरिएको थियो। उद्घाटन समारोहमा पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी, संसदीय मामिला मन्त्री किरेन रिजिजू, राज्यसभाका उपाध्यक्ष हरिवंश सिंह, विधानसभाका विपक्षी दलका नेता रीता व्रत बेनर्जी र विधानसभाका अध्यक्ष रथिन्द्र बोस उपस्थित थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शुभेन्दु अधिकारीले वर्तमान पश्चिम बंगाललाई श्यामा प्रसाद मुखर्जीले 1947 बंगालको तत्कालीन विधान परिषदमा समावेश गर्ने प्रयासमा महत्वपूर्ण योगदान दिनुभएको बताउनुभयो। उहाँले भन्नुभयो, अघिल्लो राज्य सरकारको समयमा लोकतान्त्रिक प्रणाली र विधायिका प्रक्रिया पूर्ण रूपमा ध्वस्त भएको थियो। श्री अधिकारीले भन्नुभयो, बंगाललाई फेरि समृद्ध बनाउनका लागि सत्तारूढ़ दल र विधानसभामा विपक्षी दल दुवै मिलेर काम गर्नुपर्नेछ। उहाँले विकास भी र विरासत भी को नारालाई उल्लेख पनि गर्नुभयो। भूकम्प प्रभावित भेनेजुएलामा भारतले अपरेशन अमिस्ताद अन्तर्गत मानवीय र चिकित्सा सहायतामा अझ तीव्र गरेको छ। विदेश मन्त्रालयले सोशियल मीडियामा राहत कार्यको तस्विर साझा गर्दै भारतीय सेनाको फिल्ड अस्पतालले त्यहाँ रहेका पीड़ितलाई निरन्तर आपतकालीन चिकित्सा सेवा प्रदान गरिरहेको जनाएको छ। यसैबीच भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले 7 दिने राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ। यसैबीच गत 24 जूनमा गएको महाभूकम्पमा परिमृत्यु हुनेको संख्या 2595 पुगेको छ। यस्तै 12,000 भन्दा बढ़ी घाइते भएका छन् भने 189 भवन ध्वस्त भएका छन्। मौसम विभागले गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र, ओडिशा र पश्चिम मध्य प्रदेशमा भोलिसम्म मुसुलधारे वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। छत्तीसगढ़, पूर्वी मध्य प्रदेश, उत्तर प्रदेश र विदर्भमा पनि मेघगर्जन र चट्याङ पर्ने पूर्वानुमान गरिएको छ। महाराष्ट्रका धेरै भागहरूमा आज भारी वर्षा जारी छ। यसरी नै मुम्बईमा लगातार चौथो दिन पनि भारी वर्षा भएको छ। मौसम विभागले मुम्बईमा आगामी 3 दिनको लागि अरेन्ज अलर्ट जारी गरेको छ। पछिल्लो 24 घण्टामा शहरका केही भागहरूमा 150 मिलिमिटर भन्दा बढ़ी वर्षा रेकर्ड गरिएको छ। यो समाचार युट्यूबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्याय भएको बताउनुभयो। वित्त मन्त्री निर्मला सीतारमणले भारत र फ्रान्स बीचको रणनीतिक साझेदारी लगातार बलियो हुँदै गएको बताउनु भएको छ। पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि दुई दिने संसदीय तथा विधायी कार्यक्रम शुरू भएको छ। मौसम विभागले गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र, ओडिशा र पश्चिम मध्य प्रदेशमा भोलिसम्म मुसुलधारे वर्षाको लागि रेड अलर्ट जारी गरेको छ।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, हामी फेरि पनि उपस्थित भएका छौं विभिन्न नेपाली लोकगीतहरू साथ। त आउनु सुनौ कलाकार श्री कुमार पाखरिनको स्वरमा यस अघिल्लो गीतलाई।

श्रोताहरूले यस गीतलाई सुनिरहनु भएको छ कलाकार ज्ञानु राणा अनि साथीहरूको स्वरमा। अब केशनमा आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ समाचार। कृपया केशन प्रतीक्षा गर्नुहोस्, सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

मिटरमेपको 213.67 मिटर तदनुसार 1404 किलो हर्जमा हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। यसका साथै श्रोताले हामीलाई एफएम कञ्चनजंघा अन्तर्गत 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, यस बेला हाम्रो स्टुडियोको घड़ीमा अपरान्नको 4 बज्न लागेको छ। प्रस्तुत छ आज अब उसो प्रसारण गरिने कार्यक्रम सम्बन्धी संक्षिप्तमा जानकारी। अहिले 4 बजे सुन्नुहुनेछ श्रोताले फौजो दाजुभाइको निम्ति तयार गरिएको कार्यक्रम शौर्यगाथा। 4:30 कार्यक्रम तुङगुङ तुङला लेप्चा कार्यक्रम, जस अन्तर्गत आज विभिन्न कलाकारको आवाजमा गीत अनि एक वार्ता आयुष्मान भारत योजना बारे। 5 बजे कार्यक्रम नुशिछान लिम्बु कार्यक्रम, जसमा आज हजुरहरूले खाम्सेक लिम्बुबाट गीत अनि एक वार्ता सुन्न सक्नुहुनेछ। यसरी 5:30 कार्यक्रम पाङगेङ मेन्तोक, आज यस कार्यक्रममा कर्मा लोब्जाङ र साथीबाट गीत अनि वार्ता अनि प्रधानमन्त्री ग्राम सड़क योजनाबारे कार्यक्रम सुन्न सक्नुहुनेछ। श्रोता, यसरी 6 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दीमा समाचार। 6:05 समय हो दैनिक ग्रामीण कार्यक्रमको, जसमा आज उपभोक्ताको सन्तुष्टि नै ग्वालाहरूको सबैभन्दा ठूलो पूँजी हो भन्ने विषयमा एक लाइभ फोन इन कार्यक्रम सुन्नुहुनेछ। यस विषयमा श्रोताका प्रश्नका जवाब दिन भनी स्टुडियोमा उपस्थित हुनुहुनेछ सिक्किम मिल्क युनियनका म्यानेजिङ डाइरेक्टर तिलक खतिवडाज्यू। यसरी 6:40, 6:45 अनि 6:50 यस केन्द्रबाट प्रादेशिक समाचार, 6:55 अंग्रेजीमा एक वार्ता, विषय रहनेछ वन महोत्सव, वार्ताकार योनिता पाण्डे भने 7:05 समयमा नेपाली अनुरोध संगीत लिएर आउनेछौ। श्रोता, यसरी 7:25 यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार भने 7:35 कार्यक्रम युवावाणी। यसरी 8 बजे लाइभ रेडियो ब्रिज कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:45 अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ समाचार। 9 बजे कार्यक्रम स्पोटलाइट, 9:30 करेन्ट अफेयर्स भने रात्रिको 10 बजे यस केन्द्रबाट विभिन्न हिन्दी फिल्मका गीतहरू सुनिसकेपछि रात्रिको 10:30 कार्यक्रम समापनको घोषणा सँगै आजको हाम्रो सम्पूर्ण सेवा पूरा हुनेछ। यतिन्जेल सुन्नुभयो आज अब उसो प्रसारण गरिने कार्यक्रम सम्बन्धी संक्षिप्तमा जानकारी। सो पूरा भयो, प्रस्तुत छ कार्यक्रम शौर्यगाथा।

0: नमस्कार श्रोता, आकाशवाणी गान्तोक सुनिरहनु भएका सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत अनि न्यानो अभिवादन। आदरणीय श्रोता, अब हामी प्रस्तुत गर्दैछौ दैनिक ग्रामीण कार्यक्रममा उपभोक्ताहरूको सन्तुष्टि नै ग्वालाको सबैभन्दा ठूलो पूँजी हो विषयमाथि प्रत्यक्ष प्रसारण अन्तर्गत फोन इन कार्यक्रम। हजुर श्रोता, यदि हजुर समक्ष पनि उक्त विषयमाथि केही प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201711 अर्थात 03592201171 सोझै फोन गरेर आफ्नो प्रश्न वा जिज्ञासा राख्न सक्नुहुनेछ। हजुरद्वारा सोधिएका प्रश्नको उत्तर दिन पनि यस क्षण हाम्रो आकाशवाणी गान्तोकको स्टुडियोमा उपस्थित हुनुहुन्छ सिक्किम मिल्क युनियन गान्तोकका म्यानेजिङ डाइरेक्टर यानि प्रबन्ध निदेशक डाक्टर तिलक घतानी। त सर, तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत अनि नमस्कार छ।
1: धन्यवाद मोहन भाइ।
0: उपभोक्ताहरूको सन्तुष्टि नै ग्वालाहरूको सबैभन्दा ठूलो पूँजी हो। हजुर श्रोता, आजको हाम्रो लाइभ फोन इन कार्यक्रमको विषय यही नै रहेको छ र उक्त विषयमाथि हामीलाई जानकारी दिन भनी यस क्षण हाम्रो आकाशवाणी गान्तोकको स्टुडियोमा उपस्थित हुनुहुन्छ सिक्किम मिल्क युनियनका प्रबन्ध निदेशक डाक्टर तिलक घतानीज्यू। र सम्बन्धित विषयमा श्रोता हजुरहरूको पनि केही प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर पुनः एकचोटि नोट गर्नुहोला 03592201171 अर्थात 03592201171 सोझै फोन गरेर आफ्नो प्रश्न वा जिज्ञासा राख्न सक्नुहुनेछ। हजुरहरूको कलको प्रतीक्षा गर्दै हामी कार्यक्रमलाई अघि बढ़ाउँदैछौं। सर, तपाईँलाई कार्यक्रममा पुनः स्वागत जनाउँदछौ।
1: धन्यवाद।
0: र आजको हाम्रो ग्रामीण कार्यक्रमको विषय रहेको छ उपभोक्ताहरूको सन्तुष्टि नै ग्वालाको सबैभन्दा ठूलो पूँजी हो। भनिन्छ नि श्रोता, विश्वास जिते दूधले समृद्ध जोडिन्छ ग्वालाको घरले। र सर्वप्रथम हाम्रो उपभोक्ताहरू है सर, अब कसरी सन्तुष्टि बन्न सक्छन् त दूधको प्रसंगमाथि भन्नुपर्दाखेरि यसबारे बताइदिनुहोस् न।
1: उपभोक्ता सन्तुष्टि मार्फत ग्वाला समृद्धि चाहिँ दूध उत्पादक सहकारी संघको उद्देश्य पनि रहेको छ।
0: र
1: अब तपाईँको प्रश्नमा उपभोक्ताहरू चाहिँ कसरी सन्तुष्टि भएर चाहिँ ग्वाला समृद्धि हुन्छन् त भन्ने प्रश्न तपाईँले सोध्नुभयो। र उपभोक्ता सन्तुष्टि गराउनको लागि ग्वालाहरूको महत्वपूर्ण भूमिका रहन्छ र विशेष हामीहरूले गाईको स्याहार सुसार पालन पोषणदेखि लिएर गाईको दूधलाई एकदम शुद्ध तरिकाले कसरी हामीहरूले गाई दुने गाईको गाई दुँदाखेरि कसरी हामीहरूले हाइजेनिक स्ट्याटस मेन्टेन गर्न सकिन्छ क्लिन मिल्क प्रोडक्सनमा
0: सुरुवात
1: त्यहाँबाट आउँछ। अनि त्यहाँबाट जब गाईको फाँचोभित्र भएको दूध हुन्छ त्यो चाहिँ फाँचोदेखि बाहिर निस्किन साथै चाहिँ त्यसमाथि चाहिँ किटाणुहरूले आक्रमण गर्न शुरू गरिहाल्छन् र यसलाई हामीहरूले समयमा यसको गुणस्तरलाई नियन्त्रण गर्न सकिएन भने तपाईँको हजार लाख करोड गर्दै गर्दै अरबौंको संख्यामा दूधमा किटाणुहरू फैलिन सक्छन्। दूधमा किटाणुहरू फैलिसकेपछि दूधमा सावरनेस आउन थाल्छ र सावरनेस आइसकेपछि दूधको गुणस्तर सही नहुँदाखेरि चाहिँ फेरि उपभोक्ताहरूकोमा हामीहरूले सही र राम्रो स्तरको प्रडक्ट पुर्याउन सकिँदैन।
0: हामीसँग श्रोता हुनुहुन्छ है।
1: हजुर,
0: हेलो आकाशवाणी गान्तोक।
2: हेलो आकाशवाणी गान्तोक, नमस्कार।
0: नमस्कार।
1: नमस्कार
2: जी, मैं राकेश बात कर रहा हूँ शिमला से।
0: जी जी,
1: शिमला से।
2: जी जी
1: जी
2: जी, मैं ये पूछना चाहता हूँ कि जैसे कि उपभोक्ता जो है दूध उत्पाद के बारे में मैं ये पूछना चाहता हूँ कि जैसे कि हम ऑनलाइन जो है दूध की बिक्री करते हैं
0: जी,
2: तो
0: जी।
2: मैं ये पूछना चाहता हूँ कि अगर दूध में जो मिलावट का जो खोर चलती है तो उसका हम किस तरह से जो है जांच कर सकते हैं, मेरा ये प्रश्न।
0: जी जी जी, सुनिए ना, आप नेपाली समझते हैं ना?
2: बिल्कुल बिल्कुल।
0: ठीक है, रेडियो मार्फत आपका उत्तर का प्रतीक्षा कीजिए। ठीक है, हमारे डॉक्टर साहब आपको बता रहे हैं।
1: ठीक है, आपका तपाईको प्रश्न फेरि एकपल्ट दोहोर्याउनुहोस् त।
0: उहाँको लाइन काटिसकेको छ र उहाँले प्रश्न गर्नुहुँदै थियो अनलाइन उहाँहरूले कतिवटा दूधहरू अब चलाउनुहुन्छ ल्याउनुहुन्छ त्यसमा कतिपय अब मिलावट पनि भेटिने गर्दछ यसबारे चाहिँ के भन्न चाहनुहुन्छ भनेर उहाँको प्रश्न थियो।
1: उहाँको प्रश्न
0: राज्य बाहिरदेखि कल
1: राज्य बाहिरदेखि र यसको प्रश्नको जवाब मेरोमा के छ भने जुन चाहिँ दूध अनलाइन उहाँहरूले किन्नुहुन्छ र त्यो दूधको जाँच चाहिँ उहाँहरूले त्यो दूधमा मिलावटी छ छैन भन्ने जानकारी उहाँलाई चाहिएको रहेछ तर अब अनलाइन दूध किन्दाखेरि त्यो दूधको जाँच चाहिँ अब घरमा ल्याएर घरमा आफ्नो लेभलबाट जाँच गर्ने उहाँको एउटा सोच तर अब जबसम्म त्यो दूधलाई ल्याबमा लगेर टेस्ट गरिँदैन तबसम्म यसमा मिलावट के चिज छ भन्ने कुरो त हामीले त्यसै जाँच गर्दाखेरि आफैले घरमा जाँच गर्दाखेरि जान्न सकिँदैन र दूधलाई चाहिँ फूड सेफ्टी स्ट्यान्डर्डको ल्याबमा कि होइन भने डेरी ल्याबमा नै पुर्याएर त्यहाँनिर नै जाँच गराइयो भने चाहिँ अब अनलाइन किनिएको दूधको गुणस्तर के छ कसो छ त्यो जानकारी पाउन सकिन्छ
0: हजुर हजुर र सर हामी कार्यक्रमलाई अगाडि बढाउँदा है अब फेरि हामीसँग अर्का श्रोता हुनुहुन्छ है हेलो आकाशवाणी गान्तोक हेलो आकाशवाणी गान्तोक
3: दिस नम्बर डज नॉट एक्जिस्ट प्लीज चेक द
0: श्रोताहरूले हामीलाई निरन्तर कल गरिरहनु भएको छ र सर अब कृषक अर्थात है दूध उत्पादन गर्ने ग्वाला दाजुभाइ साथै दिदीबहिनीहरूले है दूधबाट आफूलाई अब समृद्ध एउटा बनाउनको लागि है के कस्ता कदमहरू चाहिँ चाल्नु एकदमै
1: जरुरी छ के भने चाहिँ मैले भनेहरूले हामीहरूले हाम्रो जति पनि कन्ज्युमर्सहरू छ उहाँहरूलाई एकदमै क्वालिटी प्रडक्ट चाहिँ उपलब्ध गराउन सक्षम हुनु पर्यो क्वालिटी प्रडक्ट तब मात्रै उपलब्ध गराउन सकिन्छ कन्ज्युमरलाई तब मात्रै कन्ज्युमरहरू सेटिस्फेक्सन हुन्छ कि जसरी हामीहरूले गुटको दूधको गुणस्तर चाहिँ अब उहाँहरूले गाई दुहेर दूध जुन चाहिँ सोसाइटीमा ल्याउनुहुन्छ त्यो सोसाइटीमा ल्याउँदाखेरिको दूधको गुणस्तरमा केही पनि उहाँहरूले परिवर्तन गर्नु भएन जस्तो गाईको थासोबाट दूध दिइन्छ त्यस्तै गुणस्तरको दूध उहाँले ल्याइदिनु पर्यो अर्को कुरो हामीहरूले दूध

0: को गुणस्तर नियन्त्रणमा राख्नको लागि हामीहरूले सोसाइटीमा बल्क मिल्क कुलर चेस्ट कुलर अन्त डिप फ्रिजरहरू दिएका छौं र बेलुका दुहिएको दूध बेलुकै ल्याएर त्यहाँनिर हामीहरूले ठण्डा बनाएर राख्यौं भने जब तापक्रमलाई 4 डिग्री सेल्सियसदेखि मुनि दूधलाई मेन्टेन गरेर बल्क मिल्क कुलरमा राखिन्छ अन्त त्यतिभित्रमा नै दूधको गुणस्तर मेन्टेन हुन सक्छ। यदि तापक्रम चाहिँ हामीहरूले त्यतिभित्रमा हामीहरूले नियन्त्रणमा राख्यौं भने चाहिँ ब्याक्टेरिया फैलिनु पाउँदैन। ल्याक्टोबेसिलस जुन चाहिँ नेचुरल्ली एभाइलेबल ब्याक्टेरिया हुन्छ दूधमा, त्यसले दूधलाई जति तापक्रम बढ्दै जान्छ टेम्परेचर बढ्दै जान्छ दूध धोएर हामीहरूले समयमा त्यसलाई उमालेनौ या समयमा हामीहरूले ठण्डामा राखिएन भने चाहिँ त्यस दूधमा किटाणुले आक्रमण गर्दै जान्छ अन्त दूधलाई संक्रमणले गर्दाखेरि दूधमा अमिलोपना डेभलप भएर जान्छ। अमिलोपना डेभलप भएर गइसकेपछि त्यसको पीएच लेभल घटेर दूध एसिडिक हुन जान्छ र एसिडिक दूधलाई चाहिँ हामीहरूले ल्याएर हामीहरूले त्यसलाई चाहिँ हामीहरूले प्रोसेस गर्न थाल्यौं, त्यसलाई हामीहरूले त्यसलाई प्रोसेस नै गर्न सकिँदैन, त्यसले गर्दाखेरि क्वालिटी प्रोडक्ट बनिँदैन र दूधको तापक्रमलाई हामीहरूले एकदम अहिले बर्खाको मौसम छ, यो बर्खाको मौसममा चाहिँ जस्तो दूध बेलुकाको दुहेको दूध बेलुकै राख्नु पर्यो, बिहान दुहेको दूध बिहानै ल्याएर चाहिँ बल्क मिल्क कुलरमा हालेर चाहिँ त्यहाँबाट त्यसलाई दूध प्रोसेसिङ सेन्टरमा ल्याएर त्यसलाई हामीहरूले दूधलाई प्रोसेसिङ गरेर पेस्चराइज गरेर त्यसबाट हामीहरूले विभिन्न उत्पादहरू बनाएर चाहिँ एकदम उन्नत एकदम राम्रो उत्कृष्ट क्वालिटीको प्रडक्ट चाहिँ हामीहरूले ग्वालाहरूले चाहिँ हाम्रा उपभोक्ताहरूलाई कन्ज्युमर्सहरूलाई दिन सक्यौं भने कन्ज्युमर्सबाट कम्प्लेन आउने छैन अन्त ग्वालाहरूले दाम राम्रो पाउनेछन् र त्यसै त्यही तरिकाले चाहिँ हाम्रो ग्वालाहरू समृद्ध बन्ने छन्।
1: हजुर हजुर, सरले बताउनु भयो कि अब अहिले बर्खा यामको बेलामा अब धेरै जसो दूध फाट्ने गर्दछ, बिग्रने गर्दछ है, अमिलोपन यसमा देखिने गर्दछ। अब जस्तै कतिपय सोसाइटीहरू है, कुनै कुनै डेयरीहरू त यस्ता पनि छन् कि उहाँहरू त्यो सोसाइटीमा ग्वाला दाजुभाइ दिदीबहिनीले अब बिहान बेलुकाको दूध एकैचोटि बिहान मात्र ल्याउने गर्दछन् है, तर त्यो सोसाइटीसम्म आइपुग्नुभन्दा अगाडि चाहिँ उहाँहरूले के अब है दूधमा अब जस्तै अब सरले बताउनु भयो कि अब केही गर्नु भएन, मिलावट त गर्नु भएन है, तर अब दूध नफाटोस् भनेर चाहिँ के गर्न सक्छन्, यसको हामी है फेरि कार्यक्रममा अगाडि चर्चा गर्नेछौ। श्रोता हुनुहुन्छ लाइनमा, हेलो आकाशवाणी गान्तोक,
2: हेलो नमस्कार।
1: हजुर नमस्कार, कहाँबाट को बोल्नु भयो?
2: म तिमी टारको दक्षिण सिक्किमबाट जानुका शर्मा बोल्दैछु।
1: हजुर तपाईँलाई कार्यक्रममा स्वागत छ, तपाईँको प्रश्न राखिदिनु होला आजको फोन इन कार्यक्रममा। हजुर
2: हजुर, हामीले सिक्किममा अब तिमी टारको दक्षिण सिक्किम भएकोले गर्दाखेरि कर्पेक टारबाट बनिएको दुध खान्छौ है।
1: हजुर हजुर,
2: अन्त बिहान हामी दुध लिएर घर जान भ्याउँदैनौ, ड्युटीबाट फर्केर जाँदाखेरि चाहिँ दूध लिएर जाँदा दूध जहिले फाट्छ, अहिले बर्खाको टाइममा विशेष गरी दूध फाट्छ, जहिले पनि दूध फाट्छ एउटा कुरा। अर्को चाहिँ यो बर्खामा चाहिँ दूध एकदमै एक खालको गनाउँछ, हुन्छ नि सर, एक खालको गनाउँछ, जुन चाहिँ खान नसकिने पिउन नसकिने प्रकारको गनाउँछ है। अनि अर्को कुरा चाहिँ अब यो सिक्किम मिल्कमा चाहिँ भटमास मिलाइने गरिन्छ भनेर जुन एक प्रकारको प्रचारमा आएको थियो, एक पल्ट हल्ला भएको थियो है, यो कहाँसम्म सत्य हो, यस विषयमा पनि अलिकति बताइदिनुहोस् न सर।
0: धन्यवाद, तपाईँको प्रश्न मैले बुझे। एउटा कुरा, तपाईँ बिहान ड्युटी जानुहुन्छ, ड्युटी जाँदाखेरि तपाईँले सिक्किम मिल्कको दूध किन्नुहुन्छ या ड्युटीबाट फर्किँदा किन्नुहुन्छ, तर तपाईँले सिक्किम मिल्कको दूध किन्दाखेरि चाहिँ तपाईँले रेफ्रिजिरेटरमा राखेको दूधलाई किन्नु पर्यो, अनि त्यहाँबाट तपाईँले बिहान किन्नुभयो भने पनि तपाईँले त्यही रेफ्रिजिरेटेड कन्डिसनमै दूध राखिदिनुहोस् भनेर तपाईँले उहाँलाई भन्नु पर्यो र तपाईँ घर पुग्ने बित्तिकै त्यो दूधलाई सिधै तपाईँले कि रेफ्रिजिरेटेड कन्डिसनमा राख्नु पर्यो कि चाहिँ त्यसलाई इमिडिएटली तताइहाल्नु पर्यो। र बर्खायाममा यस्तो छ, हेर्नुहोस् बर्खायाममा चाहिँ होइन तर पनि फाट्छ, तपाईँले बिहान ड्युटी जाँदा किनेको दूध बेलुका लगेर तताउँदाखेरि फाट्छ भनेर भन्नुभयो नि त। फर्केर आउँदा तपाईँ किन्नु हुँदैछ भने सायद तपाईँले रेफ्रिजिरेटेड कन्डिसनको दूध किन्नु हुँदैन होला, कि चाहिँ जब हामी बिहान दूध डेलिभरी दिन्छौ तपाईँ त्यहाँ दोकानमा डेलिभरी दिँदाखेरि चाहिँ उहाँहरूले दूधलाई सिधै रेफ्रिजिरेसन नगराएर चिसोमा नराखेर एकैचोटि उहाँहरूले क्रेटमा एक्सपोज गरेर घाममा एक्सपोज गरेर राखेको हुनुपर्छ।

0: छ र घाममा एक्सपोज गरेर राखिसकेपछि मैले भने त्यो दुधमा किटाणु फैलिहाल्छ, किटाणुको संख्या बढ्दै जान्छ, किटाणुको संख्या बढ्दै गइसकेपछि त्यहाँनिर लाखौं अरबौं करोड़ौं मात्रामा किटाणुहरू संख्या त्यहाँ डेभलप भइसकेपछि अटोमेटिकली दूधको नेचुरल कन्डिसनको जुन चाहिँ प्रोटिन छ ल्याक्टोज छ त्यसलाई बिगारिदिएको हुन्छ। त्यो बिग्रेको हुनाले गर्दाखेरि त्यो दूध तपाईँले लगेर तपाईँले घरमा तताउनु साथ त्यो दूध फाट्छ, किनभने त्यो डिनेचुरेसन हुन्छ प्रोटिनको है। अर्को कुरो के हुन्छ भने म्याडम तपाईँलाई म भन्दैछु, त्यो दूध चाहिँ तपाईँले ततै हाल्दाखेरि पनि एकैचोटि ठूलो आगोमा पनि तताउनु भएन, ठूलो फ्लेममा तताउनु भएन, सानो फ्लेममा हल्का फ्लेममा बिस्तारै बिस्तारै बिस्तारै त्यसको टेम्परेचर तताउँदै तताउँदै लानुपर्ने हुन्छ। तर जब त्यो बिहानै दूध कसैले ल्याएर त्यहाँ हामीले डेलिभरी दिइसकेपछि घाममा क्रेटमा एक्सपोज गरेर भरे दिउँसो अब फाट्छ होला भनेर कुनै दोकानदारले फ्रिजमा राखेको दूध हो भने त्यसमा पनि फाट्ने सम्भावना अवश्य हुन्छ। एउटा प्रश्न यो थियो म्याडमको है। अर्को प्रश्न म्याडमको के थियो?
1: अमिलो हुन्छ बर्खायामको बेला,
0: बर्खायामको बेला त त्यसै टेम्परेचर बढेकै हुन्छ, त्यसले गर्दा छिटो किटाणु फैलिन्छ। त्यो किटाणुलाई पनि त्यही ग्लुकोज नै त्यो दुधमा भएको ल्याक्टोज नै मनपर्छ, सुगर छ नि त त्यो सुगरलाई मनपर्छ र किटाणुको लागि पनि सबैभन्दा मिठो कुरो त्यही हुँदाखेरि त्यसमै उसको ब्रिडिङ भइहाल्छ र किटाणुको जनसङ्ख्या बढ्दै जान्छ र छिटो फाट्छ, टेम्परेचर अमिलो हुन्छ। अमिलो हुनुको कारण चाहिँ किटाणु फैलिसकेपछि दूधको टेम्परेचर मेन्टेन हुँदैन, पीएच लेभल घट्छ, पीएच लेभल घटिसकेपछि चाहिँ भित्र भएको प्रोटिन फ्याटहरू सबै बिग्रिन्छ अनि अमिलो भइहाल्छ।
1: र यही प्रसंगमा भन्नुपर्दाखेरि अब सोसाइटीसम्म आइपुग्नुभन्दा अगाडि है हाम्रा ग्वाला दाजुभाइ तथा दिदीबहिनीहरूले फेरि अर्को कल आइसकेको छ है। हेलो आकाशवाणी गान्तोक, हेलो आकाशवाणी गान्तोक,
0: राम्रो सुनिएन,
1: तपाईँको प्रश्न राखिदिनु होला, को बोल्नु हुँदैछ? हजुर, हामीले कुरा गरिरहेको थियौँ यो सोसाइटीसम्म पुर्याउनु भन्दा अगाडि है। हेलो आकाशवाणी गान्तो,
2: नमस्कार।
1: नमस्कार, कहाँबाट को बोल्नु हुँदैछ?
2: हजुर, तिमी चोटबाट नितु देवी बोल्दैछु।
1: हजुर हजुर, तपाईँको प्रश्न राखिदिनु होला।
2: दुई चार दिनदेखि चाहिँ दुध बिहानै लिएर आए तापनि एकदमै गनाउने आउँदैछ, म नानीलाई दुध दिएर स्कुल पठाउनु पर्ने हुन्छ तर एकदमै खानु नसक्ने गनाउँदैछ।
0: यो
1: त्यही प्रश्न रहेको छ। हजुर,
0: कति दिन भयो भन्नुभयो तपाईँले?
2: दुई तिन दिनदेखि चाहिँ यो भइरहेछ, एभ्री इयर यो टाइममा सायद
0: तपाईँको नजिकैको जुन चाहिँ भेन्डर छ मिल्क भेन्डर उहाँलाई उहाँले दुधलाई कस्तो प्रकारले राख्नु हुँदैछ बिहान यस्तो
2: ल्याउने बित्तिकै बिहान साढे चार उहाँकोमा दुध पाउँछ।
0: हेलो,
1: हजुर, ल्याउने बित्तिकै उहाँले लानुहुन्छ दुध भनेर भन्नुहुँदैछ?
0: ल्याउने बित्तिकै तपाईँले दुध लानुहुन्छ तर लगेपछि चाहिँ दुध चाहिँ तताउँदा फाट्छ या गनाउँछ के भन्नुभयो तपाईँले? खानै नसक्ने खालको स्मेल आउनुको पछि पनि किटाणुहरूकै
2: दुध नभएर त्यो अरू नै चिज हो कि जस्तो हुन्छ?
0: दुध नभएर अरू नै चिज जस्तो त
2: टोफू टोफू टाइपको स्मेल हुन्छ त्यसमा।
0: हजुर,
2: टोफू जस्तै सोयाबिन
0: सिक्किम मिल्क युनियनमा भटमासको अरू कुनै चिजहरूको झलखेल हुँदै हुँदैन त्यो सम्भावना छैन, किनभने फुड सेफ्टी एन्ड स्ट्यान्डर्ड
2: जुन छ नानीले खानै नसक्ने हुन्छ, इभन
1: चियामा पनि गनाउँछ भनेर भन्नुहुँदैछ उहाँले।
0: चियामा पनि गनाउँछ भन्ने जुन चाहिँ तपाईँले प्रश्न गर्नुहुँदैछ त्यस्तो मिलावट अनि त्यहाँबाट त्यो दुधमा भटमास मिसाउनेहरू त हुँदैन र तपाईँहरूले अब त्यो दुधलाई लगेर ततै हाल्नुहुन्छ या रेफ्रिजरेटेड कन्डिसनमा राख्नुहुन्छ या तताउनु
2: भन्दा बिहान अब नानी स्कुल जानु पर्ने हुन्छ सबै निस्किने हुन्छ घरबाट त्यसले गर्दा बिहान ल्याएर दुध तताएर नानीलाई दिने चिया खाने चलन हुन्छ त्यो चाहिँ दुई तिन दिनदेखि चाहिँ प्रब्लम सधैँ होइन दुई तिन दिनदेखि मेरो मात्रै होइन यहाँ सबैलाई नै प्रब्लम हुँदैछ त्यो
0: ठिकै छ तपाईँले यो प्रश्न सोधिदिनु भयो अब यसको छानबिन गरेर हामी यसको जाँच पड़ताल गर्छौं यसै चाहिँ हामीले समयमा दूध तपाईहरूलाई उपलब्ध गराउँदैछौं भेन्डर मार्फत अर्को कुरो कोल्ड चेन पनि प्रपरली मेन्टेन भएको छ त्यसको बावजुद दुर्गन्ध आउँदैछ खानै नसक्ने भन्नुभयो तपाईँले त्यो लेभलसम्म छ भने हामी एकपल्ट यसको हाम्रो ल्याब टेस्टिङ पनि गर्छौं हुन चाहिँ अब हजुर हामी यसको गुणस्तरलाई कस्तो प्रकारले हुन्छ हामी एकपल्ट जाँच पड़ताल गरेर म एउटा प्रबन्धन निर्देशकको हैसियतमा मेरो तर्फबाट यसमाथि जे जति निगरानी राखेर यसमा कुन प्रकारको के कारणले गर्दाखेरि यस्तो दुर्गन्ध आउँदैछ यसमाथि हामी नियन्त्रण एकदम राखेर हामी उपभोक्ताहरूलाई जति सक्दो उच्च गुणस्तरकै दूध उपलब्ध गराउने हामी कोशिश गर्छौं र यसको छानबिन हजुर दुई तीन दिन भयो यो यसलाई हामी जति सक्दो जाँच पड़ताल गरेर यसलाई नियन्त्रणमा ल्याउँछौ हुनु त समय पनि हो यो मौसममा छिटो भन्दा छिटो बिहान घाम पानी परेको छैन घाम अलिकति एकैछिन पनि लाग्यो भने वातै दूधमा ब्याक्टेरियाहरू फैलिहाल्छ यो एउटा कारण त मिलावट चाहिँ हुँदैन हाम्रो सिक्किम मिल्कको दूधमा धन्यवाद तपाईँले प्रश्न राखिदिनु भयो यसलाई हामी जाँच पड़ताल गर्छौं
1: हवस् हवस् नितुज्यू तपाईँलाई धेरै धेरै धन्यवाद हजुर हामीले अब त्यो सोसाइटीभन्दा अगाडि है यो कुरा जुन चाहिँ गरिरहेका थियौँ सोसाइटीमा पुर्याउनुभन्दा अगाडि हाम्रा कृषक दाजुभाइहरूले कसरी आफ्नो है घरमा भएको दुधलाई राम्रोसँगले राख्न सक्छन् त यसबारे पनि बताइदिनुहोस् न जसकोमा अब फ्रिज छ भने उहाँहरूले कतिजनाले फ्रिजमा हालेर पनि राख्ने गर्दछन् है र त्यो बाहेक है त्यसको विकल्प अरू के छन् त यसबारे पनि बताइदिनुहोस् न
0: हेर्नुहोस् यसको विकल्प चाहिँ उहाँहरूले दुधलाई जति सक्दो 4 डिग्री 5 डिग्री 6 डिग्री भित्रको टेम्परेचरलाई मेन्टेन गर्नै पर्छ
1: उहाँकोमा
0: फ्रिजको छैन भने त्यसको विकल्प त हाम्रोमा हुँदैन र फ्रिजको विकल्प चाहिँ सोसाइटीदेखि बल्क मिल्क कुलर त्यति टाढो पनि हुँदैन के अरे मान्छेहरूको हाम्रो ग्वालाहरूको क्लस्टरलाई नै ध्यानमा राखेर सोसाइटी बनाइएको हुन्छ
1: त
0: त्यो सोसाइटी चाहिँ कमसे कम पनि बेसी भन्दा बेसी आधा घण्टा एक घण्टा भित्रमा आफूले घरमा गाईबाट दुहेको दूध चाहिँ पुर्याउन सम्भव हुने ठाउँमै सोसाइटी राखिएको हुनाले गर्दाखेरि गर्नले गर्दा जति सक्दो हामी चाहिँ उहाँहरूलाई दूध चाहिँ एकदम सोसाइटीमा लगेर डिप फ्रिजरमा चेस्ट कुलरमा के होइन भने यो बल्क मिल्क कुलरमै हाल्ने हामी प्रोत्साहन गर्छौं तर यदि त्यसको विकल्प उहाँहरूकोमा नहुँदाखेरि उहाँले दूधको तापक्रमलाई नियन्त्रणमा राख्न चाहनुहुन्छ भने ठण्डा पानीमा या कुनै आइस क्युब्सहरू अब छेउछाउमा काहीँको छ भने त्यसमा भए पनि राखेर असम्भव अब पुर्याउन नसक्ने स्थितिमा उहाँहरूले ठण्डा पनि राखेर के होइन भने बोरा भिजाएर
1: उहाँहरूले
0: क्यानको वरिपरि चिसो पानीले छम्किँदै पनि राखेर टेम्परेचर मेन्टेन गर्न सक्नुहुन्छ
1: हजुर हजुर यसको विकल्प उहाँले त्यो अप्नाउन सक्नुहुनेछ है वाला दाजुभाइ तथा दिदीबहिनीहरूले श्रोता यदि हजुरहरूले भर्खरदेखि मात्र आकाशवाणी गान्तोक सुन्नुहुँदैछ भने हामीले आज दैनिक ग्रामीण कार्यक्रममा उपभोक्ताहरूको सन्तुष्टि नै ग्वालाको पुँजी हो विषयमाथि लाइभ फोन इन कार्यक्रम प्रसारण गरिरहेका छौं र उक्त विषयमाथि हाम्रो स्टुडियोमा रहेर हामीलाई यसरी जानकारी दिइरहनु भएको छ सिक्किम मिल्क युनियनका प्रबन्ध निदेशक डाक्टर तिलक घतानीज्यूले र उक्त विषयमाथि श्रोता हजुरहरूको पनि केही प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 अर्थात 03592201171 सोझै फोन गरेर आफ्नो प्रश्न वा जिज्ञासा राख्न सक्नुहुनेछ र सर हामी कार्यक्रमलाई अगाडि बढाउँदै है र अब सरकारसँग है दूध उत्पादनबाट बनेका कस्ता कस्ता खाद्य पदार्थहरू छन् त अहिले यसबारे पनि हाम्रा श्रोतागणलाई केही जानकारी साझा गरिदिनुहोस् न
0: हस् धन्यवाद अब सिक्किम मिल्क युनियनबाट जति उत्पादहरू दूधबाट बनिँदैछ त्यो उत्पादहरूमा रेगुलर घिउ जुन चाहिँ बटर भनिन्छ हाम्रो पनिर छुर्पी मोही दही यिनीहरू त सधैँ भइबसेकै छ, तर यसको बाहेक पनि हामीले दूध उत्पादक सहकारी संघले गत वर्ष 16 मे 2025 अनरेबल चिफ मिनिस्टर साहब हाम्रा युज एक्सिलेन्सी द गभर्नर अफ सिक्किम भएर यो 50 वर्षगाँठ जुन चाहिँ

0: स्टेटहुडको बनाइयो। राज्य स्टेडियममा हामीले 16 प्रोडक्टहरू लन्च गर्यौं। त्यसमध्ये हामीले हाम्रो ट्रेडिसनल स्विट्स लाई हामीहरूले इन्द्रकिलको नामकरण गरेको छौँ, ब्रान्ड नेम दिएर इन्द्रकिल ढकने, इन्द्रकिल कसार, इन्द्रकिल खिरमोहन, इन्द्रकिल मिक केक र इन्द्रकिल स्वाद भनेर यो 5 आइटम बनायौं भने विभिन्न भेराइटीका हामीहरूले आइसक्रिम्सहरू, चकलेट फ्लेभर, म्याङ्गो फ्लेभरदेखि लिएर अझै 2-4 भेराइटीका चकलेट्सहरू, कुल्फी मावा, शाही कुल्फीहरू पनि बनायौं। अनि हामीले योगर्ट, मिष्ठी दही, सँगसँगै मसला छाछ, प्लेन छाछ, अब मै भनौँ, यिनीहरू पनि बनाएका छौं। र अब हालैमा फेरि जस्तै ग्वाला दिवसको शुभ अवसरमा 1 जुलाईमा सम्मानीय मुख्यमन्त्री महोदयले सिक्किम मिल्कको इन्द्रकिल पेडा, इन्द्रकिल रसदाना, इन्द्रकिल ललिपप पनि लन्च गर्नुभयो टाउन हल नाम्चीमा। र अझै हाम्रोमा विभिन्न कार्यक्रमहरू यसरी उत्पादहरू डाइभर्सिफाई गर्ने आउँदैछन्। अब हामी समय सालमा हामी मिल्क बेस्ड चकलेट्सहरू पनि तयार गर्नेछौ।
1: र सर, अब यो बर्खायामको बेलामा अब धेरैवटा चुनौतीहरू है अब हामी माझ देखा परेका छन्, जसमध्ये धेरैवटा कल हामीले प्राप्त पनि गर्यौं, दूध फाट्ने, दूध गनाउने है। र अब यो हुँदाहुँदै पनि अब है सिक्किम अहिले कुन अवस्थामा छ त हाम्रो उत्तर पूर्वी राज्यहरूमध्ये या त अब है सम्पूर्ण भारतमा हेर्दाखेरि दूध उत्पादनको क्षेत्रमा?
0: तपाईँले यो सही एउटा राम्रो प्रश्न सोध्नुभयो। सिक्किम एउटा सानो राज्य हो जसको जनसंख्या अब 6 लाखदेखि लिएर 7 लाख भित्र सीमित छ भने गाई पाल्ने ग्वालाहरू पनि हामी अरू र अन्य ठूला ठूला राज्यहरूभन्दा कम्ती नै छौं। तर देशकै सन्दर्भमा हेर्नु हो भने एउटा सानो राज्य र कम्ती ग्वालाहरू भएको, कम्ती गाईको जनसंख्या भएको राज्य हामी पहिलो, दोस्रो, तेस्रो, 2-3 नम्बरमै छौं। किनभने अब आसाममा ठूलो पपुलेसन छ नर्थ इस्टर्न डिस्ट्रिक्ट्समा, अन्त त्यो ठूलो पपुलेसनमा गाईको जनसंख्या पनि बेसी नै छ। त्यसको बावजुद आसाम 1 नम्बरमा छ, जहाँनिर लगभग 2 लाख लिटर दूध अहिले प्रतिदिनको संकलन भइरहेको छ। र सिक्किममा हामी दिनमा 70,000 लिटर दूध पनि संकलन गर्न सक्छौँ भनेका छौँ।
1: हेलो, आकाशवाणी गान्तो,
2: नमस्कार दाजु, म पाकिङबाट बोल्दैछु।
1: हजुर हजुर, तपाईँलाई कार्यक्रममा स्वागत छ।
2: कार्यक्रम सुनिँदै रेडियोबाट र यो अहिले प्याकेटको दुध आसाममा हातेको स्वाद हराएको विषयमा उहाँ विशेषज्ञहरूलाई सोधेर केही भनिदिनुहोस् न, किन यस्तो हुँदैछ अहिले चाहिँ? यो कुरा चाहिँ डिपार्टमेन्टलाई थाहा छ कि छैन? उपभोक्तालाई मात्रै थाहा भएको राम्रो होइन।
0: हजुरले जुन प्रश्न राखिदिनु भयो त्यसको लागि हजुरलाई धन्यवाद। हामी युनियनमा पनि यसको जानकारी दिनुभयो, अलिक अगाडि पनि त्यही प्रश्न थियो।
1: हजुर हजुर,
0: सुन्नुहुँदैछ?
1: उहाँको लाइन काटिसकेको छ। र यसबारे है सिक्किम मिल्क युनियनले सरले अघिबाटै बताइसक्नु भएको छ कि अब यसका जति पनि समस्याहरू छन् यसको समाधान हामी एकदमै छिटो भन्दा छिटो गर्नेछौ भनेर उहाँले बताइसक्नु भएको छ है। र सर, अघि के प्रसंगमा
0: आउँदाखेरि र सिक्किम अहिले यसै चाहिँ हेर्नु हो भने हामी दुई नर्थ इस्टर्न डिस्ट्रिक्टमा 2 नम्बरमा छौ। तर अहिले जनसंख्याको आधारमा हेर्नु हो भने चाहिँ हामी नर्थ इस्टर्न डिस्ट्रिक्टमै 1 नम्बरमै छौं। जुन हिसाबले हामी दूध दिनमा 68,000देखि लिएर 70,000-71,000 लिटरसम्म दूध संकलन गर्न सक्षम भनेका छौं, यति सानो राज्यमा कम्ती पपुलेसन भएको ठाउँमा। र गए साल 16 मई 2025 दिल्लीमा एउटा ठूलो मिटिङ भएको थियो भारतवर्षभरिको मिल्क युनियन र फेडरेशनहरूलाई बोलाएर, त्यति बेला उहाँको सेक्रेटरी म्याडम अल्का उपाध्याय हुनुहुन्थ्यो, उहाँले चाहिँ सबै स्टेटको दूधमा कति कति ग्रोथ भइरहेको छ, कुन स्टेटको कुन स्ट्याटस छ भनेर हेर्दै जाँदाखेरि, स्क्रल गर्दै गर्दै जाँदाखेरि उहाँले स्क्रिनमा टक्कै सिक्किम आएपछि रोक्नुभयो। अरू स्टेटको कोही 3% छ, कसैको 2% छ, तर सिक्किमको चाहिँ 26% बढेको थियो। त्यसो हुँदा सिक्किम त्यति बेला पनि सिक्किमको राम्रो ग्रोथ नम्बर 1 छ भन्नुभएको थियो।
1: र सर, हामी है कार्यक्रमको अन्त अन्ततिर आइपुगिसकेका छौं। र कार्यक्रमको अन्तमा है आजको हाम्रो विषय है उपभोक्ताहरूको सन्तुष्टि नै ग्वालाको सबैभन्दा ठूलो पुँजी हो विषयमाथि हाम्रा सम्पूर्ण श्रोतागणलाई के कस्तो है अब सरसल्लाह सुझावहरू साझा गर्न चाहनुहुन्छ त?
0: हजुर, धन्यवाद। उपभोक्ता सन्तुष्टि नै ग्वाला समृद्धि भन्नुमा म त्यही कुरालाई छुवाउन चाहन्छु कि हाम्रा ग्वाला दाजुभाइ दिदीबहिनीहरू जति पनि हुनुहुन्छ उहाँहरूले एकदम हाइजेनिक कन्डिसन मेन्टेन गरेर दूध चाहिँ सोसाइटीमा ल्याइदिनु पर्यो. बेलुकाको दूध बल्पिल कुलरमा हाल्नु पर्यो कि पानीमा डुबाएर हुन्छ कि कसरी हुन्छ दूधको तापक्रमलाई मेन्टेन गरिदिनु पर्यो. अनि त्यहाँबाट त्यो दूधमा कुनै पनि एकै थोपा पनि पानी पनि मिसाइएको हुनु भएन. यो दूध चाहिँ हाम्रो मिल्क प्रोसेसिङ प्लान्टमा पुगेर यसलाई प्रोसेस गरिसकेपछि अझै यसलाई शुद्ध बनाएर हामीहरूले उपभोक्ता समक्ष हामीहरूले पुर्यायौं भने हाम्रो जति पनि एजेन्टहरू हुनुहुन्छ एजेन्टहरूले पनि जब उहाँहरूलाई बिहान बिहान दूध डेलिभरी गरिन्छ त्यसलाई सोझै लगेर फ्रिजमा हालिदिनु भयो भने अनि त्यहाँबाट दूधलाई घाममा एक्सपोज गरिदिनु भएन भने हाम्रा उपभोक्ताहरूले चाहिँ एकदम राम्रो गुणस्तरको दूध पाउनुहुनेछ. गनाउने पनि छैन अनि त्यहाँबाट दूध फाट्ने पनि छैन र उपभोक्ता सन्तुष्टि मार्फत ग्वाला समृद्धिमा उहाँहरूलाई यही कुराहरूमा सतर्कता बरकरार राख्ने म सन्देश दिन चाहन्छु.
1: त श्रोता यतिन्जेल हामीले प्रस्तुत गर्यौं दैनिक ग्रामीण कार्यक्रममा उपभोक्ताहरूको सन्तुष्टि नै ग्वालाको सबैभन्दा ठूलो पुँजी हो विषयमाथि लाइभ फोन इन कार्यक्रम र उक्त विषयमाथि यतिन्जेल हाम्रो स्टुडियोमा रहेर हामीलाई जानकारी दिइरहनु भएको थियो सिक्किम मिल्क युनियन गान्तोकका म्यानेजिङ डाइरेक्टर यानि प्रबन्ध निर्देशक डाक्टर तिलक घतानीज्यूले. त सर तपाईँलाई आकाशवाणी गान्तोक अनि सम्पूर्ण श्रोतागणको तर्फबाट यतिका महत्वपूर्ण जानकारी हामी माझ साझा गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद. र जतिजना श्रोताहरूले हाम्रो यो कार्यक्रम सुन्नुभयो र जतिजना श्रोताहरू फोन मार्फत यस कार्यक्रममा जोडिनु भयो उहाँहरू सबैलाई पनि धन्यवाद ज्ञापन गर्दै म कार्यक्रम संचालक मोहन दाल पनि हजुरबाट विदा लिँदैछु. नमस्ते शुभरात्री.

श्रोता यतिन्जेल सुन्नुभयो दैनिक ग्रामीण कार्यक्रम हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। श्रोता अब सुन्नुहोस् मिडियम एपको 213.67 मिटर तदनुसार 1404 किलो हर्जमा हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। यसका साथै श्रोताले हामीलाई एफएम कञ्चनजंघा अन्तर्गत 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता अब सुन्नुहोस् आज अब उसो प्रसारण गरिने कार्यक्रम सम्बन्धी संक्षिप्तमा जानकारी। अहिले 6:40, 6:45 अनि 6:50 यस केन्द्रबाट प्रादेशिक समाचार, 6:55 अंग्रेजीमा एक वार्ता वन महोत्सव विषयमाथि वार्ताकार हुनुहुन्छ योनिता पाण्डे भने 7:05 हजुर श्रोताकै समक्ष लिएर आउनेछौ हजुरहरूकै अनुरोध पत्रमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीत। 7:25 यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार। यसरी 7:35 कार्यक्रम युवावाणी। यसरी 8 बजे लाइभ रेडियो ब्रिज कार्यक्रम हजुरहरू समक्ष लिएर आउनेछौ। 8:45 अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ समाचार। 9 बजे कार्यक्रम स्पटलाइट, 9:30 कार्यक्रम करेन्ट अफेयर्स भने रात्रिको 10 बजे यस केन्द्रबाट विभिन्न हिन्दी फिल्मका गीतहरू सुनिसकेपछि रात्रिको 10:30 कार्यक्रम समापनको घोषणासँगै आजको हाम्रो सम्पूर्ण सेवा पूरा हुनेछ। यतिन्जेल सुन्नुभयो आज अब उसो प्रसारण गरिने कार्यक्रम सम्बन्धी संक्षिप्तमा जानकारी सो पूरा भयो।

0: श्रोता अब सुन्नुहोस् भोलि प्रातकालीन सेवामा प्रसारण गरिने कार्यक्रम सम्बन्धी छोटकरीमा जानकारी। भोलि बिहानको सेवा शुभारम्भ हुनेछ 6:30 मंगलध्वनिको साथमा। 6:35 कार्यक्रम भक्ति प्रभात, 6:55 अनि 7 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ समाचार क्रमैले संस्कृत अनि हिन्दीमा। 7:05 कार्यक्रम गोल्डन मेलोडी, 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट नेपालीमा समाचार रिले गरी सुनाउनेछौ। यसरी 7:35 कार्यक्रम प्रणाम सिक्किम भने 8 अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ समाचार। 8:30 नर्थ इस्ट न्यूज बुलेटिन, यसरी 8:40 सांगीतिक कार्यक्रम गीतिमाला। 9:02 कार्यक्रम चित्रांजलि, 10:02 कार्यक्रम ताजे तरानी। यसरी 10:30 एफएम गोल्डका कार्यक्रमहरू लिएर श्रोता समक्ष उपस्थित हुनेछौ। 11:40 कार्यक्रम नारी संसार भने 12:40 लिम्बू लोकगीत सुन्न सक्नुहुनेछ। 1 विविध भारतीका सेवाहरू लिएर श्रोता समक्ष उपस्थित हुनेछौ भने 2 अनि 2:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ समाचार। मिडियोमेपको 213.67 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। श्रोताले हामीलाई एफएम कञ्चनजंघा अन्तर्गत 103 मेघार्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, यस बेला हाम्रो स्टुडियोको घड़ीमा बेलुकीको ठीक 6:40 हुनलाई केही सेकेण्ड मात्र बाँकी छ। अब सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा। केही क्षण प्रतीक्षा साँच्नुहोला।
1: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस्। पश्चिम बंगाल सरकारले सिक्किममा दर्ता भएका ट्याक्सीहरूका लागि 6,000 काउन्टर सिग्नेचर पर्मिट स्वीकृत गरेको छ। यस निर्णयसँगै पहिले रहिआएको 3,000 कोटा अब दोब्बर भएको छ। यसै सिलसिलामा हिजो कोलकातास्थित नवान्न सचिवालयमा सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ र पश्चिम बंगालका मुख्यमन्त्री श्री शुभेन्दु अधिकारी बीच एक महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। बैठकमा दुवै राज्यको विकास र आपसी हितका विविध विषयहरूमा विस्तृत छलफल गरिएको थियो। यस भेटवार्ताको मुख्य उपलब्धिका रूपमा दुई राज्यबीचको यातायात सम्झौता अन्तर्गत लामो समयदेखि थातिरहेको पर्मिट कोटा बढ़ाउने मागलाई पश्चिम बंगालका मुख्यमन्त्री श्री अधिकारीले सकारात्मक रूपमा स्वीकार गर्दै 6,000 पुर्याउने स्वीकृति दिनुभएको हो। सिक्किम सरकारका वाणिज्य तथा उद्योग मन्त्री श्री छिरिङ थेण्डु भोटियाले आज नयाँ दिल्लीको वाणिज्य भवनमा आयोजित पुनर्गठित बोर्ड अफ ट्रेडको 5 बैठकमा सिक्किमको प्रतिनिधित्व गर्नुभयो। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री श्री पीयूष गोयलको अध्यक्षतामा सम्पन्न यस बैठकमा देशका विभिन्न राज्यका मन्त्रीहरू र उच्च अधिकारीहरूले विकसित भारत 2047 लक्ष्य हासिल गर्न निर्यात बढ़ाउने रणनीतिहरूबारे छलफल गरेका थिए। बैठकलाई सम्बोधन गर्दै मन्त्री श्री भोटियाले सिक्किमलाई देशकै पहिलो पूर्ण जैविक राज्यका रूपमा प्रस्तुत गर्दै फार्मास्युटिकल्स, अर्ग्यानिक कृषि, जीआई ट्याग प्राप्त उत्पादन, जड़ीबुटी र दिगो पर्यटनका क्षेत्रमा राज्यको ठूलो सम्भावना रहेको बताउनुभयो। उहाँले मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको नेतृत्वमा राज्यमा निर्यात प्रवर्धन केन्द्र स्थापना, एमएसएमई क्षमता विकास र सिक्किम राइज जस्ता नव प्रवर्तनकारी योजनाहरू शुरू गरिएको जानकारी दिनुभयो। भूटानमा सम्पन्न 16 दक्षिण एसियाली बडी बिल्डिङ तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनशीप 2026 भारतको प्रतिनिधित्व गर्दै सिक्किमकी सुश्री अर्पणा गुरूङले ऐतिहासिक सफलता हासिल गरेकी छन्। पाक्योङ सूचना एवं जनसम्पर्क विभागमा कार्यरत अर्पणा गुरूङले प्रतियोगितामा 1 र 1 पदक जित्न सफल भएकी हुन्। उनले महिला मोडल फिजिक्स विधामा स्वर्ण पदक र महिला स्विमसुट फिजिक्स मोडल विधामा रजत पदक प्राप्त गरी देश र राज्यको नाम विश्वस्तरमा प्रसिद्ध बनाएकी छन्। उनको यस गौरवमय उपलब्धिप्रति उनलाई सबैतिरबाट बधाई तथा शुभकामना प्राप्त भइरहेको छ। पंजाबको जालन्धरमा सम्पन्न 5 राष्ट्रिय अण्डर 15 सब जुनियर बक्सिङ प्रतियोगितामा कास्य पदक जित्न सफल सोरेङकी युवा बक्सर सोनिया सुब्बालाई आज मल्ली चेकपोस्टमा भव्य स्वागत तथा सम्मान गरियो। सोरेङ जिल्ला बक्सिङ संघ र सिक्किम एमेच्योर बक्सिङ संघको संयुक्त तत्वावधानमा यो कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सोरेङ च्याखुङ क्षेत्रका विधायक श्री आदित्य गोले मुख्य अतिथिको रूपमा उपस्थित भई राज्य सरकार खेलाड़ीहरूको सपना साकार पार्न हर सम्भव सहयोग गर्न प्रतिबद्ध रहेको जानकारी दिँदै विजेता खेलाड़ी सोनिया सुब्बा, प्रशिक्षक श्री सुमन लेप्चा, प्रशिक्षार्थी सुश्री अर्पणा लेप्चा र पूर्व प्रशिक्षार्थी सुश्री दीपू भगतलाई हार्दिक बधाई तथा शुभकामना दिँदै सम्मान गर्नुभयो। सोरेङका प्रहरी उपरीक्षक श्री नकुल प्रधानको अध्यक्षतामा आज सोरेङ ट्याक्सी स्ट्याण्डमा ट्याक्सी चालक संघका सदस्यहरू, स्थानीय सरकारवाला र सर्वसाधारणका लागि एक साइबर ठगी सचेतना कार्यक्रम आयोजना गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै एसपी श्री प्रधानले अनलाइन मार्फत हुने विभिन्न प्रकारका साइबर ठगीबारे विस्तृत जानकारी दिनुभयो र डिजिटल माध्यमहरू प्रयोग गर्दा सचेत रहन आग्रह गर्नुभयो। उहाँले सिक्किम पुलिसले साइबर अपराध विरूद्ध जनचेतना जगाउन र नागरिकहरूलाई सुरक्षित राख्न जुलाई महिनालाई साइबर ठगी सचेतना महिना घोषणा गरेको जानकारी पनि दिनुभयो। नेपाली साहित्य परिषद सिक्किमले आगामी 13 जुलाई 2026 आयोजना हुने 212 भानु जयन्ती समारोहका अवसरमा प्रदान गरिने विभिन्न प्रतिष्ठित पुरस्कार तथा सम्मानहरूको घोषणा गरेको छ। परिषदका अध्यक्ष हरि ढुंगेलका अनुसार यस वर्षको भाषा गौरव सम्मान 2026 गेजिङ जिल्लाका टासी भोटिया र पाक्योङ जिल्लाका निम दोर्जी लेप्चालाई प्रदान गरिनेछ भने यसअघि नै सोरेङ निवासी सुकरात सुब्बालाई भानु पुरस्कार दिने घोषणा भइसकेको छ। भाषा हाम्रो सभ्यता, वेशभूषा हाम्रो संस्कृति भन्ने मूल नाराका साथ गान्तोकमा दुई चरणमा आयोजना हुने उक्त समारोहमा विभिन्न क्षेत्रमा निरन्तर योगदान पुर्याउने व्यक्तित्वहरूलाई सेवाश्री सम्मानबाट पनि विभूषित गरिनेछ, जसमा भाषातर्फ कमल काफ्रे र एसएम बस्नेत, साहित्यतर्फ जयदीप सुब्बा, संगीततर्फ जीवन शर्मा र राकेश कार्की ढोली, नाट्य क्षेत्रबाट पूरणदीप शर्मा र रेवती लेप्चा, पत्रकारितातर्फ धीरज बान्तवा र कविता शर्मा, चित्रकारितामा बीके सुब्बा तथा नृत्य विधाबाट अनुप्रदान रहनु भएको छ। मगन जिल्ला शिव समितिको एक महत्वपूर्ण बैठक आज महकुमा अधिकारी श्री सन्दीप कुमारको अध्यक्षतामा मगन स्थित जिल्ला प्रशासनिक केन्द्रको सभाकक्षमा सम्पन्न भयो। आकाशवाणी गान्तोकबाट समाचार पूरा भयो।
0: अरे नवंग सुत गोंगतो गुम आलोंग लोन सुत कुर्सोंग रिगिमुलम सेनोंग ओ। चुक्यार बंगाल जुंगजोक नुन रेंजोंग का रिजिस्टर्ड मुन्थु बुटेक्सी पंगसा तुन का तुन शक्तरक काउंटर सिग्नेचर परमिट नंग को माथुबु निमो आरे रिंग्ताप दीपदु नहानलम नीथु बुतुन शक सामसा कोटा आलंग बुत नुन डबल मुन्थुबु निमो आरे दु दीप का तो सकुल को तासार नवन गेंथो का रेंजोंग सा गुलन कुर्थक प्रेम सिंह तामांग उन चुक्यार बंगाल सा गुलन कुर्थक सुबिंदु अधिकारी बेग का तुनचेन आचुम गुनवुमो टुजुम का न्यादुला ल्यांगजुंग सा तारवुत उन रिमतोंग सा तुन का रिंग्ताप पोंग लेवुमो रेंजोंसा कुर्थक छिरिंग थेंडु बुट्यानन सरोंग आल दिल्ली सा कमर्स लिदोंका गुन्थुबु रिकन्स्टिट्यूट बोर्ड अफ ट्रेड सा फुंग फ्रन्ट बुटु जुमका रेंजोंसा गेन्छप लुंगछोंग वुंगमो पुम कमर्स उनकु मर्थ बोंची कुर्थक पियुस गोयल सा आंगक आलोनका गुन्थुबु टुजुमका ल्यांगजोंसा आसुर आसुर कुर्थक सोंग उन आमोबु गेनपोनसोंग नुन तारवोत गेकार एट 2047 साजिकाप दुपचंग पेयुकपोंग प्लोंगरिंग टेप लेवुंगमो टुजुमरेम निंगछुक टोंगलुंग कुर्थक रेन बुट्यानन रेंजोंग रेमगुनलेन हानबु आही ल्याङजुङ यङनी अर्ग्यानिक स्टेट सा ल्युका न्यातलुङ फार्मास्युटिकल अर्ग्यानिक एग्रिकल्चर जीएआई ट्याग थुनपु आहित मन्त्याम उन थुप्लुबु नटकोट पेयुक थका रेन्जुङ सा आथिम छिकोत निथोबु दुनरुङ मो कुर्थक नुन छिजोङबु गुलन कुर्थक प्रेम सिंह तामाङ गोले सा आलोन ल्याङजुङका एक्सपोर्ट प्रमोसन सेन्टर एमएसएमई छुकवो तारवोत उन सिक्किम राइस जोङबु पेडिक पङसा तार्जेङ उन हाम्बु दुनरुङ मो भूटान का गुंथो बुकती तरक्था फ्रंट बु एशियन बॉडी बिल्डिंग इन फिजिक स्पोर्ट्स चैंपियनशिप 2026 का ग्याकारसा गेंछप लुंख्योप लुंग रेंजुंगसा अर्पणा गुरुंग नुन तमसुंग लु थंडुप दुपथबु निमो पोक्योंग लुनसुत उन मिमोंग देवतम बंगची का युगजुक हम्बो अर्पणा गुरुंग नुन पोंगपेत का जेर उन कॉमसा मेडल दुपकथबु निमो ति इमु मॉडल फिजिक ओवर 155 सेंटीमीटर अछक का जेर उन ति इमु स्विमसुट फिजिक मॉडल का कॉमसा मेडल दुपथबु गुम पंजाब सा जलंधर का गुंथोबु फुंग फ्रंट बु नेशनल अंडर 15 सब जूनियर बॉक्सिंग पंगपेत का ब्रोंज मेडल डुपखथोबु सोरेंग सा आदियर बॉक्सर सोनिया सुब्बा रेमसरोंग मनली चेकपोस्ट का सुमसु मातलुंग चीफ वुंगमो सोरेंग ल्यांगदे बॉक्सिंग क्रमोम उन रेंजुंग एमेचर बॉक्सिंग क्रमोम सा चीव छलोत का आरे थुपे तादिक मातुंगम थुपे का सोरेंग चाकुंग ल्यांगथो सा एमएलए आदित्य गोले गुलन नुंग सा ल्युका जुमचो उनलुंग ल्यांगजुंग जुंग लेमपुन संग सा मोंगमेर थन लुंग छोंग छोंग खत तेतलेन तो मासेत निमो यंग दुनलुङ, गेबु लेम्पुन, सोनिया सुब्बा, लापुन सुमन लेप्चा, लाब्जाङपुन अर्पणा लेप्चा, उन्हानबु लाब्जाङपुन दिपु बगत रेम, सुमसु फुलुङ छितो छि टङबुङ मो। सोरेङ नम्बी गुलोन एसपी नकुल प्रधान सा अलोनका सोरङ सोरेङ टेक्सी स्ट्यान्डका टेक्सी कुनबु कुर्मोमसा अङदुसङ ल्याङथमुसङ स्टेक होल्डरसङ उन्छादिङ निमोङसा।

संगीतले मानिसलाई एकअर्कासँग जोड्ने काम गर्छ। खुशीका क्षणमा होस् या दुःखको बेला गीत संगीतले सधैँ हाम्रो साथी बनेर रहने गर्दछ। अब लागौं दोस्रो गीततर्फ, जुन गीतलाई अनुरोध आएको छ पूर्व सिक्किम साजुङ रूमतेक बस्तीबाट, रेसिपाले बस्तीबाट मोहन कुमार दाहाल, केवल प्रसाद दाहाल, डिलीराम दाहाल, चन्द्र प्रसाद दाहाल, धन प्रसाद दाहाल, उहाँहरूले गायिका तारादेवीको आवाजमा रहेको गीतलाई अनुरोध गरेर पठाउनु भएको छ।

आदरणीय श्रोता, फेरि एकपटक स्वागत छ नेपाली अनुरोध संगीत कार्यक्रममा। जीवनमा सकारात्मक सोच र आत्मविश्वासले हरेक चुनौती पार गर्न मदद गर्दछ। त्यसैले जहाँ रहे पनि मुस्कुराउन नबिर्सनुहोस्। यो अघिल्लो गीत निम्ति अनुरोध आएको छ। उहाँ लेख्नुहुन्छ, नमस्कार, म तोदे कालिम्पोङबाट ग्याबु लेप्चा। उहाँले भन्नुभएको छ, गीत जुनै भए पनि हुन्छ भन्नुभएको छ। र उहाँले आफ्ना साथी रूपा लेप्चा, कविता राई, शरण राई, रोङकुप लेप्चा, कुमारी राई, शोभित बरदेवा, रोदा बरदेवा, रोशना गणेश बरदेवा, सदीप र सीमालाई सुनाउन चाहन्छु भन्नुभएको छ। र उहाँको लागि हामी दीपक खरेलको आवाजमा रहेको यो गीत सुनाउँदैछौं।

श्रोता, यदि अहिले रेडियो सेट अन गर्नुभयो भने याद रहोस् हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं र सुनिरहनु भएको छ नेपाली अनुरोध संगीतको कार्यक्रम। हामीलाई निरन्तर माया र साथ र सुझाव दिइरहनु भएको छ, सम्पूर्ण श्रोतामा हार्दिक धन्यवाद। तपाईहरूको साथले हाम्रो यात्रा अझ सरल, सुन्दर र सुलभ बनेको छ। अघिल्लो गीत सुनौं। कलाकार नारायण गोपालको आवाजमा रहेको छ र यस गीतको निम्ति अनुरोध आएको छ। उहाँ लेख्नुहुन्छ, हेलो टोटो पाडा, वेस्ट बंगालबाट गेछे टोटो। गीत जुनै पनि भए हुन्छ भन्नुभएको छ, तर उहाँहरूलाई पनि हामीले नारायण गोपालको आवाजमा रहेको गीत सुनाउँदैछौ। उहाँ लेख्नुहुन्छ, साथी जन्तन मन्टु विजय छिरिङ कुकी सागर अविनाश टोटो सागर पाखरिन डम्बर टोटो दासु टोटो सुजित टोटो सुनिल टोटो मदन टोटो सुशील मुक्तान टेन्डुप लेप्चा शैलेश थापा सन्दीप मगर माइला लामा डीबी लामा र एङ्का प्रेमी हर्क भुजेल डाकमान थुलुङ उहाँहरू हुनुहुन्छ टोटो पाडा वेस्ट बंगालबाट आउनु श्रोता। हामी पनि सुनौ हजुरहरूको अनुरोधमा रहेको यो गीत।

श्रोता, यसै गीतको अन्त्य साथै आजको लागि नेपाली अनुरोध संगीतको कार्यक्रम समापन हुँदछ। सबैमा सुख शान्ति, सुस्वास्थ्य र सफलताको शुभकामना व्यक्त गर्दै ओझल हुँदैछौं।

0: हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। हाम्रो स्टुडियोको घड़ीमा बेलुकीको ठिक 7:25 हुन लागेको छ। प्रस्तुत छ यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार।
1: यो आकाशवाणी हो, समाचार वन्दना रायबाट सुन्नुहोस्। शुरूमा यस बुलेटिनका मुख्य समाचार। भारतले स्पष्ट पारेको छ कि पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन दिन जारी राखुन्जेल सिन्धु जलसन्धि स्थगित रहनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी सोमबारदेखि इण्डोनेशिया, अस्ट्रेलिया र न्यूजील्याण्डको 6 दिने भ्रमणमा हुनुहुनेछ। रक्षा खरीद परिषदले रक्षा बलहरूको लड़ाई तयारी बढ़ाउन 52,000 करोड़ रूपियाँको रक्षा खरीद प्रस्तावहरूलाई अनुमोदन गरेको छ। सरकारले सुरक्षा चिन्ताको कारणले गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट ब्याट बीएमएस, एपोक आई आयन र लसिगी एप्सहरू हटाउन आदेश दिएको छ। आज बिहान आधिकारिक रूपमा शुरू भएको वार्षिक श्री अमरनाथ यात्रा नूनवान, पहलगाम र बालटाल दुवै मार्गहरूबाट सुचारू रूपमा अगाडि बढ़िरहेको छ। र फिफा विश्वकपमा अस्ट्रेलियाले आज राति अमेरिकाको आर्लिङटनमा राउण्ड अफ 32 खेलमा इजिप्टको सामना गर्नेछ भने अर्जेन्टिनाले काबो वर्डेको सामना गर्नेछ। भारतले स्पष्ट पारेको छ कि पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन दिन जारी राखेसम्म सिन्धु जलसन्धि स्थगित रहनेछ। आज नयाँ दिल्लीमा मीडियालाई जानकारी दिँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भने सिन्धु जलसन्धिमा भारतको अडान स्थिर छ।
2: India's position on the Indus Waters Treaty.
3: सिन्धु जल संधि पर भारत का रुख पहले की तरह स्पष्ट है। पाकिस्तान के लगातार सीमा पार आतंकवाद को मदद देने के जवाब में सिन्धु जल संधि को रोक दिया गया था। पाकिस्तान को विश्वसनीय तरीके से सीमा पार आतंकवाद को मदद देना बंद करना पड़ेगा।
1: उनले भने पाकिस्तानले सीमापार आतंकवादको लागि आफ्नो समर्थन विश्वसनीय र अपरिवर्तनीय रूपमा त्याग्नुपर्नेछ। टेस्टा नदी व्यापक व्यवस्थापन र पुनर्स्थापनामा परियोजनाको बारेमा श्री जायसवालले भने बंगलादेशमा परियोजनाका लागि भारतको विकास सहायता पारस्परिक रूपमा तय सहमतिमा आधारित छ, जुन नियमित रूपमा समीक्षा गरिन्छ। टेस्टा नदी परियोजनामा भारतको विचार पहिले नै बंगलादेशी पक्षलाई जानकारी गराइएको पनि उनले भने। भेनेजुएलाबाट फिर्ता ल्याइएको एक भारतीय नाविकको महत्वपूर्ण अंगहरू हटाइएको आरोप लगाइएको रिपोर्टहरूको बारेमा मीडिया प्रश्नहरूको जवाब दिँदै उनले भने भारतले यो मुद्दा भेनेजुएलाका अधिकारीहरूसँग उठाएको छ र तुरन्तै यसको अनुसन्धान गर्न अनुरोध गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि राजस्थान र गुजरातको भ्रमणमा जानुहुनेछ। राजस्थानको भ्रमणको क्रममा वहाँले जोधपुर विमानस्थलमा नयाँ टर्मिनल भवनको उद्घाटन गर्नुहुनेछ। 480 करोड़ रूपियाँको यो परियोजना वार्षिक 20 लाख यात्रुहरूलाई सम्हाल्न तयार पारिएको हो। वहाँले जोधपुरमा परिमार्जित उडान योजनाको पनि शुरूआत गर्नुहुनेछ, जसले उड्डयन नेतृत्व विकासको अर्को चरणलाई तीव्र पार्ने लक्ष्य राखेको छ। वहाँले राजस्थानको बालोतरामा लगभग 1,06,000 करोड़ रूपियाँका विभिन्न विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन पनि गर्नुहुनेछ। श्री मोदीले जयपुर मेट्रो रेल परियोजनाको दोस्रो चरणको शिलान्यास पनि गर्नुहुनेछ, जसको कुल लागत 13,000 करोड़ रूपियाँ भन्दा बढ़ी छ। साँझपख प्रधानमन्त्री गुजरातको भ्रमण गर्नुहुनेछ, जहाँ साणन्दमा सेमी कण्डक्टर एसेम्ब्ली र टेस्टिङ सुविधाको वहाँले उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी सोमबारदेखि इण्डोनेशिया, अस्ट्रेलिया र न्यूजील्याण्डको 6 दिने भ्रमणमा हुनुहुनेछ। नयाँ दिल्लीमा मीडियालाई जानकारी दिँदै विदेश मन्त्रालयमा पूर्वी मामिला सचिव रूदेन्द्र टण्डनले जानकारी दिए कि श्री मोदी यस महिनाको 6 देखि 8 तारीकसम्म इण्डोनेशियामा रहनुहुनेछ र उनको मुख्य कार्यक्रम जकार्तामा हुनेछ। तर प्रधानमन्त्रीले सांस्कृतिक र ऐतिहासिक शहर योग्याकार्ताको पनि भ्रमण गर्नुहुनेछ। श्री टण्डनले भने यो भारतको लागि धेरै महत्वपूर्ण समुद्री क्षेत्र हो किनकि यसले देशको सबैभन्दा महत्वपूर्ण समुद्री संचार मार्गहरू मध्ये एकलाई प्रतिनिधित्व गर्दछ। सचिवले भने भ्रमणको दोस्रो चरण यस महिनाको 8-10 तारीकसम्म अस्ट्रेलियामा हुनेछ भने तीन राष्ट्रहरूको आफ्नो भ्रमणको तेस्रो र अन्तिम चरणमा श्री मोदी 10-11 जुलाईसम्म न्यूजील्याण्डमा हुनुहुनेछ। रक्षा खरीद परिषद डीएसीले रक्षा बलहरूको लड़ाई तयारी बढ़ाउन 52,000 करोड़ रूपियाँको रक्षा खरीद प्रस्तावहरूलाई अनुमोदन गरेको छ। मानवरहित हवाई सवारी साधनहरू, इलेक्ट्रोनिक युद्ध प्रणाली, आकाश तरंग, पैदल सेनाका लागि ट्याङ्क रोधी मिसाइल प्रणाली, मध्यम दूरीको सतहदेखि हावामा मार हान्ने मिसाइल हतियार प्रणाली, धेरै छोटो दूरीको वायु रक्षा प्रणाली, ट्याङ्कहरूका लागि सक्रिय सुरक्षा प्रणाली र भारतीय सेनाका लागि जेट आधारित कामिकाजी ड्रोन प्रणाली खरीद गर्न स्वीकृति दिएको छ। मन्त्रालयले भन्यो भारतीय नौसेनाका लागि बहुप्रभाव ग्राउण्ड माइन, नौसेना जहाजबाट बनाइएको मानवरहित हवाई प्रणाली र इलेक्ट्रिक प्रपल्सन प्रणालीका लागि भूमि आधारित परीक्षण सुविधाको स्थापनाका लागि स्वीकृति दिएको छ। भारतीय वायुसेनाका लागि फिक्स्ड विंग आधारित उच्च उचाई स्यूडो सैटेलाइट र अन्य प्रस्तावहरूको खरीदका लागि स्वीकृति प्रदान गरिएको छ। यो आकाशवाणी हो। सरकारले सुरक्षा चिन्ताका कारण गर्दा गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट ब्याट बीएमएस, एपोक आई आयन र लसिकी एप्सहरूलाई हटाउन आदेश दिएको छ। यी एपहरू ई रिक्शा लगायतका ई वाहनहरूलाई टाढाबाट बन्द पार्न प्रयोग भइरहेको आरोप लागेपछि यो कार्यवाही गरिएको हो। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका स्रोतहरूले एप स्टोरहरूबाट यिनीहरूलाई हटाउने आदेश दिएको भनेको छ। मामिलाको अनुसन्धान भइरहेको छ। लोकसभा अध्यक्ष ओम बिरलाले पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन आज कोलकाताको न्यू टाउन कन्वेन्शन सेन्टरमा गर्नुभयो। उद्घाटन समारोह अघि ओम बिरलालाई गार्ड अफ अनर प्रदान गरियो। कार्यक्रममा श्री बिरलाले भन्नुभयो,
4: बंगाल की विरासत जो गौरवपूर्ण है, उस विरासत को भी पुनर्जीवित करते हुए आधुनिकता के समय नए युग की तरह 2047 तक विकसित भारत के सपनों को साकार करने के लिए बंगाल को विकसित बनाने का, बंगाल को सांस्कृतिक पुनर्जागरण, बंगाल को उद्योग व्यापार की दृष्टि से बेहतर बनाना, समाज के अंतिम व्यक्ति के जीवन को बदलने के लिए आप सब मिलकर काम करेंगे।
1: अभिमुखीकरण कार्यक्रम भोलि पश्चिम बंगाल विधानसभामा समापन हुनेछ, जहाँ पश्चिम बंगालका राज्यपाल आरएन रविले समापन भाषण दिनुहुनेछ। आज बिहान आधिकारिक रूपमा शुरू भएको वार्षिक श्री अमरनाथ यात्रा नुनवान, पहलगाम र बालटाल दुवै मार्गहरूबाट सुचारू रूपमा अगाडि बढ़िरहेको छ। आधार शिविरबाट निस्केका हजारौं यात्रीहरू बम बम भोले र हर हर महादेव बोल्दै कठिन भूभागमा अगाडि बढ़िरहेका छन्। उपराष्ट्रपति सीपी राधाकृष्णनले जम्मू कश्मीरमा वार्षिक अमरनाथ यात्रीहरूलाई शुभकामना दिनुभएको छ भने प्रधानमन्त्री नरेन्द्र मोदीले पनि वार्षिक अमरनाथ यात्रा गर्ने श्रद्धालुहरूलाई शुभकामना दिनुभएको छ। सूचना प्रसारण मन्त्रालयले प्रसारण श्रोता अनुसन्धान परिषद बीएआरसीलाई टेलिभिजन मूल्यांकन नीति 2026 अन्तर्गत यसको इजाजत पत्र नवीकरण नभएसम्म समाचार र गैर समाचार विधा दुवैमा टेलिभिजन मूल्यांकनहरू जारी गर्न बन्द गर्न निर्देशन दिएको छ। फिफा विश्वकपमा अस्ट्रेलियाले आज राति अमेरिकाको अर्लिङटनमा राउण्ड अफ 32 खेलमा इजिप्टको सामना गर्नेछ भने अर्जेन्टिनाले मियामी गार्डनमा काबो वर्डेको सामना गर्नेछ भने भोलि बिहान कान्सा सिटी स्टेडियममा कोलम्बियाले घानासँग प्रतिस्पर्धा गर्नेछ। स्विजरल्याण्ड, स्पेन, पोर्चुगल, बेल्जियम, अमेरिका, इंग्ल्याण्ड, मेक्सिको, फ्रान्स, नर्वे, क्यानाडा, मोरक्को, ब्राजील र प्याराग्वेले पहिले नै राउण्ड अफ 16 प्रवेश गरिसकेका छन्। अब अन्त्यमा सुन्नुहोस् यस बुलेटिनका मुख्य समाचार। भारतले स्पष्ट पारेको छ कि पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन दिन जारी राखुन्जेल सिन्धु जलसन्धि स्थगित रहनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी सोमबारदेखि इण्डोनेशिया, अस्ट्रेलिया र न्यूजील्याण्डको 6 भ्रमणमा हुनुहुनेछ। रक्षा खरीद परिषदले रक्षा बलहरूको लड़ाई तयारी बढ़ाउन 52,000 करोड़ रूपियाँको रक्षा खरीद प्रस्तावहरूलाई अनुमोदन गरेको छ। सरकारले सुरक्षा चिन्ताको कारण गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट ब्याट बीएमएस एपोक आई आयन र लसिकी एप्सहरू हटाउन आदेश दिएको छ। आज बिहान आधिकारिक रूपमा शुरू भएको वार्षिक श्री अमरनाथ यात्रा नुनवान पहलगाम र बालटाल दुवै मार्गहरूबाट सुचारू रूपमा अगाडि बढ़िरहेको छ। र फिफा विश्वकपमा अस्ट्रेलियाले आज राति अमेरिकाको आर्लिंगटनमा राउण्ड अफ 32 खेलमा इजिप्टको सामना गर्नेछ भने अर्जेन्टिनाले काबो वर्डेको सामना गर्नेछ।
0: श्रोता, हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। अब प्रस्तुत छ कार्यक्रम युवावाणी।

0: आकाशवाणीको युवानी कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा मेरो न्यानो अभिवादन साथै नमस्कार। श्रोता, म तपाईँहरूको आफ्नै मित्र शारदा लिएर आइसकेकी छु तपाईँहरूको आफ्नै कार्यक्रम युवानी। हजुर श्रोता, हामी युवावाणी कार्यक्रममा विशेष गरेर युवा श्रोताहरूको निम्ति विभिन्न कार्यक्रमहरू लिएर आउने गर्छौ। आजको कार्यक्रममा हामीसँग स्टुडियोमा उपस्थित भइसक्नु भएको छ अप्पर तिनेक चिसोपानी सिङताम निवासी अमिषा लोहार, जो युथ सिंगर हुनुहुन्छ। आउनुहोस्, हामी उहाँसँग केही कुराकानी गर्दैछौ। हजुरलाई युवावाणी कार्यक्रममा स्वागत छ।
1: धेरै धेरै धन्यवाद।
0: हजुर, तपाईँको अलिकति मैले परिचय दिए पनि है, तपाईँको छोटकडीमा परिचय राखिदिनुहोस् न।
1: मेरो नाम चाहिँ अमिषा लोहार कामी, म सिङताम अप्पर तिनेक चिसोपानी निवासी र फिलहालमा म नरबहादुर भण्डारी गभर्मेन्ट कलेजमा आफ्नो स्टडिजलाई कन्टिन्यू गरिरहेको छु।
0: हजुर, र तपाईँ युथ सिङ्गर हुनुहुन्छ है, साथसाथै तपाईँले पढाइलाई पनि अघि लिएर गइरहनु भएको छ। पढाइ चाहिँ कुन चाहिँ सब्जेक्टपट्टि गर्नुहुँदैछ?
1: म चाहिँ नेपालीलाई लिएर अहिले सेकेन्ड सेमिस्टरमा छु, नेपाली विभागबाट हो म।
0: नेपालीमा तपाईँ ग्रेजुएसन गर्नुहुँदैछ, साथसाथमा तपाईँले म्युजिकलाई पनि अगाडि लिएर जाइरहनु भएको छ है, र तपाईँले यो म्युजिकको फिल्डलाई चाहिँ कहिले चुज गर्नुभएको?
1: मैले म्युजिकको फिल्ड चाहिँ जब म क्लास फाइभमा पढ्दै थिएँ है, त्यति बेला स्कुलमा चाहिँ एउटा सानो सिङ्गिङ कम्पिटिसन राखेको थियो भनौँ न, त्यहाँ पार्टिसिपेट गर्दाखेरि चाहिँ मलाई टिचरहरूले पनि एकदमै सपोर्ट गर्नुभयो है। फर्दर मैले चाहिँ म्युजिकलाई लिएर चाहिँ निकै इम्प्रुभमेन्ट गर्नु सक्ने रहेछु भनेर मलाई त्यस्तो लाग्यो, र त्यहीँ मेरो टिचरले नै, एकजना उहाँ टिचर हुनुहुन्छ शीतल प्रधान सर, उहाँले मलाई म्युजिक क्लास पनि हालिदिनु भयो है म फाइभमा हुँदा। त्यहाँबाट मैले कन्टिन्यू गरेँ, सिक्दै थिएँ। सिक्किम एकाडेमी अफ म्युजिक मेरो गुरु, फर्स्ट गुरु गंगा मुखिया सरकोबाट, र फिलहाल बीचमा केही त्यस्तो अलिक नराम्रो परिस्थितिहरू आए है, मैले म्युजिकलाई अलिकति टाढा गरेँ है। त्यहाँबाट बादमा मलाई रियलाइज भयो क्यो, मैले जब क्लास ट्वेल्भ सकेँ त्यहाँबाट एकदमै रियलाइज भयो कि मैले म्युजिकलाई चाहिँ छोड्नु नहुने रहेछ भनेर। त्यहाँबाट चाहिँ मैले हाम्रो म्याम हुनुहुन्छ गीता शर्मा म्याम, उहाँ भोइस अफ नेपालमा पनि गइसक्नु भएको छ, उहाँले मलाई अहिले उहाँले फिलहाल चाहिँ उहाँले गाइड गर्नुहुँदैछ है, उहाँकोमा म सिक्दैछु साधना सङ्गीत एकाडेमीमा।
0: हजुर, र तपाईँले स्कुल टाइमदेखि नै म्युजिकलाई अगाडि लिएर गइरहनु भएको छ है, र तपाईँले स्कुलिङ चाहिँ कहाँबाट गर्नुभएको?
1: मैले मेरो स्कुलिङ चाहिँ साक्यो चिसोपानी जीएचएस स्कुलबाट चाहिँ क्लास एटसम्म मैले त्यहाँनिरबाट स्टडिज गरेँ। फर्दर त्यसको बादमा चाहिँ क्लास नाइनदेखिको क्लास ट्वेल्भमा चाहिँ मैले पीएमसी गभर्मेन्ट सिनियर सेकेन्डरी स्कुल सिङतामबाट सके।
0: हजुर, र तपाईँले पढाइको साथसाथ है तपाईँले गीतलाई, गीत संगीतलाई पनि अगाडि लिएर गइरहनु भएको छ होइन। गीत संगीत पनि एउटा साहित्यको प्रमुख विधा नै मानिन्छ होइन, र साहित्य प्रति कसरी हेर्नुहुन्छ तपाईँले गीत संगीतलाई?
1: यसलाई चाहिँ कसरी हेर्छु भन्दाखेरि चाहिँ अहिले चाहिँ प्राय हाम्रो जुन फोक हुन्छ नेपाली, त्यसलाई चाहिँ हाम्रो अहिलेको युवाहरूले चाहिँ बिर्सिँदै गएको छ। म चाहिँ के भन्छु भन्दाखेरि चाहिँ हामी जतिको अहिले जति पनि युवाहरू छ मोडर्न पनि हुनुपर्छ, र साथसाथै आफ्नो संस्कृति, आफ्नो भाषा, आफ्नो साङ्गीतिक संस्कृतिहरू हुन्छ है, यसलाई पनि साथसाथै लिएर जानुपर्छ, समय सँगसँगै चल्नुपर्छ। तर समय सँगसँगै चलेर पनि आफ्नो जुन हाम्रो जडा हुन्छ है, त्यसलाई चाहिँ जुन चाहिँ रुट हुन्छ त्यसलाई चाहिँ एकदमै बिर्सिनु हुँदैन, र त्यसलाई पनि आफूले साथसाथै लिएर जानुपर्छ।
0: हजुर, र तपाईँको यो कुरा सुन्दाखेरि चाहिँ मलाई लाग्यो तपाईँले एकदमै नेपाली गीतहरू बेसी मात्रामै गाउनुहुन्छ।
1: हजुर है,
0: अनि मैले तपाईँको कता कता फेसबुकहरूतिर पनि देख्ने गर्छु, तपाईँको गीतहरू एकदमै राम्रो हुन्छ है। अनि अहिले त सोसियल मिडियाको जमाना छ है, यो एउटा त ठूलो कला हो होइन, तपाईँले आफ्नो कलालाई चाहिँ सोसियल मिडियामा कसरी दर्शाउनुहुन्छ? कि तपाईँले तपाईँको कलालाई एउटा कोठाभित्र मात्रै बन्द गरेर राख्नुहुन्छ कि सोसियल मिडियाको थ्रु पनि दर्शाउनुहुन्छ?
1: हजुर, म सोसियल मिडियाको थ्रु पनि निकै पोस्टहरू गर्ने गर्छु है, र फर्दर अब जति हामीले सोसियल मिडियामा हाल्यो है आफूलाई कन्फिडेन्स पनि आउँछ है, धेरैजना मान्छेहरूले चिन्छ, र बादमा इफ हामी कुनै ठूलो प्लेटफर्ममा गयो भने

0: पोजिटिभ जुन कमेन्टहरू छ त्यसले चाहिँ हामीलाई धेरै इन्करेज पनि गर्छ
1: र श्रोताहरू पनि तपाईँको गीत सुन्नलाई एकदमै कान ठाडो पारेर बसि नै रहनु भएको छ होइन. यति सुनेपछि त श्रोताहरूलाई पनि सायद तपाईँको गीत सुनौ सुनौ भइ नै रहेको छ है. र श्रोताहरूलाई एउटा नेपाली मिठो गीत सुनाइदिनुहोस् न त.
0: हजुर हुन्छ. यो चाहिँ मेरो एकदमै फेभरेट गीत हो है. नारायण गोपाल सरको गीत हो यो.

0: धन्यवाद
1: हजुर र तपाईँको स्वर एकदमै मिठो है त्यसमा अझै पुरानो गीत हुनाले अझै सुनमा सुगन्ध थप्पेस्तै भयो है एकदमै राम्रो रहेछ अनि आउने दिनहरूमा पनि हजुरको उत्तरोत्तर प्रगति होस् भन्ने कामना राख्दछु है र मलाई तपाईँले यो गीत गाउँदाखेरि चाहिँ एउटा मनमा प्रश्न आयो क्या तपाईँ यति मिठो गीत गाउनुहुन्छ तर तपाईँले किन नेपाली सब्जेक्टलाई चाहिँ चुज गरेर चाहिँ ग्रेजुएसन गर्नुभएको तपाईँले म्युजिकपट्टि पनि त जान सक्नुहुन्थ्यो नेपालीमै आउनुको कारण चाहिँ के हो
2: मैले नेपाली सब्जेक्ट चाहिँ किन लिएको भन्दाखेरि चाहिँ अहिले चाहिँ प्राय जुन हाम्रो युथहरू हुनुहुन्छ है उहाँहरूले चाहिँ आफ्नो जुन सब्जेक्ट हुन्छ नि है जुन नेपाली भयो उहाँहरूले चाहिँ प्राय लिनुहुँदैन क्या प्राय उहाँहरूले अरू अरू सब्जेक्टहरू लिनुहुन्छ तर मलाई चाहिँ अब सानैदेखिको नेपाली चाहिँ पढ्नु लेख्नुहरू है एउटा म्युजिकले गर्दा पनि हो एकदमै इन्ट्रेस्ट लाग्थ्यो है त्यही भएर चाहिँ अब म्युजिकले गर्दा पनि हो मलाई सिमिलर उयो लाग्छ है त्यही कारणले मैले नेपाली सब्जेक्ट
1: होइन अब गीत संगीत पनि एउटा नेपालीको विधा नै हो त्यसमा रिलेटेड पनि भइहाल्छ है तपाईँले लेख्नु भनेपछि तपाईँ गीतहरू पनि लेख्नु पनि हुन्छ कि गाउनु मात्रै हुन्छ
2: मैले पहिला एउटा लेखेको थिएँ है फिलहाल दुई तिनवटा लेखेको छु लेखेको मात्रै छु कम्पोज चाहिँ गरेको छुइनँ
1: हजुर र तपाईँले क्लास फाइभदेखि यो फिल्डमा तपाईँ हुनुहुन्छ होइन र तपाईँले क्लास फाइभमा चाहिँ कुन चाहिँ गीत गाउनु भएको थियो तपाईँको जुन चाहिँ फर्स्ट सङ चाहिँ के थियो
2: नारायण गोपाल सरकै तिम्रो जस्तो मुटु
1: हजुर त्यो गीत अलिकति गाइदिनुहोस् न

0: मान्छेलाई धेरै जस्तो अहिलेको युवा भाइ बहिनीलाई है धेरै नै अब कठिन लाग्छ क्या नेपाली बोल्नु पढ्नु भनेपछि धेरै नै पर पर हुन्छन् होइन र अब अहिलेको युवा भाइ बहिनीहरूको जुन चाहिँ भिडमा है तपाईँले एउटा नेपाली साहित्यलाई एउटा चुनेर है यसरी अगाडि बढेको देखेर एकदमै खुसी पनि लाग्यो साथसाथै तपाईँले यति मिठो गीतहरू गाउनु हुँदो रहेछ है स्वरको एकदमै धनी हुनुहुँदो रहेछ स्वर एकदमै मिठो रहेछ र आउने दिनहरूमा पनि धेरै अगाडि तपाईँ बढ्नुहुन्छ भनेर हामीले पूर्ण आशा राखेको छौँ साँचेको छौँ है र तपाईँ गीत त गाउनु नै हुन्छ एकदमै मिठो स्वर छ पढ्नु पनि अब कन्टिन्यू राम्रोसँगले अगाडि बढि नै रहनु भएको छ है साथसाथमा अरू के कुरामा इन्ट्रेस्ट राख्नुहुन्छ के कुरामा रुचि हुनुहुन्छ
1: म जब सिङताम स्कुलमा पढ्दै थिएँ त्यति बेला एनसिसी मैले जोइन गरेको थिएँ है एनसिसी जोइन गरेपछि त्यसमा पनि अब म्युजिककै थ्रुबाट है मेरो सिनियर्सहरूले एकदमै इन्करेज गर्नुभयो र हाम्रो एनसिसीमा चाहिँ आरडिसी क्याम्प हुन्छ जुन रिपब्लिक डे क्याम्प दिल्लीमा हुन्छ है मैले त्यसमा पनि पार्टिसिपेट गर्ने मौका पाएँ है सिङ्गिङकै थ्रुबाट जुन यो चाहिँ 6 मन्थको चाहिँ 4 मन्थ्सको चाहिँ सेलेक्सन प्रोसेस मात्रै हुन्छ र 1 मन्थ चाहिँ लास्ट चाहिँ दिल्लीमा हुन्छ है मैले त्यहाँ पनि पार्टिसिपेट गरेको थिएँ त्यसको बादमा चाहिँ मैले आफ्नो स्टेटलाई है रिप्रेजेन्ट गरेको थिएँ त्यसको बादमा चाहिँ जुन मेरो युनिट छ है 1 सिक्किम एनसिसी बटालियन उहाँ युनिटबाट मेरो नाम चाहिँ एकदमै प्रेस्टिजियस गभर्नेन्स गोल्ड मेडलको लागि मेरो नाम आयो है र मैले सिक्किमको गभर्नरकोबाट गभर्नर्स गोल्ड मेडल पनि प्राप्त गरे है
0: हजुर भनेपछि तपाईँ म्युजिक साथसाथ है पढाइको साथसाथ तपाईँ एनसिसीमा पनि गोल्ड मेडलिस्ट हुनुहुन्छ है कति गर्वको कुरा हो है र अब यो सबै हुनुको ब्याक सपोर्ट त फर्स्टमा त हामीले फ्यामिलीले नै जान्छ नि त होइन फ्यामिली सपोर्ट छ भने त हामीले जे कुरा पनि गर्न सकिन्छ अनि अब सबैको फ्यामिली सपोर्टिभ हुन्छ भन्न पनि सकिँदैन कतिजनाको कस्तो कस्तो सिचुएसन पनि हुन्छ है र तपाईँको चाहिँ फ्यामिली सपोर्ट के कस्तो रहेको थियो
1: मेरो चाहिँ फ्यामिली सपोर्ट एकदमै राम्रो है मेरो चाहिँ बाबा पनि पहिला साङ्गीतिक क्षेत्रमा एकदमै रुचि गर्नुहुने मान्छे हो है आई थिङ्क उहाँले गर्दा पनि होला है एकदमै सपोर्ट मेरो चाहिँ घरबाट फुल्ली सपोर्ट मलाई बाबाले चाहिँ एकदमै सपोर्ट गर्नुहुन्छ मेन चाहिँ म म्युजिकको फिल्डमा चाहिँ मेरो बाबा अन्त जुन मैले अगाडि भने है शीतल प्रधान सर उहाँले दुईजना चाहिँ मलाई एकदमै सरले उहाँले चाहिँ अहिलेसम्म पनि मलाई सपोर्ट गरिराख्नुहुन्छ है म चाहिँ सरको माथि चाहिँ एकदमै थ्याङ्कफुल मान्छु मेरो बाबा मेरो मम्मी उहाँ चाहिँ अहिले हुनुहुन्न है उहाँको चाहिँ लास्ट इयर निधन भएको हो र मेरो भाइ छ है मेरो भाइ बाबा अहिले छ उहाँले अहिले पनि सपोर्ट गरिरहनु भएको छ
0: गफ त जारी नै रहनेछ है मलाई चाहिँ तपाईँको स्वरले नै तपाईँको आवाजले नै है तपाईँको गीत सुनौँ सुनौँ जस्तो भयो फेरि पनि एउटा गीत श्रोताहरूलाई सुनाइदिनुहोस् न
1: यो चाहिँ मेरो एउटा गीत छ है यो चाहिँ अहिले फिलहाल चाहिँ मलाई एकदमै मनपर्छ

0: एकदमै दामी है. तपाईँको भोइस सुनेर त मलाई त अन्तर्वार्ता नगरेर गीतै मात्रै सुनिरहँ जस्तो भयो है. श्रोताहरूले पनि तपाईँको गीत सुनेर एकदमै मनोरञ्जन गरिरहनु भएको छ भनेर पूर्ण आशा राखेको छु है. हजुर श्रोता, हामीसँग हुनुहुन्छ अमिसा लोहार, जो अप्पर तिनेक चिसो पानी सिङतामबाट हुनुहुन्छ. हामी उहाँसँग कुराकानी गरिरहेको छौं र तपाईँले म्युजिक साथसाथ पढ़ाईको साथसाथ तपाईँ एनसीसीमा पनि जोडिनु भएको छ है. तपाईँको एनसीसीको जोर्नी पनि स्कूलदेखि नै रहेको थियो है. र एनसीसीको जोर्नी चाहिँ कस्तो रहेको थियो, श्रोताहरूलाई बताइदिनुहोस् न.
1: एनसीसीको जर्नी चाहिँ कस्तो रहेको थियो भन्दाखेरि चाहिँ एनसीसीसँग चाहिँ मेरो एकदमै इमोसन्सहरू एट्याचमेन्ट पुरा बेसी जोडिएको थियो है. वान्स तपाईँ क्याडेट भइसकेपछि चाहिँ तपाईँकोमा त्यो डिसिप्लिन भन्ने कुरा हुन्छ है, जो डेली रुटिनहरू हुन्छ डिसिप्लिन मेन्टेन गर्ने एउटा आफ्नोमा क्वालिटीहरू हुन्छ नि, आफूलाई धेरै डेभलप गर्छ, लिडरसिप क्वालिटीमा डेभलप गर्छ. र एनसिसीले चाहिँ बादमा यदि तपाईँ सी सर्टिफिकेट होल्डर हुनुहुन्छ भने तपाईँलाई इन्डियन आर्मीमा चाहिँ अफसर हुने चान्सेस पनि पाउनुहुनेछ. त्यही भएर अहिले चाहिँ मेरो पनि सी सर्टिफिकेट सक्यो र एनसिसी पनि सक्यो, एकदमै माया पनि लागिरहेको छ.
0: हजुर, तपाईँ एनसिसीको तपाईँको मेमोरिज एकदमै अब अनफर्गेटेबल
1: बेसी छ.
0: अनि तपाईँले अब एनसिसीको क्याम्पहरू पनि जानुभएको छ है. त्यहाँनिरको मलाई एक्सपिरियन्सहरू सोध्न मन पर्यो क्या, किनभने अब एनसिसी भनेपछि तपाईँले तपाईँको 4-5 वर्ष या त त्योभन्दा बेसीकै जोड्नी छ नि त. त्यसमा अब राम्रो एक्सपिरियन्स पनि हुन्छ, नराम्रो एक्सपिरियन्स पनि हुन्छ है. र तपाईँको गुड एक्सपिरियन्स चाहिँ के रहेको थियो?
1: मेरो गुड एक्सपिरियन्स चाहिँ के रहेको थियो भने चाहिँ हामी बाहिर जान्छ है, सिक्किमबाट बाहिर गयो. मलाई चाहिँ के आफ्नो बेस्ट लाग्छ भने चाहिँ एकदमै राम्रो, मैले चाहिँ एकदमै सपोर्टिभ उहाँ साथीहरू जुन हुनुहुन्छ है, यहाँ हुनुहुन्न उहाँहरू कोलकाता कता कता हुनुहुन्छ र पनि एकदमै हामी भेट हुँदैन र पनि उहाँहरूले के एकदमै सपोर्ट गर्नुहुन्छ, एकदमै राम्रो सपोर्ट गर्नुहुन्छ. र बाहिर अब जुन हामी क्याम्प जान्छौँ त्यति बेला चाहिँ हामी एक तरिकाको मात्रै मानिसहरू भेटिँदैनौँ, धेरै प्रकारको मानिसहरू भेटिन्छौँ र एक्सपिरियन्स हुन्छ क्यौ. सपोर्टिभ साथीहरू पनि त्यो त भेटाउँछ र यस्तो नराम्रो परिस्थितिहरू पनि आउँछ है. अब किनकि घरदेखिको हामी टाढा हुन्छ, तर पनि म जाँदाखेरि त म सानो उमेरमा थिएँ, स्कुल पढ्दै गरेको नानी, अब एक्लै जाँदाखेरि कस्तो हुन्छ होइन, त्यो बुली टाइपको हुने हो त्यस्तोहरू नि हुन्छ. र त्यस्तोहरूमा पनि अब एक्लै हुँदाखेरि चाहिँ आफै त्यो लड्ने क्यो त्यो हिम्मत पनि आउँदो रहेछ, त्यस्तो पनि हुन्छ.
0: ओके, र हामीले अब एनसिसीको कुरा पढेको कुरा त साथसाथमा छ है. तपाईँ अब युथ सिङ्गर हुनुहुन्छ, कुराकानीलाई अगाडि बढाएर लानु पर्दा है, साङ्गीतिक क्षेत्रमा तपाईँ अगाडि बढेको पनि निकै वर्ष नै भइसकिसक्यो. अहिले तपाईँ कति वर्षको हुनुभयो?
1: अहिले म 20
0: भनेपछि तपाईँले अलमोस्ट 8-9 वर्षदेखि नै यो फिल्डलाई तपाईँले चुनेर अघि बढ़िरहनु भएको छ है. र तपाईँ क्लासेसहरू पनि गरिरहनु भएको छ र आउने दिनमा चाहिँ तपाईँले म्युजिक जुन चाहिँ छ म्युजिकको फिल्ड त्यसलाई चाहिँ कहाँसम्म लाने सोच्नु भएको छ?
1: सपना त सबैजनाको ठुलै हुन्छ है, मेरो पनि ठुलै सपना देखेको छु, मेहनत गरिरहेको छु अहिले पनि है, सिक्दैछु, धेरैभन्दा धेरै सिकेर एकदमै ठुलो स्टेजमा आफ्नो पर्फर्मेन्स दिने सपनाहरू धेरै छ.
0: हजुर, र त जतिजना पनि युवा भाइ बहिनी हुनुहुन्छ है, हाम्रो सिक्किममै हेर्नुपर्दा पनि कतिजना तपाईँ जस्तै एउटा सिङ्गिङपट्टि इच्छुक हुनुहुन्छ है, कतिजनाको के प्रब्लमले गर्दा अगाडि आउन सक्नु भएको छैन, कतिजनाकोमा कतिवटा प्रब्लमहरू त हुन्छ नि त. र श्रोताहरूमा जतिजना सुनेर बस्नु भएको छ उहाँहरूमा पनि यो प्रब्लम हुन सक्छ है. जति कतिजनालाई अब अगाडि फिल्डमा निस्किन निकै साह्रो नै पर्छ, उहाँहरूलाई के मेसेज दिन चाहनुहुन्छ?
1: प्रब्लम सबैको लाइफमा हुन्छ है, मैले पनि एकपल्ट मेरो पनि त्यस्तै केही भएर चाहिँ मैले पनि म्युजिकलाई टाढो गरेको थिएँ र आफूलाई बादमा आफै रियलाइज हुन्छ. तर जति नै प्रब्लमहरू आए पनि है, एउटा न एउटा मौका चाहिँ पाउँछै पाउँछ हामीले, जस्ट त्यो प्र्याक्टिस गर्नु र आफ्नो हिम्मत चाहिँ हार्नु भएन, त्यसलाई चाहिँ कन्टिन्युस राख्नुपर्छ. त्यसलाई राखेन भने चाहिँ अब भगवान्ले पनि हेर्न सक्दैनन् होला सायद है. त्यति नै भन्छु, प्र्याक्टिस चाहिँ गरिराख्नुहोस्, जति मौका आउँछ त्यो मौका चाहिँ कहिले पनि छोड्नु हुँदैन है. मैले नै अहिले अलिअलि पाउँदैछु मौकाहरू है, प्र्याक्टिस नछोड्नु अन्त त्यति भन्छु, हिम्मत चाहिँ नहार्नु.

0: हजुर
1: आउँछै आउँछ दिन चाहिँ
0: हजुर र तपाईँ अब गीत संगीत लिएर यतिसम्म अगाडि बढ्नुभएको छ त्यसको मतलब तपाईँको आइडल त कोही न कोही त हुनुहुन्छै हुनुहुन्छ होइन र तपाईँले आफ्नो आइडल चाहिँ कसलाई मान्नुहुन्छ
1: मलाई चाहिँ अरुणा लामा ज्यूको र नारायण गोपाल सर उहाँलाई चाहिँ म आइडल मान्छु
0: हजुर भनेपछि तपाईँले प्राय नेपाली गीतहरू मात्रै गाउनुहुन्छ है नेपाली गीत बाहेक अन्य अरूहरू कुन चाहिँ गीतहरू तपाईँ गाउनुहुन्छ
1: हिन्दी अन्त मैले एक समयमा साउथ इन्डियनहरू पनि ट्राई गरेको थिएँ है सिकेको थिएँ अहिले सायद बिर्से होला
0: हजुर साउथ इन्डियन भन्दाखेरि अलिकति एक्स्ट्रा कुरा भयो नि त है साउथ इन्डियन म्युजिक जुन चाहिँ गीत गाउँदाखेरि चाहिँ तपाईँको त्यो एक्सपिरियन्स चाहिँ कस्तो रहेको थियो कस्तो हुँदो रहेछ साउथ इन्डियन गीतहरू चाहिँ
1: त्यो बेसी सुनेर दिनमा कम्तीको पनि 50-60 खेप सुन्दा चाहिँ आउँदो रहेछ
0: कतिको साह्रो पर्दैछ नेपाली गीत जस्तै हुँदो रहेछ
1: एकदमै हुँदैन साह्रो त्यो प्रोनाउन्सिएसन जुन हुन्छ त्यो एकदमै साह्रो हुन्छ
0: र तपाईँले हिन्दी गीत पनि गाउनुहुन्छ है हिन्दी गीत पनि एउटा श्रोताहरूलाई सुनाइदिनुहोस् न
1: हिन्दीमा चाहिँ मलाई लता मङ्गेशकर म्यामको एकदमै मनपर्छ है

0: हजुर र तपाईँको स्वर नेपालीमा मात्र नभएर है हिन्दीमा पनि उत्तिकै मिठो रहेछ है। र तपाईँ एउटा 20 इयर ओल्ड एउटा स्टुडेन्ट हुनुहुन्छ, कलेजको स्टुडेन्ट हुनुहुन्छ है। तपाईँले आफ्नो कलेज मतलब स्टडिज भयो, त्यहाँदेखि तपाईँले घरदेखि लिएर तपाईँले म्युजिकलाई चाहिँ कसरी म्यानेज गर्नुहुन्छ? किनभने टाइम त सो प्रिसियस होइन, टाइमलाई म्यानेज गर्न त एकदमै साह्रो पर्छ। तपाईँले आफ्नो समयलाई चाहिँ कसरी म्यानेज गर्नुहुन्छ?
1: आफूलाई मन परेको चिजलाई चाहिँ त्यो जति नै बिजी कामहरू भए पनि एउटा न एउटा आफै मात्रै हुन्छ त्यो के हो टाइम चाहिँ निकाल्न सक्ने नसक्ने। जस्तो अब म म्युजिकसँग यस्तो एट्याच छु है, कसो कसो गरेर निस्किहाल्छ टाइम। बिहानको 3 बजी उठेर 4 बजी उठेर भए पनि म टाइम चाहिँ निकाल्छु।
0: तपाईँ म्युजिकको जुन चाहिँ फिल्डमा है, तपाईँले हिन्दी गीत नेपाली गीत जति पनि गाउनुभयो, तपाईँले त्यो अहिलेसम्म गाउनुभएको गीत सबै पुरानो गीतहरू मात्रै थियो है। जस्तै नारायण गोपालको गीत भयो, अन्त यता लता मंगेशकरको गीत भयो है, उहाँहरूको गीतहरू तपाईँले एकदमै रुचि राख्नु भएको छ। र अहिले पनि धेरै नेपाली आर्टिस्ट नयाँ नयाँ आर्टिस्टहरू हुनुहुन्छ है, उहाँको गीतहरू चाहिँ तपाईँलाई रुचि लाग्दैन? किनभने तपाईँको जतिवटा पनि म भिडियोजहरूतिर देख्ने गर्छु है, तपाईँले सबै पुरानो जुन जतिजना पनि आर्टिस्ट हुनुहुन्छ उहाँहरूको गीतहरू मात्रै गाएको देख्छु नि त। अनि अहिलेको आर्टिस्टहरूको गीतहरू चाहिँ त्यसमा चाहिँ तपाईँ रुचि राख्नुहुन्छ कि
1: म चाहिँ सबै टाइपको सुन्छु भनौँ न, तर प्राय चाहिँ अब पुरानै बेसी मनपर्छ है। अहिलेको पनि गीतहरू सुन्छु, राम्रो पनि लाग्छ, तर ओल्ड इज गोल्ड भन्छ नि, पुरानै मनपर्छ।
0: किनभने मैले पनि विचार गरे अनुसार पुरानो जुन चाहिँ गीतमा चाहिँ त्यसमा त्यो लय भयो, त्यसमा भएको शब्द शैली एकदमै मिठो हुन्छ।
1: त्यसमा पुरानो गीतमा चाहिँ फिलै अर्कै हुन्छ के,
0: त्यसले एकदमै मन छुन्ने खालको गीतहरू हुन्छ है। तपाईँ पुरानो गीत साथसाथै है नयाँ गीतहरू पनि तपाईँले सुन्नु नै हुन्छ भनेर भनिहाल्नु भयो है। जस्तै नयाँ नयाँ अहिलेको नेपाली आर्टिस्टहरू हुनुहुन्छ, उहाँहरू मध्येमा एकजना जुनै पनि आर्टिस्टको गीत गाएर श्रोताहरूलाई सुनाइदिनुहोस् न।
1: स्वप्न सुमनको एउटा गीत छ।

भनिन्छ साँचो प्रेम कहिले हराउँदैन। मानिसहरू टाढा जान सक्छन्, समय बदलिन सक्छ, तर मनले साँचो रूपमा माया गरेको व्यक्तिको सम्झना भने मनको कुनै कुनामा सधैँ जीवित रहन्छ। कहिले काहीँ प्रेम पाउनु भन्दा पनि कसैलाई मनदेखि चाहनु नै सबैभन्दा सुन्दर अनुभव हुन्छ।

श्रोता, प्रेममा सबैभन्दा सुन्दर कुरा भनेको म तिम्रो साथमा छु भन्ने अनुभूति हो। धेरै शब्द चाहिँदैनन्, धेरै वाचा पनि होइन, एउटा विश्वास र एउटा साथ नै धेरै हुन्छ। यदि तपाईँ कसैलाई मनदेखि माया गर्नुहुन्छ भने उहाँको खुशीको कामना गर्न कहिले नबिर्सिनुहोस्, किनकि प्रेमको सबैभन्दा सुन्दर रूप भनेको निस्वार्थता हो।

कहिले काहीँ रात यति शान्त हुन्छ कि आफ्नै मनको आवाज पनि स्पष्ट सुनिन्छ, अनि त्यही मौनताभित्र कसैको सम्झना विस्तारै मनभरि फैलिन थाल्छ। प्रेम सायद यही हो, न देखिन्छ न छुन सकिन्छ, तर यसले मुटुको हरेक धड्कनमा आफ्नो उपस्थिति अनुभूति गराइरहेको हुन्छ।

सधैं मिलन मात्र दिँदैन, कहिलेकाहीँ बिछोड़ पनि दिन्छ। तर बिछोड़ले प्रेमलाई सानो बनाउँदैन, बरु त्यसको गहिराई देखाइदिन्छ। जीवनमा केही मानिसहरू कहिले हाम्रो हुँदैनन्, तर उनीहरूले छोडेका सम्झनाहरू भने सधैं हाम्रो भएर बस्छन्। समय बित्दै जान्छ, ऋतु फेरिन्छ, तर केही सम्झनाहरू मनको कुनामा कहिले पुराना हुँदैनन्।

आजका यी गीतहरूसँगै सायद तपाईँको मनले पनि कसैलाई सम्झनुभयो होला, कुनै अधुरो कुरा, कुनै अधुरो भेट वा कुनै यस्तो सम्बन्ध जसले समयसँगै टाढा त भयो तर मनबाट कहिले टाढा हुन सकेन। यिनै भावनाका साथ अनि यो अन्तिम गीतसँगै आजका लागि म हजुरहरूबाट प्रेममय विदा माग्दछु।

मिडियम एपको 213.67 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। यसका साथै श्रोताले हामीलाई एफएम कञ्चनजंघा अन्तर्गत 103 मेगाहर्जमा अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्दै हुनुहुन्छ। यस बेला हाम्रो स्टुडियोको घड़ीमा रात्रिको ठिक 10:30 भइसकेको छ। श्रोता, यिनै विभिन्न कार्यक्रमका साथमा आजलाई पनि हाम्रो आजको सम्पूर्ण सेवा पूरा भएको छ। भोलि बिहान 6:30 विभिन्न कार्यक्रमहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने नै छौं। अहिलेलाई भने हामीलाई विदा दिनुहोस्। हजुरहरूको जीवन सुखमय बनोस्, स्वस्थ रहनुहोस्, सुखी रहनुहोस्। जय हिन्द, शुभरात्री।